शुभप्रभात आदरणीय श्रोता, स्वागत जनाउन चाहन्छौ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। समय बिहानको 6:25:34 भइरहेछ। आज आइतबार, भाद्र 14 गते विक्रम सम्वत 2083 साल, तदनुसार सन् 2026 अगस्त 30 तारिक। प्रभातकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ उपस्थित छु म शोभना, प्रसारण सहयोगी रेशमा, साथै प्राविधिक पक्षबाट सीएल ब्राह्मण। आजको दिन सफल अनि मंगलमय रहोस् भनी कामना राख्दछौं।

बेकामे शब्दहरूले बनेको हजारौँ पदहरू उच्चारण गर्नुभन्दा मनलाई शान्ति पार्ने प्रेमको एउटा शब्द उच्चारण गर्नु

आदरणीय श्रोता, भनिन्छ सहानुभूतिपूर्ण हृदय ईश्वरको मन्दिर हो। आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी यसै विषयमा केही आध्यात्मिक चिन्तनहरू जान्ने कोसिस गर्नेछौँ। श्रोता, आध्यात्मिक आकाङ्क्षाहरू सर्वप्रथम कुसङ्गतिदेखि अलग रहेर मात्र पुरा गर्न सकिन्छ। हामीले आफू स्वयंले पहिला आफ्नो सङ्गत ठिक गर्नुपर्ने हुन्छ, किनभने जस्तै असल व्यक्तित्व पनि खराब सङ्गतमा पर्यो भने त्यो व्यक्तिमा त्यस खराब सङ्गतको असर नपर्ला भन्न सकिँदैन।

उत्तम सङ्गतको सहायताद्वारा भक्तिको विकास हुन्छ, तर केवल कुसङ्गतको त्याग गर्नु मात्रै पनि पर्याप्त भने हुँदैन। हामीले नराम्रो कुराहरूको त्याग गरेर उत्तम गुणहरूको विकास गर्नु आवश्यक छ। श्रोता, जीवन दुःख कष्ट र खुसीको छालहरूले भरिएको सागर हो। बिछोड र मेलहरू मानव जातिको निम्ति स्वाभाविक नै हो। जब हामीले कुसङ्गत त्यागेर सत्सङ गर्छौँ तब मात्र हामी पवित्र अनि निष्कलङ्क बन्दछौँ।

दुनिया भनेको के हो त? सांसारिक मानिसहरू ठान्छन् कि वस्तुहरूको दान गर्नु अनि अरूहरूको सहयोग गर्नु पुण्य हो, तर यो यसको साँचो अर्थ भने होइन। साँचो अर्थ हो परोपकार। पर भनेको दिव्य, उपको अर्थ नजदिक, अनि करको अर्थ हो गर्नु। ती कर्महरू जसले हामीलाई ईश्वरको समीप लैजान्छ वास्तवमा त्यही नै परोपकार हो। सत्यम ब्रूयात प्रियम, बुर्यात न बुर्यात सत्यम अप्रियम, अर्थात् साँचो बोल, मिठो बोल, प्रिय बोल, तर सत्य नै भए पनि अप्रिय कुरा कदापि नबोल। केही मानिसहरू भन्छन् धन मूलम इदम जगत, अर्थात् सम्पूर्ण संसारको आधार धन हो। अझ अर्कोतर्फ केही मानिसहरू भन्छन् धर्म मूलम इदम जगत, अर्थात् सम्पूर्ण संसारको आधार धर्म अनि सदाचार हो। तर सठिक भनाई चाहिँ दया मूलम इदम जगत, अर्थात् दया वा सहानुभूति समस्त जगतको आधार हो। पाँच बुनियादी तत्त्वहरू घाम, जुन, दिन अनि रात सबै नै दयाको आधारमा कामहरू गर्ने गर्दछन्। दयापूर्ण हृदय दिव्य हुन्छ। यदि कसैले हामीसँग खस्रो र नमिठो बोले तापनि हामीले सदैव मधुर बोली गर्नु पर्दछ।

आदरणीय श्रोता, व्यक्तिले जीवनमा दया र सहानुभूतिद्वारा मात्र पूर्णता प्राप्त गर्न सक्छ। कोही एक ब्राह्मण हुन सक्छन् अथवा एक राक्षस वा राजा, कसैले खुबै योगा अभ्यास गरेको हुन सक्छ, कसैले एक सन्यासीले झैँ दाढी पालेको हुन सक्छ, कसैले ईश्वरको नाम जप गरिरहन सक्छन्, कसैले आफ्नो निधारमा खरानी धसेको हुन सक्छ। तर जब ईश्वरको हृदय दया र सहानुभूतिले भरिँदैन, उसले केही पनि उपलब्ध गर्नै सक्दैन। दया उसको प्राकृतिक गुण भए तापनि मानिसले यसलाई बुझ्नै सकिरहेको छैन। यो समस्त विश्व नै दयामा आधारित छ। श्रोता, दर्शनहरू, धर्महरू, राष्ट्रहरू र भाषाहरू अलग अलग हुन सक्छ, तर हृदय त सबैको एउटै हो। एकात्म सर्वभूतानम् अर्थात् एउटै आत्माको बास सबै प्राणीहरूमा हुन्छ। एकम सत् अर्थात् सत्य एउटै हुन्छ। वेदले घोषणा गरेको छ कि सत्य एउटै मात्र छ। पानीको नाम विभिन्न भाषामा बेग्ला बेग्लै छ। तेलुगुमा यसलाई निडु, अङ्ग्रेजीमा वाटर, हिन्दीमा पानी, तामिलमा ताने अनि संस्कृतमा यसलाई वारी भनिन्छ। नाम बेग्ला बेग्लै भए तापनि पानी भने एउटै हो अनि एकै हो। ठिक त्यसरी नै सबै हृदयहरू दयाले भरिएको हुन्छ। प्रत्येक विचारहरू सहानुभूतिले भरिएको हुनु पर्दछ। हामी मानव जाति भन्ने शब्द प्रयोग गर्छौँ। जसको हृदयमा दया छ, वास्तवमा उनै साँच्चा मानव हुन्।

इतिन्जेल प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको अर्चना कार्यक्रममा श्रोताले सुन्नुभयो सहानुभूति पूर्ण हृदय नै ईश्वरको मन्दिर हो विषयमा एक आध्यात्मिक चिन्तन। साथमा सुन्नुभयो केही भक्तिमय सङ्गीतहरू पनि। हौस श्रोता, आजको यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै यस्तै प्रस्तुतिहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको बाँकी दिन मङ्गलमय तथा सुखद रहोस् भन्ने कामना ईश्वर अघि राख्दै बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

अघिल्लो क्रममा प्रस्तुत छ बिहानी सूचनाको कार्यक्रम शुभ प्रभात, जसमा सुनाउनेछौँ सङ्गीत साथै खेतीपातीबारे केही सल्लाह अनि सुझावहरू साझा गर्नेछौँ। आज कुराकानी गर्नेछौँ सब्जीमा लाग्ने रोगबारे। त्यसअघि आनन्द लिनुहोस् राजु सुन्दासद्वारा रचित आधुनिक गीतको नम्रता बलको स्वरमा।

कृषक श्रोताहरू, आज हामी तपाईँहरूलाई सब्जीमा लाग्ने रोगहरूबारे केही जानकारी दिइरहेका छौँ। सब्जीहरूमा लाग्ने रोगहरूमा एउटा हो सफ्ट रुट। यो रोग विशेष गरी छिप्पिन लागेका जराहरूलाई कुनै हतियारले चोट लागे देखिन्छ। यसको नियन्त्रणको निम्ति के कसो गर्नुपर्ने त त्यो जानौँ। 1 किलो बिजनलाई 3 ग्राम डायथिन M45 औषधिले उपचार गर्नुपर्छ। 2.5 ग्राम डायथिन M45 प्रति लिटर पानीमा घोलेर 12-25 दिनको अन्तरालमा 3 पल्टसम्म स्प्रे गर्दा राम्रै नतिजा पाइएको थाहा लागेको छ। अर्को रोग हो क्लब रुट। यो रोगको आक्रमण विशेष अमिलो माटोमा देखा पर्छ। यसको आक्रमणमा बालीका जराहरूमा गाँठो पर्छ। घाम लागेको बेला बालीहरूको पात ओइलिन्छ अनि साँझमा पातहरू फेरि झरिलो हुन्छ। नियन्त्रणको निम्ति रोगले आक्रमण गरेका पौधाहरूलाई उखेलिदिनपर्छ। माटोको अमिलोपनालाई सुधार्न 1 टन डलोमाइट प्रति एकर जमिनमा प्रयोग गर्नुपर्छ। डलोमाइट नपाए चुना प्रयोग गरे पनि हुन्छ। मल छर्ने काम फसल रोप्नभन्दा 1 महिना अघि नै भइसकेको हुन जरुरी छ। यसबाहेक पौधामा कति तत्त्वहरूको पनि अभाव हुन्छ, जस्तै बोरन। बोरनको अभाव साथै कोही बेला मेलिबेनमको अभाव पनि हुन्छ। यस अनुखाद्यको अभाव प्रथम त जलयुक्त डाख्लामा अनि फसलको बीज भागमा देखा पर्छ। त्यसपछि रोग लागेको ठाउँमा खिया लागेको जस्तो रातो रङमा परिणत हुन्छ। यस रोगको प्रकोपले मूल काण्डमा पुवाल पर्छ अनि पातहरूको आकार विकृत हुँदै जान्छ। साथै पौधाको मुनिलो भाग बाङ्गिएर पनि जाने गर्छ। यसको नियन्त्रणको निम्ति 4 या 5 किलो बोरक्स प्रति एकर प्रयोग गर्न आवश्यक छ। त श्रोता, आज खेतीपातीबारे सल्लाह अन्तर्गत जान्यौँ सब्जीमा लाग्ने रोग अनि यसको निवारणका केही उपायहरू। अब आनन्द लिनुहोस् वाङ्गेल लामाको स्वरमा आधुनिक गीतको।

बिहानको ठिक 7:15 भइरहेको छ। स्वागत जनाउन चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब केही बेर आनन्द लिनुहोस् आध्यात्मिक सङ्गीतको। सुनाइरहेछौँ भक्ति गीत हिरा रसाइली अनि रिमला मक्तानको स्वरमा।

आनन्द लिइरहनु भएको छ भक्ति सङ्गीतको। भर्खरै सुन्नुभयो हिरार साइलीको स्वरमा यो भक्ति गीत। शब्द डाक्टर जसिन्जन प्यासी अनि सङ्गीत कर्म यञ्जनको। अब सुन्नुहोस् रिमला मुक्तानको स्वरमा

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ताशकन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेवको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रमको 137 श्रृंखलामा देशवासीहरूसँग आफ्नो विचार साझा गर्नुहुनेछ। भाजपाले कांग्रेसमाथि दलित समुदायलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज लखनऊमा उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ र नेपालमा आकस्मिक बाढ़ीका कारण मृत्यु हुनेहरूको संख्या 675 पुगेको छ। अविरल वर्षाका बीच राहत तथा उद्धार कार्य जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ताशकन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेवको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ।

0: दुवै नेताहरूले राष्ट्रपति भवनमा व्यापार र निवेश, रक्षा, डिजिटल सम्पर्क, ऊर्जा, शिक्षा र दुवै देशहरूको मानिसहरूको बीच सम्पर्क बढाउने जस्ता मुद्दाहरूमाथि सहयोगको समीक्षा गर्नुहुनेछ। ताशकन्दबाट हाम्रो संवाददाताको यो रिपोर्ट।
1: पूरा ताशकंद शहर भारतीय झंडों और होर्डिंग से सजा हुआ है। हर कोई प्रधानमंत्री नरेंद्र मोदी की चौथी यात्रा का बेसब्री से इंतजार कर रहा था। प्रधानमंत्री नरेंद्र मोदी और उज्बेकिस्तान के राष्ट्रपति मिर्जियोयेव सदियों पुराने आपसी संबंधों को और मजबूत करने पर विचार विमर्श करेंगे। दोनों नेता राष्ट्रपति भवन में व्यापार और निवेश, रक्षा, डिजिटल कनेक्टिविटी, ऊर्जा, शिक्षा और जन संबंधों के क्षेत्रों में सहयोग की समीक्षा करेंगे। वे विकसित भारत 2047 और उज्बेकिस्तान 2030 के साझा विकास लक्ष्यों को आगे बढ़ाने पर भी अपने विचार साझा करेंगे। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, ताशकंद, उज्बेकिस्तान।
0: प्रधानमंत्री नरेंद्र मोदीले आज मन की बात कार्यक्रमको 137 श्रृंखलामा देशवासीहरूसँग आफ्नो विचार साझा गर्नुहुनेछ। गुजरातमा भारतीय जनता पार्टीले विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरेको छ। मुख्यमन्त्री भूपेन्द्र पटेलले अहमदाबादमा, भाजपाका प्रदेश अध्यक्ष जगदीश विश्वकर्माले गान्धीनगरमा र केन्द्रीय जल शक्ति मन्त्री सीआर पटेलले सुरतमा जनतासँग मन की बात सुन्नुहुनेछ। त्यही पार्टी नेताहरूले युवा, किसान, महिला र विभिन्न सामाजिक समुदायसँग मिलेर कार्यक्रम पनि आयोजना गरेका छन्। यसका साथै पार्टीका कार्यकर्ता, जनप्रतिनिधि र नागरिकले गुजरातका सबै बुथमा प्रधानमन्त्रीको सम्बोधन सुन्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूको साथ आफ्नो विचार साझा गर्नुहुनेछ। मासिक रेडियो कार्यक्रमको यो 137 श्रृंखला हो। यो कार्यक्रम सम्पूर्ण आकाशवाणी र दूरदर्शन नेटवर्क, एआईआर न्यूज वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा प्रसारण गरिनेछ। यसलाई एआईआर न्यूज, डीडी न्यूज, पीएमओ र सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि लाइभ स्ट्रिम गरिनेछ। हिन्दी प्रसारणको तुरन्तै पछि आकाशवाणीले क्षेत्रीय भाषाहरूमा पनि यस कार्यक्रमको प्रसारण गर्नेछ। भाजपाले काँग्रेसमाथि दलित समुदायलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भाजपाका राष्ट्रिय प्रवक्ता डाक्टर गुरूप्रकाश पासवानले काँग्रेसले समुदायको अपमान गर्ने इतिहास रहेको आरोप लगाए। उहाँले भन्नुभयो, यसको विपरीत नरेन्द्र मोदी सरकारले बीआर अम्बेडकरसँग सम्बन्धित तीर्थस्थलहरू प्रदान गरेर उनको विरासतलाई सम्मान गरेको छ। भाजपाका राष्ट्रिय प्रवक्ता डाक्टर सुधांशु त्रिवेदीले काँग्रेसमाथि राजनैतिक लाभको लागि हिन्दूहरूलाई विभाजन गर्न खोजेको आरोप लगाए। धारा 370 उद्धृत गर्दै उहाँले भन्नुभयो, यसको प्रावधानले जम्मू कश्मीरमा वाल्मीकि समुदायका सदस्यहरू विरूद्ध भेदभावपूर्ण बसोबास प्रतिबन्ध लगाएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज लखनऊमा उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यो सम्मेलन उहाँको 3 दिने भ्रमणको तेस्रो र अन्तिम दिन हो। प्रधानमन्त्री सेतु योजना अन्तर्गत आयोजित सम्मेलनमा कौशल विकास, उद्यमशीलता र व्यावसायिक शिक्षासँग सम्बन्धित विषयहरूमा छलफल हुनेछ। कार्यक्रम अघि श्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात कार्यक्रम सुन्नेछन्। त्यसपछि उहाँले मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा लखनऊ छाउनी क्षेत्रमा 101 करोडको 12 विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। हिजो आफ्नो भ्रमणको दोस्रो दिन रक्षा मन्त्रीले लखनऊमा पार्कको उद्घाटन गर्नुभयो र पार्क र सार्वजनिक स्थलहरूले मानिसहरूलाई जोड्न र सामाजिक सम्बन्धहरूलाई बलियो बनाउन मद्दत गर्दछ। कार्यक्रममा उहाँले लाला लाजपत राई र शहीद भगत सिंहको मूर्तिको अनावरण पनि गर्नुभयो। साथै 43 करोड 13 लाख रुपियाँको विभिन्न विकास परियोजनाहरूको शिलान्यास पनि गर्नुभयो। उहाँले बाबा साहेब भीमराव अम्बेदकर विश्वविद्यालयको 11 दीक्षान्त समारोहलाई पनि सम्बोधन गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवतले भन्नुभएको छ, मुसलमानहरूलाई भारतको हिस्सा नमान्ने सोच हिन्दुत्वको भावनाको विपरीत हो। न्यूयोर्कमा आयोजित एक विश्व एक मानवता सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले

भन्नुभयो, हिन्दुत्व प्रत्येक व्यक्तिको सम्मान र सबै धर्महरूप्रति समान सम्मानमा विश्वास गर्दछ। नेपालमा आकस्मिक बाढीका कारण मृत्यु हुनेहरूको संख्या 675 पुगेको छ। अविरल वर्षा बीच राहत तथा उद्धारका

0: को जीवन रक्षा रहेको बताउनु भएको छ। त्यही अविरल वर्षा र खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई आएको छ। विदेश मन्त्रालयले भनेको छ, नेपालमा बुधबार आएको बाढीपछि अहिलेसम्म 108 भारतीय नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। लगभग 50 अन्य भारतीयलाई पनि सम्पर्क गरिएको छ। मन्त्रालयका अनुसार 275 भारतीय नागरिक बेपत्ता छन्। यता अन्य देशको नागरिकता लिएका भारतीय मूलका लगभग 128 व्यक्ति पनि बेपत्ता छन्। पछिल्लो दुई दिनमा 598 भारतीय नागरिक चीनबाट नेपाल आएका छन्। यता चीनमा रहेका लगभग 900 भारतीय सुरक्षा र भारतीय दूतावास उनीहरूको सम्पर्कमा छ। भारत सरकार, नेपाल र चीनका अधिकारी सुत सहित लगातार राहत र उद्धारको कार्यमा जुटेको छ। विदेश मन्त्रालय र काठमाडौँ र बेजिङमा भारतीय दूतावासमा 24 घण्टा हेल्पलाइन सेवा चलिरहेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतीय वायुसेनाको C-130J हर्कुलस विमान 11 टन राहत सामग्री लिएर हिजो काठमाडौँ आइपुगेको बताउनु भएको छ। यो विमानसँगै भारतीय सेनाको 13 सदस्य माइन रेस्क्यू टिम र आवश्यक उपकरणहरू पठाइएको छ। यसका साथ शव पहिचान गर्न डीएनए परीक्षणमा सहयोग गर्न र फोरेन्सिक टोलीका 19 सदस्य पनि नेपाल पठाइएको छ। अहिलेसम्म लगभग 79 टन राहत सामग्री नेपाल पठाइएको छ, जसमा औषधि, जेनेरेटर, खानाको प्याकेट, पानी, शुद्धिकरण ट्याब्लेट र प्राविधिक उपकरण रहेका छन्। 230 फिट लामो स्टिल ब्रिज निर्माणका लागि भारतले 16 टन उपकरण नेपाल पठाएको छ। थप 7 बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री र प्राविधिक टोली छिट्टै नेपाल पठाइनेछ। महिला क्रिकेटमा भारतले आज थाइल्याण्डसँग T20 एसिया कप क्रिकेट अभियानको पहिलो खेलको सुरुवात गर्नेछ। भारतीय समयअनुसार म्याच राति 8:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपति शफकत मिर्जियोयेभको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रमको 137 श्रृङ्खलामा देशवासीहरूलाई आफ्नो विचार साझा गर्नुहुनेछ। भाजपाले काँग्रेसमाथि दलित समुदायलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज लखनऊमा उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ र नेपालमा आकस्मिक बाढीका कारण मृत्यु हुनेको संख्या 675 पुगेको छ। अविरल वर्षाका बीच राहत तथा उद्धार कार्य जारी छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9 पुनः उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब प्रस्तुत छ सांगीतिक कार्यक्रम संगीत प्रभा, जसमा सुन्नुहुनेछ आधुनिक गीत विविध कलाकारको स्वरमा। प्रथम कोसेली प्रस्तुत गरिरहेछौ किरण मोक्तानको स्वरमा, शब्द अनि संगीत सुरज मोक्तानको।

0: 2027. Our census, our progress.
1: सुनिरहनु भएको छ कार्यक्रम संगीत प्रभा. सुनाइरहेछौ आधुनिक गीत विविध कलाकारहरूको स्वरमा. अब सुन्नुहोस् निकिता थापाको स्वरमा यो गीत, शब्द दिनेश अधिकारी अनि संगीत हरि लम्सालको.

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री विषय छ भारतले आगामी दशकमा जापानमा 10 ट्रिलियन जापानी निजी लगानीको लागि जोड दियो आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार जापानको औपचारिक भ्रमण सम्पन्न गर्नुभयो टोकियो नागोया र ओसाकामा उच्च स्तरीय बैठकहरूको श्रृंखलापछि यो भ्रमण भएको थियो जसको उद्देश्य भारतमा जापानी लगानीलाई गति दिनु औद्योगिक साझेदारीलाई सुदृढ पार्नु र उदयमान र रणनीतिक क्षेत्रहरूमा द्विपक्षीय आर्थिक सहयोग विस्तार गर्नु थियो भ्रमणको क्रममा श्री गोयलले जापानका वरिष्ठ नेताहरू वित्तीय संस्थाहरू र व्यापारिक कार्यकारीहरूसँग विस्तृत छलफल गर्नुभयो जसमा 30 भन्दा बढी प्रमुख जापानी कम्पनीहरू र भारतमा महत्वपूर्ण बढ्दो चासो भएका वित्तीय संस्थाहरूको नेतृत्व पनि समावेश थियो यी बैठकहरू लगानी विस्तार आपूर्ति श्रृंखलालाई सुदृढ पार्ने प्रविधि साझेदारीलाई अगाडि बढाउने र दुई देशबीच व्यापार सहयोगका लागि नयाँ मार्गहरू सृजना गर्ने कुरामा केन्द्रित थिए भ्रमणको मुख्य फोकस भारतका लागि दीर्घकालीन जापानी संस्थागत पूँजी परिचालन गर्नु थियो श्री गोयलले अन्य प्रमुख लगानी र वित्तीय संस्थाहरू बाहेक एमयूएफजी मिजुहो नोमुरा निप्पोन लाइफ डेभलपमेन्ट ब्याङ्क अफ जापान र मोर्गन स्ट्यानली एमयूएफजी सिक्योरिटीज लगायत प्रमुख जापानी वित्तीय संस्थाहरूसँग कुराकानी गर्नुभयो छलफलमा भारतमा पूँजी प्रवाहलाई गहिरो बनाउने र देशको विस्तारित पूर्वाधार विनिर्माण प्रविधि र वित्तीय इको सिस्टमलाई सहयोग गर्ने अवसरहरूको खोजी गरिएको थियो सेमी कण्डक्टर र कृत्रिम बुद्धिमत्ता स्टार्टअप र विदेशी संस्थागत लगानीकर्ताहरू बीचको अन्तर्क्रियाले जापानी र भारतीय व्यवसायीहरूको एक विस्तृत क्रस सेक्सनलाई एकसाथ ल्यायो र ठोस लगानी प्रविधि र व्यवसाय

व्यावसायिक साझेदारीको पहिचान गर्न एक प्लेटफर्म प्रदान गरियो। विशेष गरी भारतको टियर टू र टियर थ्री आपूर्तिकर्ता इकोसिस्टम र एमएसएमईलाई संलग्न गर्दै सेमी कण्डक्टर र एआई राउण्ड टेबलमा श्री गोयलले वर्ष 2032सम्ममा सेमी कण्डक्टरको माग 150 अरब अमेरिकी डलर पुग्ने अनुमान गर्दै विश्वव्यापी रूपमा प्रतिस्पर्धी सेमी कण्डक्टर इकोसिस्टम निर्माण गर्ने भारतको महत्वाकांक्षामाथि प्रकाश पार्नुभयो। जापानको अत्याधुनिक प्रविधि इन्जिनियरिङ विशेषज्ञता र निर्माण क्षमताहरूको साथ भारतको कुशल र युवा प्रतिभाको ठूलो पुलले भारतमा विश्वस्तरीय सेमी कण्डक्टर र टेक्नोलोजी क्रान्तिलाई उत्प्रेरित गर्न सक्छ। उहाँले सेमी कण्डक्टर निर्माण, कृत्रिम बुद्धिमत्ता र डेटा केन्द्रहरू जस्ता ऊर्जा गहन उद्योगहरूका लागि महत्वपूर्ण सक्षमकर्ताको रूपमा भारतको विस्तारित नवीकरणीय ऊर्जा क्षमता र बलियो राष्ट्रिय पावर ग्रिडलाई पनि प्रकाश पार्नुभयो। सेमी कण्डक्टर र एआई छलफलमा भाग लिने जापानी कम्पनीहरूले भारतमा सेमी कण्डक्टर सामग्री र उपकरण, पावर सेमी कण्डक्टर, इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता र रसद र सम्बन्धित उन्नत प्रविधिहरूमा आफ्नो उपस्थिति विस्तार गर्न रुचि व्यक्त गर्नुभयो। उहाँले जापानका अर्थव्यवस्था, व्यापार र उद्योग मन्त्री श्री अकाजावा रयोसेईका साथै जेट्रो जेबीआईसी र जेआईसीए का वरिष्ठ प्रतिनिधिहरूसँग छलफल गर्नुभयो। छलफलमा व्यापार र लगानी, लचिलो आपूर्ति श्रृंखला, विनिर्माण सहयोग, प्रविधि पूर्वाधार र भारतको विकास कथामा जापानी कम्पनीहरूको ठूलो सहभागिता समावेश थियो। 1500 भन्दा बढ़ी अग्रणी जापानी कम्पनीहरूको प्रतिनिधित्व गर्ने केही दान रेन जापान बिजनेस फाउण्डेशनसँगको कुराकानीमा श्री गोयलले भारत जापान आर्थिक साझेदारीको व्यापार दायरालाई जोड़ दिनुभयो, जसमा परम्परागत व्यापारका साथै आर्थिक सुरक्षा, लचिलो आपूर्ति श्रृंखला, उन्नत प्रविधि, स्वच्छ ऊर्जा, रक्षा सम्बन्धी विनिर्माण र जनता जनता बीचको सम्बन्ध समावेश छ।

शुभ प्रभा प्यारो श्रोता, आकाशवाणीको यस प्रसारण सेवालाई सुनेर बसिरहनु भएका समस्त श्रोतालाई हार्दिक स्वागत टक्राउन चाहन्छु। आजको दिन मंगलमय रहोस् भन्ने शुभकामना जनाउँदै प्रस्तुत गरिरहेछु कार्यक्रम रङ बिरङ्गो संसार। प्रस्तोता लेखनाथ रायको साथमा म शोभना। विविध विषयवस्तुमाथि आधारित यो कार्यक्रममा आज संगीत कलासँग संलग्न एक विशिष्ट व्यक्तित्व बारे कुराकानी गर्नेछौँ। तिनी हुन् नेपाली लोक गायिका विष्णु माझी। नेपालको सबैभन्दा धेर पारिश्रमिकी लिने यी गायिकाले आफ्नो 15 वर्षको गायन करियरमा 5,000 भन्दा धेर गीतहरू रेकर्ड गरिसकेकी छिन्। उनी एक प्रख्यात लोक गायिका हुन् जसले लोक दोहोरी र तीज गीतहरूमा व्यापक काम गरिसकेकी छिन्। जुलाई 23 सन् 1986 सालमा स्याङ्जाको ग्रामीण क्षेत्रमा साधारण परिवारमा विष्णुको जन्म भयो। 13 वर्षको उमेरदेखि नै सार्वजनिक कार्यक्रमहरूमा गाउन थालिन्। यसको निम्ति छिमेकी गाउँका बासिन्दा गायक नारायण लेकालीले उनलाई सहयोग गरेका थिए। 15 वर्षको उमेरदेखि नै क्षेत्रीय लोक गायन प्रतियोगिताहरूमा नियमित सहभागी भइरहन् विष्णु। अनि लेकाली 15 वर्षको हुँदा बुटवल महोत्सवमा हुने गायन प्रतियोगितामा भाग लिएर यी दुईले दोस्रो स्थान हासिल गरे। त्यसपछि यी दुईले पाल्पा महोत्सवमा प्रतिस्पर्धा गरे जहाँ उनीहरूले प्रथम पुरस्कार हासिल गरे। यसै अवधि गायक संगीतकार सुन्दरमणि अधिकारीसँग विष्णुको भेट भयो। उनैले विष्णुलाई पछि गएर एक पेशावर गायिकामा परिणत गर्न काठमाडौँ लगेका थिए। यी दुईले

सुरुवातीका दिनहरूमा उनले प्रति गीत 2500 रुपियाँ लिने गर्थिन्। 2007-08 उनी एक सफल लोक गायिका बनिसकेकी थिइन्। प्रतिदिन 5-6 गीत रेकर्ड गर्न थालिसकेकी थिइन्। उनका उल्लेखनीय कार्यहरू यस प्रकार छन्। 2007 पश्चिम पूर्वको परेन्द्र विकेशसँग युगल गीत, दादावारी जुन भयो त कमल खनाल अनि राजु परियारको साथमा, 2011 शीतल दिन पिपल साने छ यम छेत्रीसँग, अनि त्यसै साल यम छेत्रीसँग नै फुल राम्रो गुलाबको, 2012 एउटा आत्मा छ जसमा पशुपति शर्माले साथ दिएका थिए, 2018 सालको पातको टपरी हुने कलेन्द्र विश्वकर्मा जस्ता युगल गीतहरू छन्। उनका एकल गीतहरू पनि धेरै नै प्रचलित भए, जस्तै 2021 चरी जेलैमा, 2023 बलामा अनि 2024 आइन आमा यो तिजैमा। उनको 2018 गीत सालको पात टपरी हुने यस गीतले युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली युगल गीतको रेकर्ड बनायो। यसले 6 5 करोड भ्युज हासिल गरेको थियो। यसरी आफ्नो सङ्गीतको यात्रामा अघि बढ्दै विष्णुले धेरै पुरस्कारहरू पनि हात पारे। उनले 2008 कालिका एफएम सङ्गीत पुरस्कारमा उत्कृष्ट लोक गायिकाको उपाधि प्राप्त गरिन्। पुनः 2012 पनि सोही पुरस्कार जितिन्। 2018 गीत सालको पातको टपरी हुने कलेन्द्र विश्वकर्मासँगको यो युगल गीतले 23 वार्षिक हिट्स एफएम म्युजिक अवार्ड्समा वर्षको लोक रेकर्ड अवार्ड जित्न सफल बन्यो। यसरी लोकप्रियताको शिखर चढ्दै विष्णु माझीले साल 2019 दिनहुँ दर्जनभर गीत रेकर्ड गर्न थालिन्। यसरी उनी नेपालमा सबैभन्दा धेर कमाउने गायिका बनिन्। उनले 2019 मध्यसम्म प्रति गीत 1,00,000 रुपियाँ पारिश्रमिकी लिने गरिन्। विष्णुले आफ्नो करियरको सुरुवातदेखि नै अत्यन्त निजी जीवन बिताइरहेकी छिन्। उनले अप्रत्यक्ष रूपमा उनका पति मार्फत मात्र सम्पर्क गर्न सकिन्छ। उनका सबै सम्झौताहरू उनका पति अधिकारीले नै व्यवस्थापन गर्ने गर्छन्। सार्वजनिक रूपमा बाहिर निस्कदा पनि उनी अनुहारमा मास्क नत्र स्काफ लगाएर ढाकेर हिँड्ने गर्छिन्। उनको एकमात्र सार्वजनिक रूपमा जारी गरेको तस्विर छ जुन मार्केटिङको निम्ति प्रयोग गरिन्छ। सामाजिक सञ्जालमा पनि उनको कुनै उपस्थिति देखिँदैन र उनले कुनै अन्तर्वार्ता पनि दिँदैनन्। राष्ट्रिय अनि अन्तर्राष्ट्रिय रूपमा उच्च माग भए तापनि उनी कन्सर्ट वा सार्वजनिक समारोहहरूमा अंशग्रहण गर्दिनन्। यसै कारण उनलाई अज्ञात सुपरस्टार वा नेपाली सङ्गीतको रहस्य रानी अथवा मिस्ट्री क्वीन पनि भनिन्छ। 15 धेर लामो करियर अनि 5,000 लोकगीत, लोक भाकाले परिपक्व स्वर सधैँ पर्दापछि ओझेल भएर बसे तापनि आफ्नो कलाले चम्केकी नेपाली लोक गायिका विष्णु माझी। श्रोता, रङबिरङको संसारको आजको अङ्कमा कुरा गर्यौं यिनै कलाकारको। आशा छ यस संस्करणलाई मन पराइदिनु भयो होला। उनको गायनले निरन्तरता अनि अझ सफलताको चुचुराहरू टेकुन् अनि आउँदा दिनमा रेकर्ड स्थापित गर्दै जाउन् भनी शुभकामना टक्राउन चाहन्छौ। प्रस्तोता लेखनाथ राईको साथमा म शोभना आजको अङ्कबाट बिदा लिन चाहन्छु। फेरि अर्को रङ बिरङको संसारको विषयवस्तु लिएर आउने बाचाको साथमा तपाईँको दिन शुभ अनि मङ्गलमय रहोस् भनी कामना राख्दछौँ।

0: জনগণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: समय बिहानको 8:45 भइरहेको छ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। अघिल्लो प्रस्तुति रहेको छ कार्यक्रम योजना, जसमा सरकारद्वारा प्रायोजित परियोजनाहरूबारे जानकारी साझा गर्नेछौँ, साथै सुनाउनेछौँ फिल्मी गीत। र आज कुराकानी गरिरहेछौँ हेरिटेज सिटी डेभलपमेन्ट एन्ड अग्मेन्टेसन योजना अथवा हृदय, साधारण भाषामा राष्ट्रिय सम्पदा सहर विकास र अभिवृद्धि योजना। यो योजना 21 जनवरी 2015 सुरु गरिएको थियो। पर्यटन मन्त्रालयद्वारा केन्द्रीय क्षेत्रको योजना हो। यो योजना सहरी योजना, आर्थिक वृद्धि र सम्पदा संरक्षणलाई समावेशी रूपमा एकसाथ ल्याउन र सहरको सम्पदा चरित्रको संरक्षण गर्न ल्याइएको थियो। योजनाको मिसन अवधि 31 मार्च 2018 समाप्त भयो। यो योजनाले मुख्य सम्पदा सम्बन्धित नागरिक पूर्वाधार परियोजनाहरूको विकासलाई समर्थन गर्यो, जसमा सहरहरूका सम्पदा, धार्मिक, सांस्कृतिक र पर्यटन सम्पत्ति वरपरका क्षेत्रहरूको लागि सहरी पूर्वाधारको पुनरुत्थान समावेश छन्। यी पहलहरूमा पानी आपूर्ति, सरसफाई, ढल निकास, फोहोर व्यवस्थापन, पहुँच सडक, फुटपाथ, सडक बत्ती, पर्यटक सुविधा, बिजुलीको तार, भूदृश्यकरण र यस्ता नागरिक सेवाहरूको विकास समावेश छ। एकैछिन आनन्द लिनुहोस् सङ्गीतको।

0: Census 2027. Our census, our progress.
1: सुनिरहनु भएको छ कार्यक्रम योजना, जसमा आज कुराकानी गरिरहेछौँ हृदय योजना अथवा हेरिटेज सिटी डेभलपमेन्ट एन्ड अग्मेन्टेसन योजना अथवा राष्ट्रिय सम्पदा सहर विकास र अभिवृद्धि योजना बारे। अब जानौँ यस योजनाका केही उद्देश्यहरू। प्रथम, सम्पदा संवेदनशील पूर्वाधारको योजना विकास र कार्यान्वयन। दोस्रो, ऐतिहासिक सहरका मुख्य क्षेत्रहरूमा सेवा वितरण र पूर्वाधार प्रावधान। तेस्रो, पर्यटकहरू सहरको अद्वितीय चरित्रसँग प्रत्यक्ष रूपमा जोडिन सक्ने सम्पदाको संरक्षण र पुनर्जीवन गर्ने उद्देश्य। चौथो, सहरी योजना विकास सेवा प्रावधान र वितरणको आधारको रूपमा प्राकृतिक सांस्कृतिक जीवित र निर्मित सम्पदा सहरहरूको सम्पदा सम्पत्ति सूची विकास र अभिलेखीकरण। पाँचौ, पर्यटकीय सुविधा र सुविधा सुधार गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै सार्वजनिक सुविधा, शौचालय, पानीको धारा, सडक बत्ती जस्ता सरसफाई सेवाहरूमा ध्यान केन्द्रित गर्दै आधारभूत सेवा वितरणको कार्यान्वयन र अभिवृद्धि। अनि अन्तिममा रहेको छ

मवेशी सम्पदा आधारित उद्योगको लागि स्थानीय क्षमता अभिवृद्धि। यस योजनाले स्मारक, घाट, मन्दिर आदि जस्ता सम्पदा अनि सम्पत्तिहरूको लागि जोडिएका सहरहरू पूर्वाधारको पुनरुत्थान साथसाथै मुख्य सम्पदा पूर्वाधार परियोजनाहरूको विकासलाई समर्थन पनि गर्ने गर्छ।

0: अब प्रस्तुत छ प्रमुख समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रीबाट। उपराष्ट्रपति सीपी राधाकृष्णन आज दुई दिनको आधिकारिक भ्रमणमा केरलम पुग्नुहुनेछ। वहाँ अलाप्पुझामा केरल कौमुदी दैनिकको जयन्ती समारोहमा सामेल हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेवको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताहरूले राष्ट्रपति भवनमा व्यापार र निवेश, रक्षा, डिजिटल सम्पर्क, ऊर्जा, शिक्षा र दुवै देशहरूको मानिसहरूको बीच सम्पर्क बढाउने जस्ता मुद्दाहरूमाथि सहयोगको समीक्षा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूको साथ आफ्नो विचार साझा गर्नुहुनेछ। मासिक रेडियो कार्यक्रमको यो 137 श्रृङ्खला हो। यो कार्यक्रम सम्पूर्ण आकाशवाणी र दूरदर्शन नेटवर्क, एआईआर न्यूज वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा प्रसारण गरिनेछ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज लखनऊमा उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यो सम्मेलन उहाँको 3 दिने भ्रमणको तेस्रो र अन्तिम दिन हो। प्रधानमन्त्री सेतु योजना अन्तर्गत आयोजित सम्मेलनमा कौशल विकास, उद्यमशीलता र व्यावसायिक शिक्षासँग सम्बन्धित विषयहरूमा छलफल हुनेछ। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निर्वाचन आयोगलाई मतदाता नामावलीको विशेष गहन पुनर्निरीक्षणको क्रममा आपत्ति र गुनासो दत्ता गर्ने समय सीमा बढाउन आग्रह गरेका छन्। राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवतले भन्नुभएको छ, मुसलमानहरूलाई भारतको हिस्सा नमान्ने सोच हिन्दुत्वको भावनाको विपरीत हो। समाचार पूरा भयो, अघिल्लो समाचार लिएर 9:25 मा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि अब केही बेर आनन्द लिनुहोस् फिल्मी सङ्गीतको। प्रथममा सुनाउन गइरहेछौँ फिल्म परिन्दाबाट आशा भोसले अनि सुरेश वाटकरको स्वरमा यो गीत।

भर्खरै सुन्नुभयो युगल गीत आशा भोसले अनि सुरेश वाटकरको स्वरमा फिल्म परिन्दाबाट। अब अर्को गीत सुनाउन गइरहेछौँ कविता कृष्णमूर्ति, अलका याग्निक अनि उदित नारायण झाको संयुक्त स्वरमा फिल्म यादेबाट।

अब संसार गरी सुनाउने छौ आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार। त्यसको लगतै पछि सुन्नुहुनेछ यस केन्द्रको समाचार।

0: छ। त्यसरी नै खरसाङ महकुमा समितिका उपाध्यक्ष लगायत अन्य पदहरूमा पनि नयाँ पदाधिकारीहरू नियुक्त गरिएको छ। सभामा पार्टी अध्यक्ष अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको लागि सबै पार्टी कार्यकर्ताहरूलाई उपस्थित हुनको लागि आह्वान गर्नुभयो भने उहाँले आगामी 7 र 8 सेप्टेम्बरको दिन खरसाङमा युवा शक्तिको तर्फबाट पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरिने घोषणा गर्नुभयो। रेलिङ ग्राम पञ्चायत अन्तर्गत शान्तभेग निवासी दुर्गामान सुब्बाको घरमा गए राति लगभग 12 बजेतिर अचानक आग लागि हुँदा 3 वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनाको जानकारी पाउने बित्तिकै स्थानीय गाउँलेहरू उद्धारको लागि जुटे पनि आगोलाई नियन्त्रणमा लिन भने सफल भएनन्। आग लागि कसरी भयो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनामा लाखौं रुपियाँ बराबरको सम्पत्ति नष्ट भएको छ भने कुनै मानवीय क्षति भन्ने नभएको जानकारी प्राप्त भएको छ। सामी लाखाङ गुम्पा खरसाङद्वारा छेतर पूजाको शुभ लक्ष्यमा आज अर्थात् 30 अगस्त 2026 आइतबारको दिन धर्मगुरु श्री पेमा रिम्पोर्सेको पहलमा खरसाङ रेलवे इन्स्टिट्युटमा एउटा ब्लड डोनेसन क्याम्पको आयोजना गरिएको छ। उक्त क्याम्प बिहान 10 बजेदेखि दिउँसो 1 बजे र 30 मिनटसम्म चल्नेछ। क्याम्पमा उत्तर बङ्गाल मेडिकल कलेज ब्लड ब्याङ्कका टिम उपस्थित रहनेछ। छेउछाउमा मानवता जीवित महानुभावहरूलाई आएर ब्लड डोनेट गरिदिने आयोजक समितिको पक्षमा हिमालयन वेलफेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले विनम्र निवेदन गरेका छन्। साथै कसैलाई पनि यदि सिलगढीमा ब्लडको आवश्यकता परे हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ भनी उहाँले बताएका छन्। राष्ट्रिय स्वयंसेवक सङ्घ दार्जिलिङ पूर्वचार खण्डको मुख्य शिविर हिज सफलतापूर्वक सम्पन्न भएको छ। गत 28 अगस्तदेखि सुरु भएको यस 3 दिवसीय शिविरमा राष्ट्रलाई प्राथमिकता दिँदै रक्षाबन्धन पर्व पनि मनाइयो। यसै क्रममा हिज विभिन्न शैक्षिक संस्थानका साथै स्थानीय पुलिस चौकीका अधिकारीहरूसँग भेटघाट गरी रक्षाबन्धन वितरण गरियो। सङ्घको तर्फबाट यो कार्यक्रम भाइचारा, एकता र शान्तिको सन्देश दिने मूल उद्देश्यको साथ आयोजना गरिएको जानकारी दिएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अब 10 बजे मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: कलाका विभिन्न विधाहरूमा आफ्नो नाम आफ्नो कलाले उच्च स्थानमा पुर्याइसक्नुभएका पुर्याइरहनुभएका कलाकारहरूका मनमा भएका कुराहरू कहीँ कतै भन्न मन लागिरहेका कुराहरू उजागर गरिने कार्यक्रम हो मनका कुरा। आदरणीय श्रोतावृन्द नमस्कार, यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास आजको मनका कुराको कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ। र आज हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ एकजना दार्जिलिङका लोकप्रिय कलाकार, सङ्गीतकार, गायक एवं उहाँ साहित्यमा पनि उच्च स्थानमा हुनुहुन्छ। उहाँको नाम यहाँबाट म गर्वसाथ लिन चाहन्छु। उहाँ हुनुहुन्छ धजे निवासी पवन राई नामदुङ।
1: नमस्कार सर, यहाँलाई नमस्कार। धेरै धेरै धन्यवाद तपाईँले यस कार्यक्रममा मलाई निम्त्याउनु भयो।
0: अचेल कस्तो हुनुहुन्छ सर?
1: अचेल अहिले घरमै छु म, सामान्य तौरमा बितिरहेको छ।
0: सङ्गीतको कामहरू कस्तो भइरहेको छ?
1: सङ्गीतको काम त के भन्नु, अब जस्तै मैले सुने अनुसार जसले डक्टरी काम गर्छ, जसले उकिल काम गर्छ, जसले सङ्गीतमा केही काम गर्नु चाहन्छ, ऊ कहिले पनि रिटायर हुँदैन अरे नि। फेरि ऊ कहिले पर्फेक्ट पनि हुँदैन अरे क्या, उनीहरू जहिले पनि प्र्याक्टिस भन्नुपर्छ अरे, अथवा अभ्यासरत नै हुनुपर्ने अवस्था, पर्फेक्ट कहिले पनि हुँदैन। र त्यो

0: अनि अर्को चाहिँ के भन्दा मेरा मातापिता उहाँहरूले चाहिँ अलिक गीत गाएको मन पराइदिन्थे
1: हजुर
0: र त्यहाँदेखि सुरु भएको जस्तो मलाई लाग्छ क्या।
1: आजको यो मनका कुरामा तपाईँले आफ्नो मनमा भएका सम्पूर्ण खुलस्त पारेर आफ्नो कुराहरू खोल्न सक्नुहुन्छ र यस्तै प्रकारले अब तपाईँको आफ्नो बाल्यकालको कुराहरू सुनौँ है। तपाईँको बाल्यकाल कस्तो थियो, कसरी चाहिँ अब तपाईँले त्यस चियाबारीमा आफ्नो बाल्यकाल व्यतीत गर्नुभयो?
0: हजुर, वास्तवमा मेरो जन्मस्थान मुन्डाकोटी बिचगाउँ हो अनि मेरो मामैले हो धजिया।
1: हजुर,
0: र मेरो एकदम सानो बाल्यकाल धजियामा बित्यो।
1: हजुर,
0: जब यस्तै 6-7 वर्ष भएपछि हामी आफ्नै गाउँमा आयौँ मुन्डामा।
1: हजुर,
0: र मुन्डाकोटी बिचगाउँ, हाम्रो गाउँ चाहिँ पिचो भएकोले गर्दा त्यो गाउँको नामै बिचगाउँ हो।
1: हजुर,
0: र बिचगाउँमा चाहिँ हाम्रो बाजेले रोप्नु भएको अरे एउटा बरपिपल थियो।
1: हजुर,
0: त्यो बरपिपलमा विभिन्न प्रकारको चराहरू आउँथे बर्खामा, त्यो बर खानु। त्यो मलाई जहाँसम्म लाग्छ त्यो बरले जुन त्यो चरा आएर विभिन्न प्रकारले कराउँथ्यो,
1: हजुर,
0: त्यसको मैले नकल गर्न सक्थेँ है।
1: हजुर,
0: र त्यो पनि एउटा सङ्गीतमा मेरो थप मलाई लाग्छ। चराचुरुङ्गीको त्यो जुन चाहिँ आवाज, जुन चाहिँ उनीहरूको शब्द बेगरको एउटा सङ्गीत थियो नि, सायद त्यो पनि एउटा इन्सपाइरेसन होला।
1: हजुर,
0: र त्यसबाहेक अब सङ्गीतकै कुरा गर्नु पर्दाखेरि मलाई लाग्छ म काखमा हुँदा सायद मेरो आमाले लता मङ्गेशकरको गीतहरू गुनगुनाउनु हुन्थ्यो जस्तो लाग्छ मलाई। किन मलाई त्यो जब म सुन्छु एक प्रकारको म अर्कै नस्टाल्जिक भएर म अर्कै दुनियाँमा पुग्छु। जस्तै ती गीतहरू दिलका खिलौना टुट गया लता मङ्गेशकरजीको होइन, कोही लुटेर नै लुट लिया भन्ने, अर्थात् अर्को बेला त्यस्तै अब पुरानो पुरानो त्यो अनकन्सियस मेरो सबकन्सियस अनकन्सियस माइन्डमा सायद परेको थियो र त्यो मलाई लाग्छ त्यो पनि एउटा बीजारोपण हुनसक्छ सङ्गीतप्रतिको लगाव। र अब तिनीहरू इफेक्टहरू हुन्। अब पछि हामी त्यो समयमा मलाई लाग्छ त्यो मुन्डाकोटी बिचगाउँ सङ्गीत साहित्यको लागि भयङ्कर फल्दो फुल्दो अवस्था थियो। हामी सानसानो हुँदा त्यहाँ पब्लिक पूजा हुन्थ्यो है, त्यो जग्गामा पुराण हुन्थ्यो अनि त्योभन्दा पनि भयङ्कर अर्को ठुलो महत्त्वपूर्ण कुरो सरस्वती पूजा हुन्थ्यो गाउँको बिचमा। र सरस्वती पूजामा चाहिँ त्यहाँ गायकहरू हुन्थ्यो, आउँथे गाउँका गायकहरू र उनीहरूको गीतहरू चाहिँ हामी मल्लाएर सानो यसरी पलेटी गसेर अगाडि हाफपेन्ट लगाएको त्यो गीत सुन्थ्यौँ। सायद तिनै पनि हुन् कि है सङ्गीतप्रतिको प्रभाव, त्यसो लाग्छ मलाई।
1: तपाईँको सङ्गीत यात्रा चाहिँ आफ्नो बाल्यकाल, हाम्रो बाल्य विद्यालय त्यहीँबाट नै सुरु भएको हो।
0: त्यहाँ सरहरूले गीत गाउनु लाउँथ्यो,
1: हजुर,
0: बोले राम्रो गाउने। र एउटा मजाको कुरो चाहिँ जब शान्तिरानी हाई स्कुलमा गएँ त्योभन्दा अघि मैले नारायण गोपालजीको लौ सुनौ म भन्छु भन्ने चाहिँ कसरी सिकिपठाएँ मलाई थाहा छैन।
1: हजुर,
0: त्यो माइकमै सुनेर, सायद ताल पनि केही थाहा थिएन, सुर पनि केही थाहा थिएन, तर गाउँदाखेरि चाहिँ सबैले मन पराउँथ्यो होला। र त्यो लौ सुनौ म भन्छु भन्नेको एउटा त्यहाँ इभेन्ट्स अब के भनौँ, जब म जम गरेर एकैचोटि सिक्सदेखि एटमा गएँ,
1: हजुर,
0: त्यति बेला मेरोमा एउटा कम्प्लेक्स सुरु भयो। सदा फर्स्ट फर्स्ट हुन्थ्यो, अब सबले फेल हुन्छ भनेपछि म पढाइमा सिरियस भएर म सबै बिर्सेँ। र हामी एडबीमा थियौँ, एटेको साथीहरू
1: थिएँ
0: र एकपल्ट एट ए र एडबीलाई चाहिँ हाम्रो मोहन शर्माजीले सर त्यति बेलाको वर्क एडुकेसन सर, त्यो दिन पानी परेको थियो, शनिबारको दिन चाहिँ वर्क एडुकेसन हुन्थ्यो, पानी परेकोले गर्दा त्यो दिन चाहिँ उहाँले आज चाहिँ अरियन द किङ अफ म्युजिक भन्ने एउटा च्याप्टर थियो को हुन्छ आज भनेर जुन प्रकारले उहाँले कम्पिटिसन गर्नुभयो। क्लास एट एले गायो, बीले गायो, एले गायो, बीले, त्यहाँदेखि अन्तमा हामी म चाहिँ क्लास बी एट बीमा थिएँ, म चाहिँ गाउने पक्षमा थिइनँ, म अगाडि बसिरहेको थिएँ र कोही पनि भएन क्लास एट बीमा। र कसले गाउँछ, कसले हार्यो एट बी भनेपछि चाहिँ एकजना कसैले त्यहाँबाट मलाई चिन्नेले फल्लाले गाउँछ, पवनले गाउँछ भन्दाखेरि सरले खिसी गरे, गाउँछ सर, हेर्दा पनि बिहामा गाउँला जस्तो छ भन्दा अब हुनुभयो। अब त्यो जमानामा हाम्रो ड्रेस त केही त थिएन त्यस्तो, सायद त्यस्तो के देख्यो यसले बिहामा त गाउँछ है, जाँड खाँदै गाउने मान्छे हो भने मोहन सरले त्यसरी मलाई एक प्रकारले मलाई के भन्नु इख्याउनु भएको होला त्यो भन्नुभयो। र म त्यसो भन्दा एक प्रकार नमिठो लाग्यो, होइन गाउँदिनँ सर भन्ने, गाना गा, तेरो बोरा च्यातेको भए स्वर सुना, तेरो एट बी हार्यो भनेपछि चाहिँ मलाई पक्का लाग्यो त्यो त्यसलाई चाहिँ। र मैले त्यति बेला लौसुनु म भन्छु भन्ने गीत गाएँ, त्यति बेला स्वर सानो थियो, त्यो केटाकेटीको स्वर हुन्छ नि, त्यो मतलब अब यस्तो भोइस बढेको थिएन,
1: बाल्य
0: त्यो बाल्य स्वर थियो। त्यो गाइसकेपछि चाहिँ त्यो प्रोग्राम त्यो दिनको त्यो क्लास समाप्त भयो, कोही पनि बोलेन, सर पनि बोलेन, त्यसपछि ल आज सक्यो भन्यो। बुद्ध चाहिँ त्यो गायनले चाहिँ सर पनि प्रभावित भएछ, उहाँ बोलेन त्यसपछि। अर्कोपल्ट चाहिँ उसले उहाँले घोषणा गर्यो अरियन द किङ अफ म्युजिक चाहिँ पवन द किङ अफ म्युजिक भएको छ है भनेर भन्नुभयो। सायद त्यो पनि एउटा मेरो ठुलो प्रेरणाको स्रोत होला। तर पनि म त्यति बेला के अरे गीत गाउनुमा साह्रै म इच्छुक थिइनँ, त्यो अवस्था थियो।
1: कहिले काहीँ नकारात्मक प्रतिक्रियाले पनि सकारात्मक प्रभाव पार्छ
0: जिन्दगीमा।

0: पहिलो एल्बममा पहिलो गीत चाहिँ तपाईँको कुन चाहिँ हो सर?
1: एल्बम हामीले हाम्रो यहाँ खरसाङ हाम्रो महेश्वर लामाजी हामी गरेर 93 गएर काठमाडौँमा गएर नवरङ्ग भन्ने हाम्रो यहाँ म्युजिक अक्टेभ अर्केस्ट्रा भन्ने थियो खरसाङमा, पछि म त्यहाँसँग जोडिएँ। यहाँ मैले चाहिँ त्यो कार्यक्रमहरूमा चाहिँ हिन्दी गजलहरू गाउँथेँ, यो प्लाजातिर भयो, यो सबै यहाँ जति पनि खरसाङ जति पनि हल छ मैले नगाएको हल कुनै पनि छैन, सबै पनि गाएको छु पहिले है। उता यो टेन के अरे पर घुम्ती कमानतिर पनि गएको है। र त्यो जमानामा त्यति बेला चाहिँ हामीले त्यही टिम गएर 93 हाम्रो एकदम सङ्गीतका ध्रुव तारा गोपाल इन्जिनजीको स्टुडियो गोपालयमा गएर रेकर्डिङ गऱ्यौँ त्यो। त्यसमा मैले दुईवटा एउटा गीत मेरो सिङ्गो गाएको छु, एउटा डुएट गाएको छु। त्यो डुएट चाहिँ हाम्रो हिरा रसाइली दिदीसँग डुएट गाएको छु थिएँ, त्यो 94 कुरा हो, 93-94 कुरा।
0: त्यो पहिलो गीत अलिकति गुनगुनाइदिनुहोस् न सर।
1: एउटा थियो

भरी छोट रोपेरा एक्लै तडपिन्छौ किन आज मदेखि किन किन। यो शब्द सङ्गीत हाम्रो महेश्वरजी मित्र है। अन्त अर्को डुएट चाहिँ हिरा दिदीसँग गाएको डुएट चाहिँ हाम्रो जसिन्जन सरको, यो रेडियोमा पनि बज्छ यहाँ, त्यहाँ रेकर्ड पनि गरेका थियौँ।

0: ए हौ यो चाहिँ त्यो अब त्यसमा अर्को म जोड्न चाहन्छु मनको कुरा होइन त इन्फर्मेसनमा र त्यहाँ के भयो भन्दा हामी हाम्रो गोपालञ्जनजीको त्यो स्टुडियोमा गएको त्यति बेला चेतन कार्कीजीको एउटा फिल्मको रेकर्डिङ हुँदो रहेछ गीतको र त्यसमा चाहिँ त्यो एकजना त्यहाँको धीरेन साक्य भन्ने चाहिँ भर्खर उहाँले ब्रेक गर्दै थिए मतलब एन्ट्री हुँदै थिएछ डेब्यू हुँदै थिएछ उनको एक्टर त्यसमा चाहिँ एउटा गीत रहेछ सामूहिक गीत सामूहिक गीतमा जो एउटा पुरुषले गाएको लिड पुरुषले गाएको गायनसँग चाहिँ हाम्रो गोपालञ्जनजी खुसी हुनु भएन मतलब सेटिस्फाई हुनु भएन र तिमीहरूको गायक को छ रेडी गर भने हाम्रो टिमलाई त्यो टिममा गायक म मात्र थिएँ
1: हजुर
0: है मलाई खुसी पनि लाग्यो डर पनि भयो
1: हजुर
0: प्रथम फिल्ममा गाउनु पाउँदैछु
1: हजुर
0: तर खुसी किन छ म गाउनु पाउँदैछु खुसी तर डर चाहिँ कस गाउन सक्छु कि सक्दिनँ
1: हजुर
0: र त्यो गीत चाहिँ कस्तो थियो भनेदेखि मजाको थियो क्या र खुसी लाग्दो गीत चाहिँ के थियो भने त्यसमा लोक आधारित थियो तर चिज क्लासिकलको थियो त्यहाँ अब गमकहरू मैले लोकगीतमा त गमक सुनेको थिइनँ नि उहाँले भने मलाई यहाँ गमक चाहिन्छ भन्नुभयो हाम्रो गोपालञ्जनजीले र त्यो गीतको अलिकति म यहाँ सुनाइदिउँ त खुसीको लागि त्यो कस्तो थियो भन्दाखेरि लोक भाकामा थियो जस्तै प्रथमको त्यो आलाप सुरु गर्नुभएको थियो गोपालञ्जनजीले त्यसको गीतको सुरुवात नै मैले गरेको थिएँ र त्यो चाहिँ पश्चिमेली जुन चाहिँ नेपालको पश्चिमेली भागमा गाइने फोक र पूर्वेली भागमा गाइने फोकको मिश्रण रहेछ र त्यो कस्तो थियो भने बस्यो नि बस्यो यो दिल बस्यो बस्यो यहाँ मलाई यो चाहिन्छ भन्ने क्या
1: अब
0: बस्यो नि बस्यो यो दिल बस्यो अ भान बस्यो यो गर सानोको गाजलु आँखैमा आ यो जुरुक्क बोकी लिएर जाउँ कि सानोलाई राखौँ काखै मा सानोलाई राखौँ काखै यो चाहिँ अब मैले गाउनु पर्ने त्यसपछि त्यसलाई टिपेर लाने शम्भु राई ज्यूले हे हे हे हे रात है राम्रो पुर्नेको जुन यो पूर्वेली पुर्नेको जुनले मायालु राम्रो सुनले रे मायालु राम्रो सुनले रे हिज त ठिक्क आज त दिक्क कुरा बिगार्यो कुनले रे हो कुरा बिगार्यो कुनले रे यहाँबाट मैले जोड्नु पर्ने ट्र्याकमा गएको फर्क निक्लिँदो ट्र्याक है मजाको एक्साइटमेन्ट यहाँ हामी गान्धीमार्गमा गएर गएको त्यहाँ ट्र्याकको भर्खर गाउँदैछु अब ट्र्याकले गर्दा कुरा बिगार्यो कुनले रे हो लालु र पाते फुलको जोबन जोबन जाने बखेर फुवाक अब फुवाक भएन तिम्रो त्यसमा चाहिँ फुवाक भएन भन्ने चाहिँ को भने चेतन कार्कीजी हुनुहुन्थ्यो क्या भाइ फुवाक भएन फुवाक हुनुपर्छ है गोपालञ्जनजीले त्यसै भन्नुभयो ए लालु र पाते फुलको जोबन जाने बखेर फुवाकैमा यसरी भन्नुपर्ने क्या र मैले त्यो धेर गाइनँ तिन लाइन गाएँ त तिन लाइन मेरो लागि चाहिँ

0: तिनवटा गीत गाएको जतिकै थियो क्या र मैले सोचेँ गोपालञ्जनजीको सङ्गीतमा एउटा गीत चाहिँ गाउनु पायो भने त मैले त कम्प्लिट गीत गाउने रहेछु त्यो त्यति बेला फिल्म भयो अन्त त्यो पछि मैले जाँदाखेरि त्यो अडियो क्यासेटमा मैले पाएँ त्यो त्यो फिल्म चल्यो चलेन मलाई थाहा भएन फिल्मको नाम पहिलो प्रेम र त्यो मजाको एउटा त्यो त्यो इभेन्ट त्यो 93-94 इभेन्ट क्या
1: एउटा
0: कथा रहेछ नयाँ कथा छ
1: आदरणीय श्रोतावृन्द हामी मनका कुरा गरिरहेका छौँ लोकप्रिय गायक सङ्गीतकार पवन राई नामदुङसित तपाईँको एउटा गीत छ नि सपनीमा आउनेको ध्रुव चौहानद्वारा लिखित यस
0: सङ्गीतबद्ध पनि उनीद्वारा हो
1: सङ्गीत पनि उहाँकै ध्रुव चौहानकै यस गीतको पनि कथा होला नि
0: यसको राम्रो कथा छ अब यहाँ हामीले त्यो गीतमा कसरी काम गर्यौँ सहकार्य भनौँ न म र ध्रुवले उनले गीत लिएर आयो सपनीमा आउनेको कहाँ होला देश कहाँ होला देश न भनेर डेफ्ट

एटा यो इम्प्रोभाइज चाहिँ मैले गरेँ, उसले जुन चिज दिएको थियो बडा मिठो दिएको थियो क्या, त्यसलाई इम्प्रोभाइज गर्नु सुविस्ता हुने स्कोप भएको थियो। आइमालाई भेट, अन्त त्यति बेला भरपूर्क हाम्रो गजलको इफेक्ट हुँदै थियो क्या, हाम्रो गीतहरूतिर गजल गायनको इफेक्ट। गजलमा चाहिँ के हुन्छ, उनीहरू रिपिटेसन जुन चाहिँ हुन्छ, फर्स्ट एप्रोच हुन्छ हल्का फुल्का एप्रोच, सेकेन्ड एप्रोच हुन्छ अलिक गहिरो, लास्टको एप्रोच सिरियस भएर लास्टको एप्रोच चाहिँ कन्फर्म। र त्यसमा चाहिँ हामीले यसो गरौँ भने दुईजना बसेर त्यो फ्रेमलाई हामीले मिलायौँ कसरी भन्दाखेरि, फर्स्टमा कहिले

0: भेट अलिक सिरियस, आई मलाई भेट अति नै सिरियस, आई मलाई भेट त्यो चारवटा राख्नुको अर्थ चाहिँ हाम्रो त्यो सेन्स थियो है श्रोतावर्गले अथवा के कसो अनुभव गर्यो त्यो कन्फर्म लास्टको चाहिँ आउँछै आउँछ अब है त्यो त्यो त्यो सपनीमा भनेको हाम्रो खास खासियत नै त्यो थियो क्या।
1: यस प्रकारले तपाईँ यस गीत बनियो। तपाईँको अर्को गीत छ होस् छैन भन्ने, सुरेन्द्र थिङद्वारा लिखित, सङ्गीत तपाईँको
0: म आफैले गरेँ
1: हजुर, यसको बारे पनि अलिकति भनिदिनुहोस् न सर।
0: हामी त्यस समयमा एउटा के भनौँ निर्वासनै भनौँ अथवा के भनौँ, हामी नेपालको सुदूर पश्चिम सुर्खेत भन्ने जग्गामा थियौँ
1: हजुर,
0: त्यहाँ मैले सुरेन्द्र दाजुलाई भेटेको र मलाई कविता लेख्ने प्रेरणा दिने पनि सुरेन्द्र दाजु, मेरो कविताको गुरु चाहिँ सुरेन्द्र थिङ दाजु हो, यसरी लेखर प्रपर गाइड गरेर कविता लेख्नु, मतलब अहिले पनि म त प्रपर त गर्छु गर्दिन थाहा छैन तर यसरी लेख्दा राम्रो हुन्छ भन्ने एउटा गाइडेन्स उहाँबाट पाएको। त्यति बेला उहाँले शब्द लेख्नुहुन्थ्यो, म हार्मोनियम बजाएर गीत गाउँथेँ, लु भाइ यो शब्द छ भनेपछि म बसेँ र बसेर कसो कसो गर्दा त्यो एउटा गीत हामीले बनाएको थियो त्यति बेलाको, त्यति बेलाको थियो र त्यति बेला अलिकति बेसी गजल गाइन्थ्यो, गजलको एक दुईवटा त्यो गलाको चलन हुन्छ नि त्यो इफेक्ट भएर पनि त्यहाँ हामीले हालेका छौँ, जस्तै निद छैन निद छैन आज मलाई मुर्खिएर आज

0: तपाईँको जिन्दगीमा अहिलेसम्म है कहिले पनि बिर्सन नसकेको सबैभन्दा अविस्मरणीय क्षण चाहिँ कुन चाहिँ होला सर तपाईँको?
1: अविस्मरणीय क्षण अब त्यो दुई प्रकारको हुन्छ, एउटा खुसी लाग्दो हुन्छ, एउटा दुःखी लाग्दो। मलाई म पहिले दुःखी लाग्दै भन्छु।
0: हजुर,
1: त्यो अविस्मरणीय क्षण दुःख लाग्दो चाहिँ मेरो आमाको मृत्यु है। आफ्नो आमा चाहिँ कहिले मर्छ, आमा बाबा मर्छ जस्तो कहिले पनि नलाग्दो रहेछ, सधैँ बिमारी भइरहेको के हुन्छ। त्यो दिन चाहिँ आमा बित्यो, उहाँको मृत्यु भयो। मैले सबलाई सम्झाएँ,
0: हजुर,
1: कोही अजम्बरी छैन, तर म भित्र निकै चोट परेको थियो। अन्त त्यो चाहिँ आजसम्म म बिर्सन सकेको छु। 2 जनवरी 2012 चाहिँ मेरो एकदम त्यो दुःखद अविस्मरणीय दिन भयो। र अब सुखदै भनौँ अथवा त्यस्तो थुप्रै होला। अब सङ्गीतको हिसाबमा भन्ने हो भने चाहिँ त्यो अघि मैले कुरा प्रसङ्ग हाम्रो गोपालायको गरेको थिएँ नि, त्यति बेला एउटा चिज गोपालञ्जनजीले भन्नुभएको छ, त्यो मेरो सङ्गीतको हिसाबमा अविस्मरणीय चिज हो। उहाँले के भन्नुभयो भन्दा, त्यो अघि मैले त्यो भने नि जुन चाहिँ फिल्ममा गाउनुपर्छ भन्दा, चारजनाले भिडायो हामीलाई अडिसन, नेपालको 3 जना, म एउटा यताको। त्यो हामीमध्ये 4 जनामध्ये 1 जना चन्द्रदोङ भन्ने मान्छेले बहुत राम्रो गाए, तर उहाँको चाहिँ उच्चारणको प्रब्लम भयो, समस्या, अलिक तामाङ ठेलो गाउने बास्यो नि बास्यो यो ढिला बास्यो भनेर चाहिँ उहाँ क्यान्सल भयो। प्रनन्सिएसनमा चाहिँ मेरो राम्रो भयो, अरू 2 जना भन्दा मैले राम्रो गाएँ सायद, किनभने त्यो लोकगीत त मलाई थाहा थिएन, उहाँ जुन लोकगीत गाइरहेको त्यो पर्फेक्ट थियो। पछि सिकेर अलिक राम्रो गाउन सकेँ। त्यति बेला के भन्यो भन्दाखेरि, फाइनलमा के भन्नुभयो उहाँले, चन्द्रदोङ तिमीले राम्रो गएन भन्नु, कसलाई के पनि भनेन, त्यो सबैको सुनेपछि यो गीत पवनले गाउँछ, पवनको गलामा दाना बस्छ, त्यो त म त जुर बुरुक्कै, अब एउटा बोली कसैलाई पनि देखाइनँ।
0: हजुर,
1: तर म यति खुसी भएँ है, सङ्गीतको हिसाबमा मेरो अविस्मरणीय दिन चाहिँ गोपालञ्जनज्यूको जुन चाहिँ त्यो छ। तिम्रो स्वर मन पऱ्यो भने मलाई, तिम्रो स्वर मलाई मन पऱ्यो, तिमी आइबस्नुपर्छ, यहाँ कामहरू हुन्छ, टचमा बस्नु, त्यति चाहिँ गोपालञ्जनज्यूको म के लाग्छ, त्यो चाहिँ मेरो एउटा अविस्मरणीय, उहाँको शब्द अविस्मरणीय छन् सङ्गीतको हिसाबमा।
0: तपाईँको घरको माहौल सङ्गीतमा चाहिँ घरबाट कतिको सहयोग सपोर्ट छ?
1: ए एकदमै सहयोग त मान्नै पर्छ, किनभने म त अब मुड चल्यो भने त म त अचानक 9:30 गीत गाउन थाल्छु
0: राति,
1: अन्त बिचरा अब दैलो सैलो सुनेर परिवारका सदस्यवृन्द दैलो सुनेर बस्छन्, अन्त मलाई त्यो केही भन्दैन है। अब मलाई कोही बेला अभ्यास गर्नु बस्यो भने कोही बेला 2 घन्टा बसिपठाउँछु है, त्यति बेला कति स्वर हल्ला खल्ला हुन्छ होला, त्यो चुपचाप उनीहरूले सहन्छन् क्या।
0: तपाईँले अहिलेसम्म वर्तमानमा कतिवटा एल्बम, लगभग गीतहरू कतिवटा गाइसक्नु?
1: एल्बम त मैले साह्रै धेर गरेको छैन, मेरो 16 एल्बम त 2 हो,
0: हजुर,
1: एउटा चाहिँ सहयात्री र अर्को चाहिँ नस्टाल्जिया भुल्न नसक्दा भन्ने छ, त्यो चाहिँ मेरो 16 एल्बममा 2 चाहिँ, त्यसबाहेक त्यो सहगायन हुन्छ नि त्यस्तो होला, अब 10-11 होला त्यस्तो।
0: तपाईँको एउटा अर्को गीत पनि छ ध्रुव चौहानकै शब्दमा, तिम्रो खुसीको देश,
1: यो पनि अब ध्रुवजीले बनाएको हो, अनि शब्द पनि उनकै हो, धुन पनि उनकै हो, र मैले यसो सुन्दा मजाको थियो, त्यो एक प्रकारको जम्प गर्ने क्या नोट,
0: हजुर,
1: जस्तै तिम्रो खुसीको देशबाट मिड गरेर जानुपर्ने क्या,
0: हजुर,
1: टाढा टाढा भन्दा निकै टाढै हुनु पऱ्यो, टाढा।

0: दैछु यो मतलब यसको मुड क्या शब्दको लेखाइ र ट्युनिङको मुड क्या एकदमै म्याच छ यसमा. अन्त यो यो पनि अब प्रायः प्रायः हामीले यसलाई यसलाई हामीले पनि गरेका थियौँ, भिडियो पनि बनाएको थियौँ. त्यो हामीले रिलिज नगरी कसले भाइरल गरिदिएपछि क्या खर्च हाम्रो भाइरल कसैले गरिदियो, त्यो पनि भएको छ एउटा
1: शब्दकार ध्रुव चौहानसित तपाईँको धेरै नै तालमेल रहेछ
0: एकदमै.
1: अलिकति भनिदिनुहोस् न उहाँसित.
0: होइन ध्रुव हामीसँगै हुर्केको,
1: हजुर
0: ध्रुव म भन्दा कान्छु मान्छे हो. तर जुन चाहिँ हामीले बाल्यकालमा त्यो ध्वजेमाथि एउटा 28 नम्बर भन्ने छ त्यहाँ धुलो खेल्ने,
1: हजुर
0: धुलो खेलाइदेखेको मान्छे हो. त्यति बेला खोपी हुन्थ्यो, पाङ्रा हुन्थ्यो, ठुलोहरू पाङ्रा खेल्थे, हामी चाहिँ हेर्ने. अन्त त्यो हेर्दाखेरि धुलो पनि आफूले खानु पर्थ्यो, धुलो मुलो त्यो सबै हुर्केको. र मलाई लाग्छ पछिबाट त्यो सानोको त्यो छुटिसकेपछि ध्रुवले पनि गाउँथ्यो गीत, घेरौला भन्दा चिचिन्डो बदमासहरू केही छैन, पानी भर्नु जाँदा तिनले त्यो गाउँथ्यो.
1: हजुर
0: त्यो चाहिँ अलिकति डरले पनि गएको रहेछ क्या, भूतप्रेतको डर हुन्छ नि, त त्यो मजाको छ एउटा स्मरण. त्यसपछि पछिबाट के भयो भन्दाखेरि तिनी पनि कलेज पढ्थ्यो, म पछि यताउतिबाट आएर म त्यहाँ त्यहाँ हाई स्कुलमा म के गर्न थालेँ, भलिन्टियर गर्न थालेँ. उनी कलेज पढ्दै थिए. र के हुन्थ्यो भन्दाखेरि जब कुनै समयमा त्यो एउटा उत्सव हुन्छ नि, 1 जनवरी हुन्छ नि,
1: 26 जनवरी
0: 1 जनवरी जान्छ नि त पिकनिक. अब मलाई चाहिँ त्यो झमेला मन नपर्ने क्या, 1 जनवरी 26 जब लगाएर घरमा बसेको अन्त बसिरहेको मान्छे हुन्थे र अर्को चुहेर बसेको मान्छे त्यो मान्छे पनि हुन्थ्यो अलिक माथिल्लोपट्टि, अन्त कोही पनि छैन अरू दुईजना मात्रै, अन्त गिटार बजाए दिनभरि गीत गाउँ. त्यसरी चाहिँ हुँदै हुँदै हुँदै उसले कम्पोज गर्नु थालेँ, होइन गीत पनि लेख्थेँ कम्पोज पनि गर्थेँ, मैले पनि कम्पोज गर्ने गीत. मैले यसो सोचेँ मेरो त अब मलाई सुविधा भयो, मेरो त कम्पोजर छँदैछ, मैले चाहिँ गायनपट्टि मात्रै कन्सन्ट्रेट. अर्को भाइ पनि छ सद्यो तामाङ, उसलाई मैले भन्नु, उसले पनि लु भाइ भन्नु, त त्यसले गर्दा म कम्पोजिसनपट्टि म ब्याक भएँ, मतलब कम्पोजिसन गर्नु छोडेँ भनौँ न, र त्योभन्दा कम्पोजिसन गर्थेँ. त्यो ध्रुवसँगको त्यो सहयात्रा छ, उसँग त मेरो के थियो भन्दा साहित्यको पनि छ फेरि,

0: तपाईँ सङ्गीतकार गायक मात्र नभएर साहित्यमा पनि धेरै नै रचनाहरू पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ है, र यो साहित्य र सङ्गीतको तपाईँको यो दुइटैपट्टि जाने चाहिँ कहाँबाट तपाईँलाई इच्छा?
1: अब म यहाँ भाइलाई भनौँ है, हाम्रो संजोग भाइलाई भनौँ, र जब हामी सानसानो थियौँ
0: हजुर
1: त्यो ज्ञान नभएको पाङ्रा बल्डिङ्रा खेल्ने हुन्छ नि
0: हजुर,
1: त्यो समयमा चाहिँ हाम्रो जीवन नामदुङ दाजु हो
0: हजुर हजुर,
1: उहाँले चाहिँ अहिले बुद्ध जागरण पत्रिका निकालेर उहाँ चाहिँ एकदम यङ हुनुहुन्थ्यो
0: हजुर,
1: ओर दोर तल माथि कहाँ कहाँ यस्तो कहाँ इलाम गएँ कहाँ गएँ डुवर्स गएँ त्यो कुरा हुन्थ्यो, अन्त त्यहाँ उहाँको घरमा गएपछि चाहिँ कविता पढ्नु पर्थ्यो घाममा बसेर
0: हजुर,
1: त्यहाँ जीवन दाजु उताबाट आउँदैछ भने हामी भागारे भाग कविता पढाउनु
0: हजुर,
1: घाममा पसिनै पसिना
0: हजुर
1: घाम लागिरहेछ हिउँदो घाममा पसिना दसैँ तिहार भेट हुन्छ नि
0: हजुर,
1: त्यही बेला चाहिँ डरसरी कविता पढ तर त्यो एउटा डरसरी भए तापनि एक प्रकारको प्रभाव त त्यहाँ थियो नि त है। अनि म चाहिँ कस्तो थिएँ भनेदेखि अब पुस्तकको चाहिँ एकदम प्रेमी सानैदेखि, कथाको किताबदेखि पाठ्य पुस्तक कम्ती पढ्थेँ म, फाल्टो किताबहरू पढ्थेँ क्या, रबिन्सन क्रुसोहरू त्यो के भन्नेहरू त्यो पिनो के भन्ने अब त्यो खासमा फरेन राइटर रहेछ हाम्रो प्रकाश कोविदजीले चाहिँ ट्रान्सलेट गर्नुभएको रहेछ, त्यस्तो किताबहरूदेखि लिएर त्यो कथाको किताब रामकृष्ण परमहंसको कथाहरू रहेछ
0: हजुर,
1: त्यो एकदम उपनिषद्का कथाहरू भन्ने है,
0: हजुर
1: अन्त आफूले जानेन भने पढ्नु पनि लाउने अङ्ग्रेजीमा त्यस्तो प्रकारले चाहिँ पढ्दा त्यो त्यो एक प्रकारको त्यो माहौल बन्यो क्या, मतलब त्यहाँ साहित्यको कविताहरू पढ्थेँ त्यहाँ, त्यो अहिले बुझ्दाखेरि भानुभक्त चाहिँ कारागारमा थुनेको नाटक गरेको रहेछ जीवन दाजुहरूले है, एकजना त्यहाँको मेताम प्रकाश दाजु भन्नेलाई चाहिँ भानुभक्त बनाएको थियो, बाँसले बारेर चाहिँ कारागार बनाएको थियो
0: हजुर,
1: मनो एक्ट गरेकोहरू, यस्तो सबै सबैको सायद इम्प्याक्ट त्यहाँ फेरि नाटक पुरा हुन्थ्यो क्या
0: हजुर,
1: सायद ती सबैको इफेक्टहरू होला प्रभावहरू होला।
0: अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगिसकेका छौँ र अन्तमा तपाईँ हाम्रा श्रोतावृन्दका निम्ति अलिकति केही बताएर चाहिँ यस कार्यक्रमबाट बिदा लिउन्।
1: मलाई के लाग्छ भनेदेखि मैले ठुल्ठुलो मान्छेहरूको अथवा एकदम सेलिब्रिटीहरू भनौँ अथवा सक्सेसफुल मान्छेहरूको सुने मैले कतिपय वार्ताहरू सुन्दा के भन्छन् भन्दा अरे मैले त केही त गर्नु सकेको छुइनँ भन्छ उनीहरूले, त्यो तुलनामा मैले के गर्नु सकेको छु होला र है, तर पनि एउटा के चाहिँ हुन्छ भन्दाखेरि मलाई लाग्छ हाम्रो भित्र एउटा विधायक ऊर्जा लिएर हामी अघि बढ्यौँ भने चाहिँ जिन्दगी चाहिँ उत्सवमय हुन्छ, र हामीलाई किन कला साहित्य सङ्गीत चाहिन्छ भन्दाखेरि जिन्दगी चाहिँ उत्सवमय हुनु पऱ्यो नि त है, जिन्दगी बोझमय हुनु भएन र त्यसको लागि चाहिँ मलाई के लाग्छ भने जिन्दगी बोझमय नबनाउनुको निम्ति उत्साहमय बनाउनु सबैभन्दा पहिले चाहिन्छ हाम्रो पोजिटिभ विधायक एउटा धारणा, र विधायक धारणा कसले दिन्छ भन्दा सङ्गीत र साहित्यले दिन्छ है, तपाईँ अरू हेर्नुहोस् राम्रो गर्दै लगेर हामीलाई फ्रस्ट्रेट बनाउँछ क्या, तर सङ्गीत साहित्य है जति पनि यो लालित्य कलाहरूले चाहिँ हामीलाई एक प्रकारको विधायक ऊर्जा दिन्छ, र विधायक ऊर्जा चाहिँ प्रोफेसनल नभए पनि कसै न कसैले केही नै अङ्ग गर्नुपर्छ जस्तो मेरो चाहिँ एउटा सुझाव छ
0: यहाँलाई यस

0: कार्यक्रममा यतिन्जेल आफ्ना मनका कुराहरू खुल्ला रूपमा हाम्रा श्रोतावृन्दका निम्ति उजागर गरिदिनु भएकोमा हामी आकाशवाणी खरसाङका सम्पूर्णको तर्फबाट हार्दिक धन्यवाद।
1: धन्यवाद संजोगजी, र प्रथम रेडियो खरसाङसँग पनि आभार व्यक्त गर्दै यहाँहरूसँग म मेरो दशौँला जोडी नमस्कार गर्दछु।
0: आदरणीय श्रोतावृन्द, यतिन्जेल तपाईँहरूले कार्यक्रम सुन्नुभयो मनका कुरा, र यस कार्यक्रम अन्तर्गत आजको अङ्कमा हामीसित हुनुहुन्थ्यो धजे निवासी लोकप्रिय सङ्गीतकार एवं साहित्यकार पवन राई नामदुङ, र उहाँका मनका कुरा तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्का सर्जकसित अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हजुरहरूबाट बिदा हुँदछौँ। नमस्कार।
2: अब सुन्नुहोस् प्रमुख समाचार।
3: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। दस बजेको मुख्य समाचारहरू। उपराष्ट्रपति सीपी राधाकृष्णन आज दुई दिनको आधिकारिक भ्रमणमा केरलम पुग्नुहुनेछ। वहाँ अल्ला पूजामा केरल कौमुदी दैनिकको जयन्ती समारोहमा सामेल हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ताशकन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेफका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै नेताले राष्ट्रपति भवनमा व्यापार र निवेश, रक्षा, डिजिटल सम्पर्क, ऊर्जा, शिक्षा र दुवै देशको मानिसहरू बीच सम्पर्क बढाउने जस्ता मुद्दाहरूमाथि सहयोगको समीक्षा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूका साथ आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 137 संस्करण हुनेछ। यो कार्यक्रम सम्पूर्ण आकाशवाणी र दूरदर्शन नेटवर्क, एआईआर न्यूज वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा प्रसारण गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज लखनऊमा उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यो सम्मेलन वहाँको 3 दिने भ्रमणको तेस्रो र अन्तिम दिन हो। प्रधानमन्त्री सेतु योजना अन्तर्गत आयोजित सम्मेलनमा कौशल विकास, उद्यमशीलता र व्यावसायिक शिक्षासित सम्बन्धित विषयहरूमा छलफल हुनेछ। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निर्वाचन आयोगलाई मतदाता सूचीको विशेष गहन पुनरीक्षणको क्रममा आपत्ति र गुनासो दर्ता गर्ने समयसीमा आग्रह गर्नुभएको छ। नेपालमा आकस्मिक बाढीका कारण मृत्यु हुनेहरूको संख्या 675 पुगेको छ। अविरल वर्षाका बीच राहत र उद्धार कार्य जारी छ। लगभग 2400 मानिसहरू अहिले पनि निखोज परेका छन्, जसमा 320 भन्दा अधिक विदेशी नागरिक सामेल छन्। यसका साथै समाचार पूरा भयो।

0: हामी बोलिरहेछौ श्रोता एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट र समय अहिले ठिक बिहानको 10:04 भइरहेछ र यस समयको साथै हामी उपस्थित छौँ आजको फोन इन कार्यक्रम लिएर। त हामीलाई सुनिरहनुभएका र कार्यक्रमको प्रतीक्षामा बस्नुभएका तमाम श्रोताहरूमा हामी दुवै म उद्घोषिका अनुपमा
1: अनि म उद्घोषिका शोभना
0: को तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन।
1: त श्रोता, आजको यस बसाइमा कुराकानी गर्नेछौँ पैसा धेरै महत्त्वपूर्ण या मनको शान्ति, होइन त साथी?
0: एकदमै ठिकै भन्नुभयो साथीले। र आजको विषय पनि यहाँहरूले सुनिनै हाल्नुभयो कार्यक्रम कुरै कुरामाको आजको विषय रहेको छ पैसा धेरै महत्त्वपूर्ण या मनको शान्ति। त श्रोताहरू झट्टभन्दा झट्ट हामीसित सम्पर्क गरेर यस विषयमा आफ्नो विचार साझा गर्नुहुनेछ भनेर आशा साँचेका छौँ। र आजको हामीसँग सम्पर्क गर्ने फोन नम्बर एकपल्ट भनिदिनु न।
1: फोन नम्बर भन्न अघि नै हाम्रा श्रोता हामीसँग जोडिसक्नु भएको छ
0: र पनि एकपल्ट नम्बर भन्नु,
1: नम्बर चाहिँ एकपल्ट भनिहालौँ न त है। 0354299931। नम्बर फेरि एकपल्ट भनौँ है त, 0354299931। त कलर को हुनुहुन्छ है? हेलो
2: हेलो, नमस्ते दिदी।
1: नमस्ते
2: अनुपमा दिदी, अन्त यो अजय दिदीको नाम के हो, अर्को दिदीको नाम?
1: मेरो नाम शोभना।
2: शोभना दिदी नमस्कार, सादर प्रणाम।
1: नमस्कार नमस्कार, कस्तो हुनुहुन्छ अनि तपाईँ?
2: ठिकै छु दिदी, तपाईँ कस्तो हुनुहुन्छ?
1: हामी एकदमै ठिकै छौँ। र श्रोताहरूको निम्ति है तपाईँको नाम अनि ठेगाना हामीलाई भनिदिनुहोस् न त।
2: म तपाईँको रेगुलर लिसनर हो, नरेश प्रसाद सिंह खम, ठाकुरगञ्ज जियारबाट बोलेको छु।
1: नरेश प्रसादज्यू है? अनि नरेश प्रसादज्यू, तपाईँले आजको हाम्रो विषय त सुनिहाल्नु भयो होला? हजुर, तपाईँको यसमा के मत छ त, यसो हामीलाई पनि अनि श्रोताहरूलाई पनि साझा गरिदिनुहोस् न त।
2: मेरो विजनमा यही छ कि दुइटा पनि चाहियो नि, दुइटा चिज, पैसा पनि, अन्त यो अझै के भन्नु भएको तपाईँ?
1: हजुर के भन्नुभयो, फेरि एकपल्ट भन्नुहोस् त।
2: पैसा अर्को
1: आजको विषय रहेको छ पैसा धेरै महत्त्वपूर्ण छ या मनको शान्ति, कुन कुरो चाहिँ धेरै महत्त्वपूर्ण छ?
2: मनको पनि शान्ति चाहियो, अन्त पैसा पनि चाहियो, दुइटा दुइटा राम्रो चाहियो।
1: हजुर हजुर, पक्कै हो पक्कै
2: हो।
1: हजुर, तपाईँ यस्तो छ नि त, पैसा पनि मनको शान्तिको लागि है, आफ्नो कतिवटा इच्छाहरू हुन्छ त्यो इच्छाहरूलाई पुरा गर्नको निम्ति हामीलाई पैसा नै चाहिन्छ है। पैसा मात्रै नभएर मनको शान्ति पनि फेरि त्यत्तिकै महत्त्वपूर्ण पनि छ है। अब पैसा धेरै जम्मा गरेर अब त्यो पैसालाई अरूसँग सेयर गर्ने है, अरूसँग त्यस पैसाको उपभोग गर्ने छैन भने पनि त मनमा शान्ति हुन्छ जस्तो त लाग्दैन
2: के भन्नुहुन्छ
1: है
2: दिदी? म नाम लिन चाहन्छु नि।
0: हजुर झट्ट लिदिनुहोस् न नाम, तपाईँले कसको लिन चाहनुहुन्छ?
2: तपाईँले
0: पनि हामीलाई फोन गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद छ हाम्रो नरेश कुमारज्यूलाई।
1: र
0: अहिले हामीसित भर्खरै जोड्नु भएको थियो नरेश कुमार ठाकुरगञ्ज बिहारबाट। र अहिले सुनौ हामीसित अर्को को श्रोता जोडिनु भएको छ। हेलो, को हुनुहुन्छ होला?
3: हेलो, गुड मर्निङ दुईजना दिदीलाई।
0: गुड मर्निङ, स्वागत छ तपाईँलाई, नमस्कार। को बोल्नु हुँदैछ?
3: धन्यवाद दिदी, म सतीश पाण्डे कर्सियङ बजेटबाट बोल्दैछु।
1: शुभ प्रभात सतीशज्यू,
3: धेरै धन्यवाद दिदी।
1: अनि
3: आजको
1: हामी त एकदमै सन्चै छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
3: म पनि ठिकै छु दिदी, त्यही तपाईँको प्रोग्राम सुन्छु।

0: धेरै धेरै धन्यवाद. तपाईँ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ, कलर पनि हुन्छ है. तपाईँहरूको यसरी कलहरू हामीले लिनु पाउँदा धेरै खुसी लाग्छ हामीलाई है. र आजको टपिक एकपटक भनिदिउँ न त साथी.
1: र आजको विषय चाहिँ रहेको छ, पैसा धेरै महत्त्वपूर्ण या मनको शान्ति.
2: दिदी मेरो भनाइले मनको शान्ति सबभन्दा ठुलो.
1: हजुर हजुर हजुर.
2: मनको शान्ति छ भने मान्छेले पैसा कमाउनु सक्छ. पैसै छ, मनको शान्ति छ भने त्यो पैसा केही काम लाग्दैन.
1: केही काम लाग्दैन. हजुर एकदमै ठिक कुरा भन्नुभयो.
2: मनको शान्ति चाहिँ सबभन्दा
1: इम्पोर्टेन्ट. हजुर हजुर. किनभने मनको शान्ति नै छैन मान्छे ठिक पनि त हुन सक्दैन होइन. जब मनमा शान्ति नै छैन भने उसले केही गर्नुमा उसलाई इच्छा पनि त लाग्दैन हगि. हजुर हजुर. इच्छै छैन भने त त्यो पैसाको पनि त केही महत्त्व भएन. हजुर
2: म आफ्नो हजुरबालाई ह्याप्पी टिचर्सले भन्नु चाहन्छु एडभान्समा
1: अगावेमा.
2: उहाँको डाकपोतेमा पत्रहरू चिठीहरू पढ्दा सुन्दाखेरि साह्रै राम्रो लाग्छ र साह्रै ज्ञानको कुरो सिक्नु पाइन्छ. हजुरबाको चिठीको बारा मैले पुरा चिज सिक्नु पाएँ. मलाई म ह्याप्पी टिचर्सले एडभान्समा भन्नु चाहन्छु दिदी.
1: हजुर हजुर. हाम्रो तर्फबाट पनि उहाँलाई ह्याप्पी टिचर्स डे. कोसिस गर्नेछौ. कुन चाहिँ गाना भन्नुहुँदैछ तपाईँले?
2: मिलने की तुम कोसिस करना, वादा कभी ना करना, वादा तो टूट जाता है.
1: टूट जाता है. आदि गीत त तपाईँले गाइदिई हाल्नुभयो अघि सतीशज्यू. हजुर एकदमै मिठो गीत भन्नुभयो तपाईँले अघि. मिल्नेको चाहिँ हामीले कोसिस सधैँ गरिरहनुपर्छ होइन. वादा चाहिँ अब नगरौँ है. त्यसरी नै किनभने अर्कोपल्ट फेरि फोनमा बातचित हुनु पाउँछौ भन्ने आशा राख्दै आजलाई चाहिँ सतीशज्यू धेरै धेरै धन्यवादको साथ आजलाई हजुर बिदा लिउँ.
0: धेरै धेरै धन्यवाद
1: सतीश पाण्डेजी हुनुहुन्थ्यो खरसाङ बजारबाट.
0: अब अर्को कलर को हुनुहुन्छ? नमस्कार.
3: हेलो नमस्कार.
0: हजुर को बोल्नु हुँदैछ? कहाँबाट
3: हुनुहुन्छ? शेखर बोल्दैछु.
0: नमस्कार शेखरज्यू.
1: नमस्कार. हामी दुवैको तर्फबाट
3: तपाईँहरूलाई नमस्कार. सत श्री अकाल. वरकम काँसीडीले फ्याफुलो काम्री.
1: हजुर तपाईँलाई पनि सबै.
0: हजुर त शेखरज्यू आजको हाम्रो विषय त सुनिहाल्नु भयो होला है.
3: हजुर
0: हजुर. तपाईँको के विचार छ त, पैसा धेरै महत्त्वपूर्ण कि मनको शान्ति?
3: अब उहिले अब थ्योरम प्रुभ गर्दा त इक्वल इक्वल अल इन रेस्पेक्ट भनेर हुन्थ्यो नि. अब यता पैसा पनि अब चाहियो, यता मनको शान्ति पनि हुनु पर्यो हो. अब मनको शान्ति भएर पनि पैसा छैन भने केही काम लाग्दैन, पैसा छैन भने पनि केही काम लाग्दैन हो. पेटको चारो त भर्नु पर्यो
0: होइन.
3: त्यसले गर्दा चाहिँ अब सबै ब्यालेन्स राखेर हिँड्नु पर्यो नि त. एउटै कुरोले संसार एउटै कुरोले त चल्दैन. त्यसले गर्दा चाहिँ दुइटै कुरो चाहिँ इक्वल्ली हुनु पर्यो भन्ने चाहिँ मेरो अब बेसिक आइडिया.
1: हजुर हजुर हजुर. त्यही त अब हुनु त अब यो हामीले ब्यालेन्स गरेरै हिँड्नुपर्छ जीवनमा कि. अब ब्यालेन्स त हामीलाई चाहिन्छै चाहिन्छ जुनै कुरोमा पनि. अब यो पैसा र शान्ति अब यसमा पनि ब्यालेन्स त हुनै पर्छ कि. तरै पनि अब कोही बेला यस्तो खालके अब अवस्थाहरू आइपुग्छ है. अब जति बेला चाहिँ हामीले केलाई छान्नु भन्ने अब एउटा हुन्छ नि, त्यस्तो खालके अब अवस्थाहरू आइपुग पर्छ भनेर चाहिँ हामीले तपाईँहरूको बहुमूल्य विचार अघि हामीले साझा गर्न इच्छा गर्यौँ. र तपाईँले पनि एकदमै ब्यालेन्स गरेर हिँड्नुपर्छ भन्ने कुरा भनिदिनु भयो हामी सबैलाई, हाम्रो श्रोताहरू समक्ष. एकदमै हजुर राम्रो कुरा लाग्यो तपाईँको विचार.
3: अब आफ्नो पैसा छैन भने अरूलाई माग्दा पनि दिँदैन फेरि.
1: हजुर हजुर.
3: दसवटा कुरा दसवटा वचन लगाएर त्यस्तो हुन्छ. त्यसले गर्दा चाहिँ दुइटै कुरो चाहिँ ब्यालेन्स नै हुनु पर्यो भन्ने चाहिँ मेरो लाग्छ क्या. अन्त आफ्नोमा पैसा छ भने पनि इष्टमित्र शाखा सन्तान सब त हुन्छ, आफ्नोमा पैसा छैन भने कोही पनि हुँदैन भन्ने चाहिँ त्यो मेरो लाइफको एक्सपिरियन्स त्यसो लाग्छ.
1: हजुर हामी सबैजनाकै हो,
0: सबैजनाले नै त्यो भोगिरहेको.
3: अन्त अन्तखेरि मलाई अस्तिको हप्ता मलाई अब हिन्दीबाट भन्न चाहन्छु, समीर अन्सारीजी ने मुझे याद कर रहे थे, अन्त उनको भी मैं याद कर रहा हूँ. तो मेरा नम्बर उनके पास तो अभी नहीं है, तो फिर भी नम्बर देना चाहते हैं. नम्बर वो होगा तो नोट कर लेने के लिए बोलता हूँ. 9547-09002। रिपिट एक बार कर देता हूँ, 9547-09002।
0: हजुर, पक्कै पनि उहाँले तपाईँको यो सन्देशलाई सुन्नु नै भयो होला भन्ने आशा राखेको छौँ।
3: अन्त हाम्रो मनोजज्यूलाई, हाम्रो कल्याणज्यूलाई, अब हाम्रो सतीश पाण्डे भाइलाई र अब इच एन्ड एभ्री बडीलाई आई रिगार्डिङ अल मिस्टी अल फ्रेन्ड्स
0: अन्त
3: अब सबैलाई मौका दिनुपर्ने हुन्छ हो, त्यसले गर्दा चाहिँ अब तपाईँहरूकोबाट बिदा पारी पाऊँ।
0: हुन्छ
3: हुन्छ, टेक केयर, थ्याङ्क यू।
0: फेरि अब अर्को कलर जोडिनु भएको छ, को हुनुहुन्छ होला उहाँ? नमस्कार, हेलो
4: दिदी, म अजय दाङको भन्दैछु।
0: नमस्ते अजयज्यू,
1: स्वागत छ कार्यक्रममा अजयज्यू तपाईँलाई। तपाईँ कहाँबाट बोल्नु हुँदैछ एकपल्ट हाम्रो श्रोताहरूलाई भनिदिनुहोस् न। माल बजारबाट। हजुर, तपाईँ कस्तो हुनुहुन्छ अन्त अजयज्यू?
0: सन्चै हुनुहुन्छ। तपाईँको अलिकति सायद नेटवर्कले हो कि या
1: अलिकति राम्रोसँगले तपाईँको हामीले सोर सुन्न सकेको छुइनँ कि। तपाईँको आवाज डिस्टर्ब आउँदैछ त, तपाईँको आवाज।
0: हजुर, अब एकदमै सफा तपाईँको आवाज हामी समक्ष आउँदैछ है। आजको विषय तपाईँले सुन्नुभयो? अन्त तपाईँहरूको तपाईँको के विचार छ त यसमा? तपाईँको आफ्नो आफूलाई भोगेको है, आफूले जानेको बुझेको के छ त्यो कुरा हामीलाई अनि श्रोताहरूलाई पनि सुनाइदिनुहोस् न त।
4: दिदी आपका मतलब आज का टॉपिक यही है ना, मन मन की शांति बड़ी है ना पैसा से बड़ा है। यहाँ पे तो मैं दीदी यही बात बोलूंगा, मन की शांति बड़ी है। जैसे यहाँ पे मैं दो लाइन आशा भोसले के गाना गुनगुनाना चाहूंगा दीदी। हाँ, तोरा मन दर्पण कहलाए, तोरा

0: मन दर्पण कहलाए तोरा, मन दर्पण कहलाए। नमस्कार दीदी, सब सही लग रहा था।
1: अति उत्तम,
2: बहुत सुंदर, बहुत सुंदर। अजय जी, आज धनुका जी हुनुहुन्छ हामीसित, अहिले भर्खरै माल बजार जलपाइगुडीबाट हामीसित हुनुहुन्थ्यो, उहाँसित सम्पर्क टुटेको जस्तो छ। र हाम्रो अर्को श्रोता को हुनुहुन्छ हामीसित, सुनौ।
3: हेलो,
2: हेलो,
3: अनुपमा जी, स्वप्ना जी, नमस्ते।
2: नमस्ते तपाईँलाई पनि हामी दुवैको तर्फबाट।
3: हजुर, आज त दुई जोडी दिदी बहिनीको जोडी आउनु भएछ होइन, बबाल बबाल जोडी भन्न चाहन्छु। अनुपमा जी, स्वप्ना जी,
2: एकदमै दिदी बहिनी भनेर त है हाम्रो भेट खोलिहाल्नु भएर
3: एकदमै, किनभने एकदम यति साह्रो मिल्ती जुल्ती छ हजुरहरूको आवाज।
2: तपाईँलाई थाहा थियो है हामी दिदी दुईजना चाहिँ दिदी बहिनी हौ भनेर? थाहा थियो तपाईँलाई?
3: हजुर, मलाई एकजनाले बताउनु भएको थियो कि, तर म आवाजसँग तपाईँहरूको आवाज यति मिल्ती जुल्ती छ कि अरे वा, यस्तो त कसैको पनि हुँदैन नि। हामी पनि एकदमै क्या भन्नु न है, अब हामी पनि झुकिन्छौँ होला भन्न चाहन्छु है।
2: हजुर, म चाहिँ
3: नागरी फार्मबाट बोल्दैछु होइन, हजुरहरूको आकाश पानीलाई माया गर्ने कर्सङलाई शान्ता तामाङ बोल्दैछु। हजुर
2: हजुर, तपाईँलाई कार्यक्रम एकदमै स्वागत छ है हाम्रो शान्ताजीलाई।
3: अहिले भर्खर हामीले मनका कुरामा हाम्रो पवन नामदुङ सरको क्या,
2: हजुर हजुर हजुर हजुर,

0: हाम्रो धजेबाटै हुनुहुन्छ
1: ठाउँ
0: नै हुनुहुन्छ होइन कति हामीलाई खुसी लाग्छ नि त यसरी हाम्रो गाउँ घरको होइन वरिष्ठ कलाकारहरू साहित्यकारहरू गएर आकाशवाणी खरसाङबाट यस्तो मनको कुराहरूमा रेकर्डेड कार्यक्रमहरू सुन्नु पाइन्छ होइन घर बसी बसी भन्न चाहन्छु अनुपमाजी स्वप्नाज्यू भन्न चाहन्छु।

0: ना पसंद करेंगे?
1: मन की शांति और
0: मन
1: जो
0: की
1: सेल्फ
0: शांति
1: रिस्पेक्ट, आत्मा, अपना जो आत्मबल होता है उसमें
0: जी
1: वो
0: हाँ
1: बहुत इम्पोर्टेंट होता है। क्योंकि देखिए, पैसे तो ऐसी चीज है कि आज ना कमा पाए तो कल कमा लेंगे,
0: जी
1: लेकिन
0: हाँ जी हाँ
1: जो सेल्फ रिस्पेक्ट और मन की शांति होती है वो हर बार हम नहीं कमा सकते।
0: जी
1: वो
0: हाँ जी
1: एक
0: हाँ
1: बार, मतलब एक बार भरोसे वाली चीज है, एक बार टिक गया तो टिक गया है।
0: जी हाँ जी हाँ
1: तो
0: बिल्कुल
1: हमेशा उस चीजों का कद्र करना चाहिए। पैसे बिल्कुल आज है, कल नहीं रहेंगे, कल नहीं है आज है, तो वो मतलब आते जाते रहने वाली चीज है।
0: जी हाँ जी हाँ बहुत बहुत धन्यवाद आपको
2: शुक्रिया
0: योगेश सांगले जी। आप छत्तीसगढ़ से बोल रहे हैं ना अभी? जी हाँ जी आप हमसे आप जुड़े जुड़े हैं अभी, इसके लिए बहुत बहुत धन्यवाद आपको।
1: धन्यवाद आपको भी।
2: धन्यवाद। यति मिठो सोच र विचार उहाँले अघि राख्नु भयो
0: अघि
2: है।
0: राख्नु
2: सेल्फ
0: भयो।
2: रेस्पेक्ट मान्छेको एकपल्ट गएपछि हुनु पनि साँच्चै नै हो, एकपल्ट गइसकेपछि त्यो फर्किनु साह्रो पर्छ नि, होइन साथी?
0: एकदमै साह्रो पर्छ, एकदमै
2: एकदमै मिठो कुरा भन्नुभयो। र यसको विषयमा तपाईँको के विचार छ त, अलिकति बताइदिनुहोस् न
0: म पनि एकदमै अब त्यही हो, पैसा त अब मान्छेलाई एकदमै जरुरी हो, पैसा त चाहिन्छै चाहिन्छ होइन। घाँस बाँस कपास अब यस्तैको लागि, स्वास्थ्य साधन, हामीलाई जीवन सजिलो जिउनुको लागि पैसाको पनि एकदमै जरुरी छ। तर अब पैसा जरुरी छ, हामीले पैसा कमाउने कोसिस गर्नुपर्छ होइन, आफ्नो तरक्की, आफ्नो अब आफूलाई अब अघि बढाउनुको लागि पैसा एकदमै जरुरी छ। हामी एकदमै भरमग्दुर त्यसको लागि कोसिस गरिरहन्छौँ र गर्नु पनि पर्छ मान्छे भएपछि होइन। तर अब त्यो गर्दाखेरि चाहिँ हामीले आफ्नो अभिमान होइन, आफ्नो सेल्फ रेस्पेक्टलाई चाहिँ र आफ्नो मनको शान्तिलाई चाहिँ कहिले पनि दाउमा लगाउनु हुँदैन जस्तो चाहिँ मलाई लाग्छ, मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ होइन। र अब त्यसको मतलब यो चाहिँ होइन कि अब हामीले पैसालाई महत्त्व दिनै हुँदैन भनेको चाहिँ
2: होइन,
0: त्यो पनि एकदमै जरुरी नै छ।
2: पैसा
0: तर त्यसको बदलीमा चाहिँ हामीले त्यसको बदलीमा आफ्नो सेल्फ रेस्पेक्ट, आफ्नो उयसको बदलीमा होइन, मनको शान्तिको बदलीमा चाहिँ पैसै चाहन्छौँ भन्दाखेरि चाहिँ अब एकछिनको लागि क्षणिक देख्दाखेरि चाहिँ यताउति मान्छेहरूले देख्दा पनि उसले तरक्की गर्यो होइन, कति बेसी पैसा कमायो, एकदमै राम्रो गर्यो भने देख्छन् होला मान्छेले, तर उसको भित्र के घाउ भइराखेको छ होइन, त्यो चाहिँ अब उसको पीडा भइरहेको छ, त्यस्तै चाहिँ उसको जीवनमा एकदमै नकारात्मक असर परिरहेको हुन्छ जस्तो लाग्छ। र अब यो मेरो एकदम गहिरो विचार भनेको जस्तो लाग्यो मैले अघि। एकजना श्रोता हामीसित अहिले जोड्नु भएको छ, उहाँलाई पनि सुनौको हुनुहुन्छ होला।
2: हेलो,
3: गुड मर्निङ, नमस्कार।
2: नमस्कार
0: नमस्कार, गुड मर्निङ, को हुनुहुन्छ होला?
3: म अपर एलिङ पासाङ शेर्पा।
2: पासाङ
0: कहाँबाट बोल्नु हुँदैछ तपाईँ?
3: अपर एलिङ।
0: ए, अप्पर रेलिङबाट हगि, धेरै धेरै स्वागत छ तपाईँलाई पासाङज्यू। अप्पर रेलिङ भनेको चाहिँ कहाँ पर एकपल्ट भनिदिनुहोस् न हामीलाई।
3: जनबारी माथि,
2: बिजनबारी माथि,
0: बिजनबारी माथि। हजुर हजुर
3: हजुर।
2: अनि त्यताको मौसमहरू कस्तो छ त आज पासाङज्यू?
3: आज घाम लागेर राम्रो भइरहेको छ बिहानदेखि नै।
2: अब सायद दसैँको आगमनले पनि होला है, निकै घाम चर्किँदै गएको जस्तो लाग्दैछ।
3: हजुर हजुर
2: हजुर। र आजको हाम्रो विषय त सुन्नुभयो होला है?
3: हजुर
2: हजुर। पैसा धेरै महत्त्वपूर्ण या मनको शान्ति, र यसको विषयमा तपाईँका के विचारहरू छन्? हामी अनि श्रोताहरू सबैलाई तपाईँको विचार।
3: मनको शान्ति छ भनेर चाहिँ अब पैसा नहाएर कमाउन सकिहाल्छ नि होइन?
2: हजुर,
3: मनको शान्ति छ भने त अब जे पनि गर्न सक्छ नि त।
0: मन चङ्गा त सब चङ्गा भनेको जस्तै है। मन ठिक छ भने त जे पनि गर्न सक्छ नि त, मन खुसी छ भने होइन, आफू खुसी छ भने हामीलाई त्यो पैसा कमाउने बाटो पनि हामीलाई त्यो जाउँ जाउँ लाग्छ, कोसिस गरौँ लाग्छ, मेहनत गर्नु मन लाग्छ है। शान्ति नै छैन भने त केही गर्नु मन लाग्दैन। हजुर हजुर हजुर हजुर। पासाङज्यू, तपाईँसँग बात मारेर एकदमै खुसी लाग्यो अघि, मौसमको बारेमा पनि छोटो जानकारी दिइहाल्नुभयो।
2: रेलिङ कहाँ पर्दो रहेछ भन्ने पनि थाहा लाग्यो आज।
0: हो त हो त, रेलिङ रेलिङ सुन्थे हजुर, सोध्नु मन लागिरहेको थियो, आज भनिदिइहाल्नु भयो। हजुर हजुर, धेरै धेरै धन्यवाद छ हामीसित आज जोडिदिनु भयो।
2: यसरी नै आकाशवाणी खर्साङलाई माया गरेर यसरी नै कल गरिरहनुहोस् होला भनेर हामी निवेदन गर्दैछौँ। र अब अर्को कलरको हुनुहुन्छ होला। हेलो
4: हेलो, नमस्कार
2: नमस्कार
0: नमस्कार, को बोल्नु हुन्छ?
4: झारखण्ड
2: साहिल अन्सारी।

0: तपाईहरुकोबाट पनि हामीले थुप्रै कुराहरु सिक्नु जान्नु पाउँछौ है कल्याण ज्यू अघि हामी तपाईँहरूबाट पनि हामी एकदमै मोटिभेट हुने गर्छौँ एकदमै हो यो चाहिँ पक्का हो हगि यही कारण त हाम्रो विचारहरू आदान प्रदान होस् भनेर एकदमै फोन इन प्रोग्राम चाहिँ एकदमै राम्रो लाग्छ हगि हामी सबैलाई तपाईँलाई हामीलाई पनि हगि राम्रो लाग्छ र कल्याणज्यू आजको विषय त अवश्य तपाईँले सुन्नुभएको छ र यसको लागि पनि एकदमै तपाईँको बहुमूल्य हामी विचार चाहिँ सुन्नुको लागि तयार भएर बसेको छौँ है
1: हजुर एकदमै शान्ति नै ठुलो हो हाम्रो चाहिँ किनभने हामी चाहिँ अलिकति लोकलालतमा फसेको छौँ तर उनीहरू चाहिँ अहिले कलियुग पनि भन्छ त्यो परिचितको पालोदेखि नै हो त्यो नाकले चाहिँ उसलाई मार्नु जान्छ भन्दा चाहिँ एउटा मान्छे खोज्यो अरे कि को चाहिँ बचाउनु सक्छ भने नाकले त मार्नु भन्ने छ भन्दा एउटा तान्त्रिकले चाहिँ भने म बचाउनु सक्छु भनेर जान्दा गर्दा चाहिँ नाकले थक्कै ताल पाएर चाहिँ मान्छेको रूपमा स्वरूपमा बस्दैछ अरे अन्त कहाँ गएको तपाईँ चाहिँ भनेर सोद्धा चाहिँ म चाहिँ परिमारकलाई चाहिँ नाकले छुनेर मार्छ अरे त्यहाँदेखि नाकले अन्त म चाहिँ त्यो बचाउनु गएको भने तिमीले पक्का सक्छौ भने सक्छु भने रुखलाई थक्कै ढुङ्गेछ अरे कि रुखलाई थक्कै ढुङ्गेपछि चाहिँ रुख त डढेर कालै भइहाल्यो अरे अन्त उसको पालले चाहिँ मन्त्र तन्त्र गरेर तिनपल्ट पानी छ फेरि रुख त जस्तो जिउको जिउ भयो त्यहाँबाट चाहिँ उसले सोच्यो अरे यसले त पक्कै बचाउने रहेछ भने चाहिँ लाटल तिमीलाई जति चाहिन्छ धन सम्पत्ति हिरा मती म दिन्छु उसलाई चाहिँ बचाउनु नजानु तिमी भनेर चाहिँ फर्केदेखि चाहिँ हाम्रो लोभ प्लान त्यहाँबाट बढेर गएको अरे है भन्ने एउटा भन्छ है अन्त हो पनि जस्तो लाग्छ हामी लोभ लालचमा चाहिँ फस्नु हुँदैन पक्का मनको शान्ति चाहिँ ठुलो किनकि म दृष्टिबिन मान्छे भएर चाहिँ मनको शान्तिले नै ठुलो छ नभए त म त्यो किताब केही देख्दिनँ भनेर भन्यो भने त त्यो त मनको शान्ति भएन
0: तर
1: भन्यो भने चाहिँ मनको शान्ति भयो अघि एउटा भाइ ल सर मेरो अनुसारीले राम्रो कुरा गर्यो शान्ति चाहिँ किन्नु पनि पाइँदैन
0: क्या
1: यो कुराहरू चाहिँ राम्रो उसले राम्रो मोटिभेट कुरा गर्यो तर पैसा मात्रै ठुलो कुरो होइन शान्ति छ भने हामी पैसा चाहिँ कमाउन सक्छौँ नि त शान्ति ल्यायो हामी एक छाक खायौँ हामी यो गरौँ न त्यसरी गरौँ न यो काम गरौँ न भन्यो भने पैसा हामीले ल्याउन सक्छौँ धन सम्पत्ति दौलत भक्कु भएर पनि त्यो घरमा शान्ति छैन भने चाहिँ त्यो पैसा चुकेको चाहिँ भ्यालु पनि हुँदैन त्यस्तो है
0: त्यसै हुँदैन
1: महत्त्व नै हुँदैन जस्तो लाग्छ हजुर अन्त सबै सबै साथीहरूलाई तपाईँहरूको सुनिरहेको छु सम्झिँदै हाम्रो नरेश प्रसाद भाइ शान्ता नाना हाम्रो अशोक खड्का दाजु हाम्रो मनोज दाजु शेखरजी अन्त हाम्रो यता जसु बढी लक्ष्मी बढीहरूले सुनिरहनु भएको होला षष्ठी दिदी सबले लैलो बढीहरूले पनि सुनिरहनु भएको होला कसलाई पनि मैले बिर्सेको छैन भन्ने चाहिँ आजको बाँकी कल तपाईँहरूको शुभ होस् भन्ने छुट्छु तपाईँहरूको दुवैजनाको इन्टायर टिमको नमस्कार हजुर हुन्छ
0: धन्यवाद कल्याण राईज्यू हुनुहुन्थ्यो थर्बु निगालेबाट हामीसित भर्खरै जोडिनु भयो उहाँको एकदमै विचार राम्रो एउटा पौराणिक कथाबाट उहाँले अघि बुझाउने एउटा कोसिस गर्नुभयो
2: अर्को कलरको हुनुहुन्छ होला नमस्कार
3: हेलो
0: नमस्कार नमस्कार को बोल्नु हुँदैछ होला
2: डिबी थापा भन्नुभयो
0: हजुर कार्यक्रममा स्वागत छ तपाईँलाई डिबी थापाज्यू
3: धन्यवाद
0: हाम्रो रेगुलर बात भइबस्छ अघि हाम्रो रेगुलर श्रोता नै हुनुहुन्छ बतासेबाट
3: हजुर हजुर बेला बेला फोन लाग्यो भने रेगुलर हो फोन लागेन हुन्छ
0: हजुर हजुर हजुर
3: ओके हप्ता चाहिँ काटिन्छ
0: हजुर आज चाहिँ तपाईँसँग बात हुनु पायो अघि कस्तो हुनुहुन्छ अहिले तपाईँ ठिकै हुनुहुन्छ तपाईँको स्वास्थ्य राम्रो छ अहिले
3: ठिकै छु अलिक बिमारी भएको थिएँ
0: हजुर हजुर
3: दुई चार दिन हस्पिटलमा सुतिवरी आएर चाहिँ
0: यसरी नै तपाईँसँग बात गरिरहन पाऊ अघि तपाईँको एकदमै स्वास्थ्य तपाईँ स्वास्थ्य रहनुहोस् भनेर हामी पनि एकदमै कामना गर्दछौँ मनैबाट अघि र आजको विषयतर्फ लागौँ अब समय पनि अलि थोरै थोरै रहँदै गएको छ अघि र आजको विषय भनिदिनु न
3: आजको समय त साह्रै इलेक्सन गर्यो भने पनि मनको शान्तिले नै जित्छ होला जस्तो लाग्यो
0: हजुर सबैजनाको विचार त्यस्तै रहेछ अघि सबैलाई शान्ति नै चाहिएको हजुर हजुर
3: अब धन भएर के गर्नु मनमा शान्ति छैन मनको शान्ति नै ठुलो हो नि
0: पक्कै ठिकै कुरा हो हामी त यतातिर शान्त वातावरणमा बसेर पनि होला है हामीलाई शान्ति नै बेसी चाहिन्छ अघि
3: हामी त एकदम शान्त वातावरणमा छौँ झन् साह्रो
0: हजुर हजुर
3: टङ्लुको मुनि छ मेरो घर
0: हजुर हजुर हजुर हजुर
3: टङ्लु सुन्नु भएको होला नि
0: टङ्लुदेखि
3: सिधा मुनि पर्छ मेरो घर
0: तपाईँहरूको जग्गातिर अलिक चिसो हुन्छ
3: हजुर
0: तपाईँहरूतिर अलिक चिसो हुन्छ है जग्गा चाहिँ चिसो हुन्छ
3: विन्टर
0: हजुर अहिले त चिसो लाग्नु

0: चिसोला भनेपछि
1: चिसो लाग्न सुरु भयो
0: भयो हजुर हजुर
1: अब अक्टोबर नोभेम्बरदेखि त तुसारो पर्न सुरु हुन्छ
0: एकदमै चिसो जग्गा हो नि त अघि त्यतातिर
1: चिसो जग्गा हो नि
0: हजुर हजुर अब चिसो लाग्न थाल्यो अघि दिदीज्यू अलिकति अब पनि स्वास्थ्यको पनि याद गर्नुहोस् अघि अब यति बेलालाई हुन्छ अलिकति अब
2: सर्दी
0: सर्दी स्वास्थ्य बिग्रिने अघि अलिक तातो तातो बसेर अलिक आफ्नो स्वास्थ्यको पनि ध्यान गर्नुहोस् र आफ्नो विचार पनि तपाईँले भनिदिइहाल्नु भयो एकदमै शान्ति नै शान्ति नै जरुरी छ अघि हामी मानिसलाई हजुर हजुर हजुर
2: तपाईँको विचार हामी समक्ष राखिदिनु भयो यसको निम्ति धेरै धेरै धन्यवाद तपाईँलाई
1: अन्त म पनि अब साथीहरू सम्झिनु चाहन्छु
2: हजुर हजुर अवश्य
1: एक नम्बर कल्याण राई दुई नम्बर हजुरबा उहाँहरू चाहिँ अब मेरो अहिले फोनमा राम्रै बात हुन्छ अहिले कल्याण भाइको पनि सुने
2: हजुर हजुर
1: अनि त्यही हो सबै अरू त सबै ठिकै छ भनौँ
2: तपाईँको यो सन्देशलाई उहाँहरूले सुन्नु पनि भयो होला आशा राख्छु फेरि पनि तपाईँसँग यसरी बात मार्नु पाउँछ होला भने है नमस्कार तपाईँको दिन शुभ रहोस्
1: हुन्छ धन्यवाद
0: हवस् धन्यवाद र डिबी थापाज्यू हुनुहुन्थ्यो बतासेबाट अहिले भर्खरै हामीसँग बात गर्नुभयो
3: गुड मर्निङ नमस्कार
2: गुड मर्निङ नमस्कार
0: गुड मर्निङ को बोल्नु हुँदैछ छोजाङ शेर्पा हामीसँग प्राय बात हुन्छ है छोजाङको तर साह्रो कम्ती बोल्छ छोजाङले है कहाँबाट बोल्दैछौ छोजाङ अप्पर रेलिङबाट ए अप्पर रेलिङ बिजनबारीबाट ए तिमी कति क्लास पढ्छौ पहिला पनि म छोजाङसँग बात मारेको थिएँ नि त अघि छोजाङ
2: सायद हाम्रो कलरहरू मध्ये उहाँ सबैभन्दा हाम्रो कान्छो
0: सबैभन्दा सानो है
2: कान्छो कलर हुनुहुन्छ होला है कति खुसी लाग्दो कुरा अनि छोजाङ तपाईँहरूको त्यता घाम लागेको छ कि छैन त
3: घाम
2: लागिरहेको छ है
0: तिमीलाई रेडियोमा बोल्नु मनपर्छ पुरा त्यही भएर हामीसँग बात मारिबस्छौ अघि
2: हो
0: अन्त आजको चाहिँ तिमीले आजको टपिक सुन्यौ भन्दाखेरि हामीले के विषयमा बात गरिरहेको छौँ भनेर अन्त अरू के छ तिमीलाई भन्नुपर्ने
2: के भन्नु
0: के भन्नु मन लागेको छ
2: मनमा केही कुरा छ कि
0: एउटा मिठो गीत गाइदेऊ न त उसो भए
2: सुनौँ
0: आउँदैन के आउँछ त कविता भन्नु आप्पा पनि हुनुहुन्छ छेउमा ल ल ल ल हुन्छ हुन्छ हुन्छ
2: यति सानो नानी यसरी जोडिनु हुँदा कति खुसी लाग्छ है
0: सबसे सानो श्रोता है
2: सबैभन्दा सानो श्रोता सबैभन्दा सानो कलर छोजाङ शेर्पा र अब कुराकानी गरौँ त है एकैछिन हाम्रो कलरहरू नियमित जोडिरहनु भएको छ हेलो नमस्कार
4: हजुर नमस्कार हजुर नमस्कार
2: हामी दुवैकोबाट तपाईँलाई स्वागत छ है आजको कार्यक्रममा
4: एकदमै नमस्कार छ मेरो है आउँदा लाउँदा बल्ल लाग्यो
2: नमस्कार
4: है हजुर एकदमै
2: को बोल्नु हुँदैछ कहाँबाट बोल्नु हुँदैछ
4: चिम्नी देउरालीबाट हजुरहरूको नियमित श्रोता मनोज बोल्दैछु हजुर
2: हजुर हजुर चिम्नीबाट है मनोजज्यू
0: मनोजज्यू स्वागत छ तपाईँलाई मनोजज्यू
4: एकदम धन्यवाद छ हजुर
2: त मनोजज्यू अब सिधै आजको विषयमाथि लागौँ है किनकि हामीसँग एकदमै कम समय छ तपाईँको विचारहरू भनिदिनुहोस् न त
4: विषयमा भन्दा म पनि अन्य साथीहरू तर नै है म पनि अब मनको शान्ति नै एकदमै हुनुपर्छ मानिसमा है अनि हुन त अब पैसा पनि जरुरी छ तर पैसाको जरुरत जहाँ पर्छ त्यहाँ चलाउँदा भइहाल्छ तर मनको शान्ति चाहिँ आफ्नो कुनै पनि अवस्थामा मनको शान्तिलाई चाहिँ कायम राख्नुपर्छ है
2: भन्नु
4: जस्तै हो है

0: लोभ लालच लोभले नै मान्छेलाई अशान्ति बनाउँछ है.
1: हजुर हजुर.
0: अनि अहिले अब कतिपय दुर्घटनाहरू भएको जग्गातिर हेर्दा पनि मान्छे कहाँ पुगिसके तर त्यो लोभमा फसिनेहरू त्यो मनको शान्ति नै नभएको होला सायद है.
1: त्यस्तो कतिजना त्यही परिस्थितिमा बसिरहेको होला है.
0: हजुर हजुर. त्यही हो, म पनि अरू साथीहरूसँग नै मनको शान्तिलाई नै प्राथमिकता दिन्छु है.
1: हजुर हजुर.
0: अनि म मेरो साथीहरू एकजना सम्झिहालौँ, हाम्रो कल्याण भाइ, अशोक खड्काज्यू, शेखरज्यू है, अनि शान्ता दिदी हुनुहुन्छ, अनि हाम्रो साहिल भाइ, जति पनि सुन्नुहुने जति पनि श्रोताहरू हुन्छ सबैलाई सम्झिँदै म छुट्न चाहन्छु. हजुरहरूलाई पनि धन्यवाद छ, एकदमै मेरो फोन रिसिभ गरिदिनु भयो, अन्तमा भयो.
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद, यसरी नियमित हामीसँग जुडिनुहुन्छ, सुनिरहनुहोस् है हामीलाई. ल
2: धेरै धेरै धन्यवाद मनोजीव.
0: हुन्छ.
1: र भर्खरै सुन्यौँ मनोजीवलाई चिम्नी देवालेबाट, र अर्को कलर जोडिसक्नु भएको छ. हेलो.
3: हेलो, नमस्कार नानीहरू.
1: नमस्कार.
2: नमस्कार.
3: म सम्झिपानीबाट अशोक हजुरबा बोल्दैछु.
1: हजुर हजुर. हजुरबा, हाम्रो हजुरबाको नाम थुप्रैले लिइराख्नु भएको थियो आज है,
3: त्यसले गर्दा बोल्नु कर्म लाग्यो.
2: एकदम खुसी लाग्यो हामी पनि तपाईँसँग बात गर्नु पाउँदाखेरि यसरी साक्षात रूपमा. अघि
3: तपाईँको नाम
2: केदेखि सुनिरहेको थियो हामीले. हजुर,
3: भन्नेले पनि हजुरमा मात्रै भनेर भएन, नाम त हुनुपर्ने थियो. हजुरमा त थुप्रो हुन्छ.
2: हजुर हजुर, भनिदिनुहोस् न तपाईँको
1: नाम पनि भनिदिनुहोस् न.
3: मेरो
1: हजुर के भन्नु,
3: अशोक कुमार खड्का.
1: अशोक कुमार,
2: अशोक कुमार खड्का.
3: हजुर हजुर हजुर हजुर. अन्त अब मनको शान्ति नै हाम्रो यो नानी, किनभने नेताजी जीवले पनि आज पनि मोदीजीले पनि मनकै शान्तिको लागि बोल्नुहुनेछ होइन. पैसा कमाऊ, पैसा कमाएर शान्ति ल्याऊ भन्ने कुरा होइन, शान्ति लिएर पैसा कमाऊ भने त भन्नुहुन्छ होला नि होइन. त उहाँले नै हाम्रो भारतीयहरूलाई शान्ति दिनको लागि एक दुई पैसाको सहायता पनि गर्नुहुँदैछ है, किसिम किसिमको स्किम पैसा हालिदिनु हुँदैछ, मनको शान्तिको लागि, देशको शान्तिको लागि गरिदिनु हुँदैछ नि त होइन. त्यसले गर्दा म पनि शान्ति नै भन्छु, शान्ति छ भने पैसा कमाउनु सकिहालिन्छ नि.
2: खासमा भने पैसा कमाउनु पनि मनको शान्तिको लागि नै गर्छौँ नि त अघि, किनभने पैसा छ भने हामीले अरूलाई मदत गर्नु सक्छौँ होइन, आफ्नो आफन्तहरूलाई खुसी राख्न सक्छौँ, त्यो गर्दाखेरि पनि हामीले शान्ति पाउँछौँ नि त. अन्त पैसा कमाउनु पनि खासमा चाहिँ शान्तिको लागि नै हो जस्तो लाग्छ.
3: हामीले मद्दत गर्दा पनि उनीहरूलाई
2: शान्ति
3: छ भने त पैसा त्यसै कमाउनु सकिहाल्छ नि, आफूलाई चलाउने पैसा यताबाट कमाउनु सकिहाल्छ नि.
2: जुनै परिस्थितिमा नि आफ्नो मनलाई शान्त राख्नु चाहिँ जान्नु पर्यो.
3: उहिले उहिले गरी सिनेमनीहरूलाई पैसा चाहिएको थिएन त, शान्ति नै चाहिँ त्यतै जोडा त्यही थिएन होइन. ल म दुईजना नानीहरूलाई सम्झिन्छु है, सबैले हजुरबा भन्नुभयो, नाता नातिनी पनि भन्नुपऱ्यो नि.
1: अन्त
3: मेरो नाति छ अजय धनुका, कल्याण राई, सतीश पाण्डे, नरेश प्रसाद, अन्त पासाङ शेर्पा र जीवी थापा, उहाँलाई सम्झिँदै अन्त गर्छु नानी. ल अन्य छोडिएका जति पनि अहिले सबैले कल गर्नुभयो उहाँहरूलाई सबैलाई धन्यवाद भनेर भनिदिनु है ल, मलाई सम्झिने.
2: हाम्रो नियमित श्रोता हजुरबाकोबाट
1: अशोक कुमार खड्काज्यू, हजुर उहाँले सबैलाई सम्झना गर्नुभएको छ है.
2: अनि अब यो समय पनि अघि अलि हाम्रोमा बेसी रहेको छैन अघि, त्यसैले हाम्रो श्रोताहरू आज हामीसित को को जोडिनु भयो यसको विषयमा पनि हामी भनिदिउँ न अघि. नरेश कुमारज्यू हुनुहुन्थ्यो ठाकुरगञ्ज बिहारबाट, सतीश पाण्डेज्यू हुनुहुन्थ्यो खरसाङ बजारबाट, शेखरज्यू तक्दा क्यान्टिमेन्टबाट, अजय धनुका मालबजारबाट, शान्ता तामाङ नागरी फार्म, योगेश झाङ्रे छत्तिसगढबाट, पासाङ शेर्पा अप्पर रेलिङ बिजनबारीबाट, समीर अन्सारी झारखण्ड तीन पहाडबाट, गुड्डु रङ्गिला रजगर बजार बिहारबाट, कल्याण राय थर्बु राय निगारेबाट, डिबी थापा बतासेबाट, सोजाङ शेर्पा अप्पर रेलिङ बिजनबारीबाट, मनोज चिम्नीबाट, हजुरबा अथवा अशोक कुमार खड्काज्यू हुनुहुन्थ्यो सिमपानीबाट, जो भर्खरै हामीसित जोडिनुभयो, जो अन्तिम श्रोता हामीसित हुनुहुन्थ्यो. र श्रोताहरूले

0: हुन्छ त्यो एउटा कुनै एम्पायर वा कुनै किङडमको दृष्टिकोणबाट त्यसको दृष्टिकोणबाट सिकाइन्छ र ती एम्पायर्सलाई डिसप्रोपोर्सनेट एटेन्सन पनि मिल्छ जसले कम्तीमा 600 वर्ष असममा आफ्नो संस्कृति आफ्नो भ्याल्यु सिस्टमलाई यथावत राखे यी सबैबारे हामी जान्दैनौ त्यसैले मैले सोचे कि कुनै यस्तो साइट बनाऊ जसले यस्ता महान साम्राज्यलाई पनि मानिसहरूसित इन्ट्रोड्युस गराओस्
1: कृष्णजी तपाईँ यति धेरै परिश्रमी हुनुहुन्छ म यसै तपाईँलाई हाइपोथेटिकल प्रश्न सोध्छु यदि तपाईँलाई इन्डियन हिस्ट्रीको कुनै 3 व्यक्तिहरूसँग कुराकानी गर्ने अवसर मिल्यो भने तपाईँ कोसँग कुराकानी गर्न चाहनुहुन्छ र किन
0: हजुर सर त्यसैले पहिले म कुरा गर्नेछु राजा राजा चोला वा राजेन्द्र चोला सर जो चोला साम्राज्यका सबैभन्दा मोस्ट पावरफुल वा सबैभन्दा इम्पोर्टेन्ट राजाहरूमध्ये थिए त्यसैले म उहाँहरूसँग यो जान्न चाहन्छु कि पहिले उहाँहरूलाई यो भिजन कसरी आयो जस्तै उहाँहरूले बृहदेश्वर टेम्पल वा गङ्गैकोन्डा चोलपुरम जस्ता ठुला ठुला मन्दिरहरू शिवजीका मन्दिरहरू त्यो एक्जिक्युट गर्नका लागि त्यो भिजन कहाँबाट आयो त्यो प्लानिङ कसरी गरे उहाँहरूलाई त्यो थट कसरी आयो कि हामी यस्तो केही बनाएर जाउँ जसले अघिल्लो 1000 वा 2000 वर्षसम्म अरू मानिसहरूलाई प्रेरित गर्न सकोस् त्यसैले त्यो म उहाँहरूसँग जान्न चाहन्छु र दोस्रो जो पर्सनालिटी छ यो एक्चुअली मेरो हिसाबले इन्डियन हिस्ट्रीमा एक धेरै अन्डररेटेड पर्सनालिटी हो सर उहाँको नाम हेमु हो त्यसैले हामी उहाँबारे जति सक्दो बढी इन्डियन इतिहासमा 2 वा 3 लाइन पढ्छौँ हामीलाई यो थाहा छैन कि जो हेमु थिए उहाँ एक कमन म्यान थिए एक साधारण मानिस थिए उहाँ एक व्यापारी थिए उताबाट उहाँले एक एम्पायर खडा गरे र उहाँ नट ओन्ली एक एम्पायर बिल्डर थिए उहाँ एक मिलिट्री थिङ्कर पनि थिए मिलिट्री जिनियस थिए जसले आफ्नो करियरमा 23 युद्ध लडे तीमध्ये उहाँले 22 युद्ध जिते त्यसैले उहाँको थट प्रोसेस कस्तो थियो र उहाँ कसरी एक आम मानिसबाट यति ठुला राजा बने त्यो उहाँको जर्नी म जान्न धेरै उत्सुकता राख्छु सर र तेस्रो जो छ यो दिस इज अ भेरी इन्ट्रेस्टिङ पर्सनालिटी सी इज अ वुमेन सर त्रिभुवन महादेवी त्यसैले यो एउटा ओडिसामा एउटा किङडम थियो जसको नाम थियो भौमाकारा डाइनेस्टी त्यसैले उहाँको कथा पनि धेरै रोचक छ उहाँले जब सन् 850 छेउछाउको वर्षहरूमा उहाँका नेबर पाला एम्पायरले उहाँको एम्पायरमाथि धावा बोल्यो सर र उहाँका राजा जो उहाँका हस्बेन्ड थिए उहाँ त्यस युद्धमा शहीद भए र यसको कारणले त्यो एम्पायर धेरै सानो भयो र त्यसका जो सरदार थिए त्यसका जो लिडर्स थिए उनीहरू एम्पायर छोडेर जान थाले त्यसैले यी त्रिभुवन महादेवी जो लेडी थिइन् उहाँले त्यो सरकार सम्हालिन् एन्ड सी बिकेम वान अफ द फर्स्ट इन्डिपेन्डेन्ट रुलर्स इन द हिस्ट्री अफ इन्डिया र उहाँले सरकारलाई नट ओन्ली स्टेबलाइज गरिन् बट यति त्यसलाई पावरफुल बनाइदिइन् कि उहाँ अर्को 100 वर्षसम्म कलिङ्गा र त्यो एरियामा शासन गरिरहन् त्यसैले दिज आर 3 इन्ट्रेस्टिङ पर्सनालिटिज हुम आई वुड लाइक टु मिट इन हिस्ट्री सर
1: कृष्णजी तपाईँलाई अब लाग्छ कि इतिहासलाई बाँचिरहनु भएको छ तपाईँ पूर्ण रूपमा इतिहासमा डुब्नु भएको छ हेर्नुहोस् मैले पनि ठुलो उत्सुकतासँग तपाईँको साइट हेरेँ र मलाई सबैभन्दा इन्ट्रेस्टिङ यो लाग्यो कि तपाईँको साइटमा एउटा यस्तो ट्याब छ जहाँ मानिसहरू करेक्सन र सजेसन पनि दिन सक्छन् यस्ता कन्स्ट्रक्टिभ फिडब्याकका लागि ओपन रहनु आफैमा धेरै ठुलो कुरा हो के तपाईँलाई मानिसहरूबाट सुझाव मिल्न थालेको छ र तपाईँ ती माथि कसरी काम गर्नुहुन्छ
0: हजुर सर यी मानिसहरूबाट धेरै सुझाव आउँछन् सर सुझाव 2 प्रकारका आउँछन् एक सुझाव यस्ता आउँछन् जो हामीलाई करेक्सन सजेस्ट गर्छन् यस प्रदेशमा यस टाइममा यस राष्ट्रमा यी राजा थिए वा यस टाइममा यो युद्ध भएको थियो त्यस्ता केही सजेसन आउँछन् दोस्रो सजेसन आउँछन् कि तपाईँ यस वेबसाइटमा यो फिचर पनि हाल्न सक्नुहुन्छ वा त्यो फिचर पनि हाल्न सक्नुहुन्छ त्यसैले हामीलाई दुवै प्रकारका सजेसन आउँछन् त्यसैले जस्तै यदि हामीलाई यस्तो एक सजेसन आयो कि यस प्रदेशमा यस राजाले यस टाइममा राज गरेका थिए त्यसैले हामी त्यो सजेसन लिन्छौँ। त्यसैले हाम्रा जो सोर्स छन्,

0: जस्तै हामीलाई कसैले सजेसनमा दिएका थिए कि तपाईँले इन्डियालाई त देखाइदिनु भयो, यदि प्रदेशको लेभलमा पनि देखाउन सक्नुभयो भने अझ राम्रो हुनेछ। त्यसैले हामीले त्यो फिचर इम्प्लिमेन्ट गर्यौँ र फेरि हामीले दोस्रो फिचर आयो जसमा हामीले एक ट्रम्प कार्ड जस्तो बनाएका थियौँ सारा एम्पायरका डेटा स्टेटिस्टिक्स दिएर, ताकि त्यो नानीसम्म पुगोस्। त्यसैले कसैले एक सजेसन दिएका थिए कि त्यसलाई तपाईँ एक ठाउँमा ल्याउनुहोस् ताकि हामी सबै डाउनलोड गरेर हामी सबै सेयर गर्न सकौँ। त्यसैले त्यो हामी फिचर इम्प्लिमेन्ट गर्दैछौँ। त्यसैले हामीलाई यति जान्न इम्पोर्टेन्ट छ कि हामी गल्ती गर्नेछौँ हामी, किनकि हामी सर्वश्रेष्ठ होइनौँ र त्यो जानेर नै हामीले त्यो करेक्सनको ट्याब लगायौँ ताकि यो हामी सबैको साइट होस् र अगाडि गएर सारा कन्ट्रिब्युसन्सका हिसाबले हामी एउटा यस्तो साइट बनाऊ जसले अर्को केही वर्षसम्म इतिहासलाई एक रोचक सब्जेक्ट बनाओस्।
1: कृष्णजी, तपाईँले साँच्चै एउटा धेरै ठुलो काम गर्नुभएको छ। राम्रो हिस्ट्री बाहेक तपाईँका धेरै सारा हबिसहरू होलान्, र अरू धेरै पनि केही गर्नुहुन्छ कि तपाईँ?
0: हजुर, होइन सर, हामी थोरै बोरिङ टाइप व्यक्ति हौ सर। हामी टेक्नोलोजीमा धेरै उत्सुकता राख्छौँ र इतिहासमा राख्छौँ, र जब अब टेक्नोलोजी र इतिहास मिल्यो यसैमा हामी डुब्छौँ पुरा दिन।
1: लौ त कृष्णजी, तपाईँलाई मेरो धेरै धेरै शुभकामना छ। तपाईँले एउटा राम्रो सुरुवात गर्नुभएको छ र तपाईँको तरिका पनि यस्तो छ कि मानिसहरू जोडिनेछन्। मलाई पुरा विश्वास छ। मेरो तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामनाहरू। साथीहरू, कृष्णजीको यो प्रयास केवल इतिहासका विद्यार्थीहरूलाई मात्र होइन, यसले हामी सबैलाई आफ्नो अतीतलाई रोचक तरिकाले जान्नमा मद्दत गर्नेछ। तपाईँहरूसँग यस्ता प्रयासहरूबारे जानकारी छ भने त्यसलाई अवश्य सेयर गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, नशामुक्त युवा फर विकसित भारत यो अभियान यस समय पुरा देशमा तीव्र गतिमा अगाडि बढिरहेको छ। यसको लक्ष्य बिल्कुल स्पष्ट छ, नशामुक्त युवा, ड्रग्स फ्री इन्डिया। धेरै सारा मानिसहरू, विशेष गरी हाम्रा युवाहरू, ठुलो सङ्ख्यामा यसको सहभागी बनिरहेका छन्। आखिर यो भारतका युवाहरूको हेल्थ, उनीहरूको ह्याप्पिनेस र उज्जवल भविष्यका लागि नै हाम्रो सामूहिक सङ्कल्प हो। साथीहरू, नशाको लतले केवल एक व्यक्तिलाई आफ्नो लपेटोमा लिँदैन, यसका दुष्परिणाम पुरा परिवार र समाजले भोग्नुपर्छ। म ती मानिसहरूको सराहना गर्छु जो ड्रग्सका विरुद्ध अरूलाई जागरूक गर्छन् र नशाको लतसँग जुधिरहेका मानिसहरूको मद्दतमा अगाडि आउँछन्। नशामुक्त भारतका लागि के तपाईँ कुनै पावरफुल स्लोगन बनाउन सक्नुहुन्छ? के हाम्रा यङ म्युजिसियन्स यस्ता सङ्ग बनाउन सक्छन् जसमा ड्रग्स फ्री लाइफको मेसेज होस्? के स्टुडेन्ट र थिएटर्स ग्रुप्सले मनसुने सर्ट्स प्ले लेख्न सक्छन् जसमा ड्रग्सका खतराहरूसँगै त्यसबाट बाहिर निस्कने बाटो पनि होस्? हाम्रा देशमा राम्रा कन्टेन्ट क्रिएटर्सहरूको कमी छैन। मेरो आग्रह छ कि उनीहरू फरक फरक भाषाहरूमा यस्तो कन्टेन्ट बनाउन् जसबाट यस दिशामा समाजलाई मद्दत मिलोस्। तपाईँ आफ्ना प्रयासहरूलाई हेसट्यागसँग सोसियल मिडियामा पनि अवश्य सेयर गर्नुहोस्। धेरै पटक क्रिएटिभ एफोर्ट फर्मल क्याम्पेनभन्दा बढी असरदार हुन्छन्। आउनुहोस्, भारतका युवालाई नशाबाट टाढा राख्न, नशाबाट मुक्त राख्न यस पवित्र कार्यमा हामी आफ्नो भूमिका निर्वाह गरौँ। तपाईँ आफ्नो प्रयासलाई हेसट्याग नशामुक्त युवासँग सोसल मिडियामा पनि अवश्य सेयर गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, अगस्त महिनामा हामीले हरेक दिशामा देशभक्तिका अनेक रङ देख्न पाउँछौँ। यस समय हरेक व्यक्तिको मनमा राष्ट्र प्रेमको भावना अझ प्रबल हुन्छ। नेसनल ह्यान्डलुम डे र भारत छोड आन्दोलनको वर्षगाँठदेखि विभाजन बिबिसीका स्मृति दिवससम्म यसलाई विशेष बनाउँछन्। स्वतन्त्रता दिवस र नेसनल स्पेस डेका अवसरहरूले त हरेक देशवासीलाई गर्वले भरिदिन्छन्। हर घर तिरङ्गा अभियानले यस भावलाई अझ दरिलो बनाउँछ। वन्दे मातरमका 150 वर्ष पुरा भएकाले यस वर्ष अझ विशेष बनेको छ। यसपटक 8 करोडभन्दा बढी तिरङ्गा सेल्फी अपलोड गरिए र तिरङ्गाको यो उत्सव केवल भारतमा मात्र सीमित रहेन। यस वर्ष सूर्यपथ तिरङ्गा मार्फत हाम्रो तिरङ्गा दुनियाँभरिको एउटा अनौठो यात्रामा निस्कियो। फिजीको सुवामा सूर्यको पहिलो किरणसँगै तिरङ्गा फहरायो। त्यसपछि एसिया, अफ्रिका, युरोप र फेरि अमेरिका र सन फ्रान्सिस्कोसम्म इन्डियन मिसन र पोस्टमा तिरङ्गा लहरायो। तपाईँ कल्पना गर्न सक्नुहुन्छ यी दृश्य कति अद्भुत रहेका हुन्छन्। जसरी जसरी दुनिया भर

सूर्य अगाडि बढ्दै गयो, त्यसरी नै भारतीय तिरङ्गा पनि लहरिँदै गयो। यस्ता प्रयासहरू समाजलाई एक सूत्रमा बाँध्छन्। यीबाट देशसँग पनि हाम्रो सम्बन्ध अझ गहिरो हुन्छ। यी प्रयासहरूमा सामेल सबै मानिसहरूलाई मेरो धेरै धेरै बधाई। मेरा प्यारा देशवासीहरू, हाम्रा सहर र कस्बाका सडकमा हरेक दिन बिहानदेखि साँझसम्म लाखौँ महिलाहरू आफ्ना आफ्ना काममा जुटिरहेका छन्। कोही तरकारी बेच्छन्, कोही फल, कोही चियाको ठेला लगाउँछन्, त कोही फुल, दियो र पूजाको सामग्री बेच्छन्। धेरै पटक केवल थोरै पुँजीको कमीले उनीहरूको कारोबारलाई अगाडि बढ्नबाट रोक्छ। तर अब यस्ता लाखौँ आमा बहिनीहरूलाई पिएम स्वनिधि योजनाबाट नयाँ शक्ति प्राप्त भइरहेको छ। महिला सशक्तिकरणको यस पक्षको उति चर्चा हुँदैन जति हुनुपर्छ। पिएम स्वनिधि योजनाका लाभार्थीहरूमा करिब 46% महिलाहरू छन्। अर्थात् देशभरि लगभग 35 लाख महिलाहरू यस योजनासँग जोडिएर आफ्नो कारोबार अगाडि बढाइरहेका छन्। साथीहरू, गाजियाबादकी बबिता शर्माजी यसको धेरै राम्रो उदाहरण हुन्। बबिताजी पूजाको सामग्रीको एउटा सानो स्टल लगाउँथिन्। फुल, दियो, अगरबत्ती, नरिवल जस्ता चिजहरू बेचेर उनी आफ्ना परिवारको आजीविकामा हात बढाउँथिन्। मेहनत धेरै थियो, तर कारोबार बढाउनका लागि पुँजीको आवश्यकता थियो। पिएम स्वनिधिबाट उनलाई आर्थिक मद्दत मिल्यो। उनले आफ्नो स्टलमा सामान बढाइन्, कारोबारको विस्तार गरिन्, ग्राहक बढे, आम्दानी बढ्यो र बिस्तारै सडक छेउमा उनीहरूको सानो स्टल एउटा पसलमा बदलियो। साथीहरू, बेङ्गलुरुकी टिएस निनगम्माजीको उदाहरण पनि धेरै प्रेरक छ। निनगम्माजी र उनका पति मिलेर इडली, डोसा र साम्बार बेच्ने काम सुरु गरे। काम चल्न थाल्यो, तर यसलाई अगाडि बढाउनका लागि पुँजीको आवश्यकता थियो। निनगम्माजीलाई पनि पिएम स्वनिधिबाट सहयोग प्राप्त भयो। उनले आफ्नो कार्ट राम्रो बनाइन्, सामान थोकमा किन्न थालिन् र मेनुमा पनि धेरै नयाँ चिजहरू थपिन्। ग्राहक बढे, आम्दानी बढ्यो र परिवारको आर्थिक स्थिति राम्रो भयो। आज उनी आफ्ना 3 नानीहरूलाई राम्रो एडुकेसन पनि दिन सक्षम भएकी छिन्। साथीहरू, जब एउटा महिलाको कारोबार बढ्छ, त्यससँगै पुरा परिवारको भविष्य अघि बढ्छ। नानीहरूको एडुकेसन राम्रो हुन्छ, घरका आवश्यकताहरू पुरा हुन्छन् र महिलाभित्र आत्मविश्वास अझ दरिलो हुन्छ। यही त हो महिला सशक्तिकरणको एक जीवन्त रूप। म रेहडी पटरीको कामसँग जोडिएका सबै बहिनीहरूलाई उनीहरूको उज्जवल भविष्यका लागि धेरै शुभकामना दिन्छु। मेरा प्यारा देशवासीहरू, स्वच्छताको एउटा धेरै ठुलो खुबी हुन्छ। जब कुनै ठाउँलाई स्वच्छ बनाइराख्ने सङ्कल्प त्यहाँका मानिसहरूको आफ्नो सङ्कल्प बन्छ, तब परिवर्तन केवल साफ सफाइमा मात्र सीमित रहँदैन, यसबाट त्यस ठाउँको पुरा चिनारी नै बदलिन्छ। देशका फरक फरक भागमा स्वच्छताका लागि यस्ता प्रयासहरू हामीलाई निरन्तर प्रेरणा दिन्छन्। उत्तर प्रदेशको रामपुरमा एउटा गाउँ छ पटवाई। त्यहाँ आकाश र रोहन नामका दुई साथीले देखे कि उनीहरूको छेउछाउको इलाका फोहोरले भरिएको छ। बस त्यसपछि के थियो, आकाश र रोहनले फोहोरका झोला उठाएर सफाइका लागि निस्किए। बिस्तारै अरू युवा पनि उनीहरूसँग जोडिन थाले। एउटा टिम पनि बनियो, जसको नाम हो क्लिन अप पटवाई। यी युवाहरूले अहिलेसम्म 4 गङ्गा घाट सफा गरिसकेका छन्। 1 टन भन्दा बढी प्लास्टिक फोहोर हटाएका छन्। उनीहरूले धेरै ताल र सार्वजनिक ठाउँहरूको सफाई गरेका छन्। साथीहरू, यसपटक श्री अमरनाथजीको यात्रामा पनि स्वच्छता र जनभागीदारीको यस्तै प्रेरक तस्विर देख्न पाइयो। कठिन बाटाहरूमा हजारौं स्वच्छता कर्मी दिनरात सेवामा जुटिरहे। यस वर्ष यात्राका क्रममा 400 मेट्रिक टन भन्दा बढी फोहोर कलेक्ट र प्रोसेस गरियो। मलाई यस प्रयासको एउटा कुरा विशेष रूपले राम्रो लाग्यो, स्वच्छताको यस अभियानमा श्रद्धालु पनि भागीदार बने। 16,000 भन्दा बढी यात्रीहरूले स्वच्छताको सङ्कल्प लिए। 10,000 भन्दा बढी यात्रीहरूले रेस्पोन्सिबल यात्री सर्टिफिकेट पनि प्राप्त गरे। यहाँ एउटा धेरै अनौठो प्रयोग पनि भयो, यात्रामा घोडा र खच्चरहरूको गोबरलाई बायोग्यासमा परिणत गरियो र त्यही क्लिन एनर्जीबाट स्वच्छ ज्योत प्रज्वलित गरियो। अर्थात् बाबा बर्फानीको यस पवित्र यात्रामा स्वच्छता पनि सेवा र आस्थाको एउटा रूप बन्यो। साथीहरू, हाम्रा गाउँ होस् वा सहर, हाम्रा नदीहरू होस् वा तीर्थस्थल, यसका चिनारी हाम्रो व्यवहारबाट पनि बन्छ। जब स्वच्छता यस व्यवहारमा समावेश हुन्छ, त्यस स्थानको शोभा बढ्छ। मेरा प्यारा देशवासीहरू, कहिलेकाहीँ हाम्रो एउटा सानो शौकले जीवनमा एउटा ठुलो सम्भावनाको बाटो खोलिदिन्छ। नागाल्यान्डको फेक जिल्लाकी विशालु पुरोजीको यात्रा पनि केही यस्तै हो। विशालुजी

किसान परिवारमा हुर्केकी बाल्यकालदेखि उनले आफ्नो आमा बाबुलाई खेती गर्दै गरेको देखेकी थिइन्। उनी आफै फूलसँग धेरै लगाउ राख्थिन्। सन् 2021 उनले यही शौकसँग सानो स्तरमा फूल फुलाउन सुरु गरिन्। बिस्तारै उनले यसमा एउटा सम्भावना देख्न थालिन्। उनले देखिन् कि बिहे बटुल होस् या फेरि अन्य चाडपर्व, फूलहरूको माग सधैँ रहिरहन्छ। बेसालुजीले आफ्नो यस शौकलाई अगाडि बढाउने निर्णय गरिन्। यस यात्रामा उनलाई स्थानीय कृषि विज्ञान केन्द्रबाट फूलहरूको वैज्ञानिक खेतीको ट्रेनिङ प्राप्त भयो। त्यसपछि उनले केवल 1/4 एकड जमिनमा ग्ल्याडियोलसका हजारौँ बिरुवा लगाइन्। पहिल्यै प्रयासमा 5,000 भन्दा बढी फूल फुले। साथीहरू, यो सफलता बेसालुजीका लागि एउटा नयाँ सुरुवात बन्यो। उनले फूलहरूको खेतीलाई अझ अगाडि बढाइन्। यो फूल कहिलेकाहीँ स्थानीय बजारमा रहन्थे, आज ती नागाल्यान्डबाट निस्केर दिल्ली र मुम्बई जस्ता सहरहरूमा जाँदैछन्। बेसालु पुरोजीको यात्राले हामीलाई बताउँछ कि शौक जब मेहनत र सही मार्गदर्शनसँग जोडिन्छ तब त्यो नयाँ सम्भावनाहरूको बाटो खोल्न सक्छ। मेरा प्यारा देशवासीहरू, हाम्रा छेउछाउ यस्ता धेरै मानिसहरू छन् जो एउटा सानो प्रयास सुरु गर्छन् र हेर्दा हेर्दै उनीहरूको प्रयास धेरै मानिसहरूको जीवनमा परिवर्तनको बाटो बनिदिन्छ। उडिसाको देवरीगढमा एउटा गाउँ छ, धोलरो कुसुम। केही वर्ष अघिसम्म यस गाउँकी मैथिली भुएजी लगभग हरेक दिन जङ्गल जान्थिन्। कहिले जलवनको दाउरा लिन, कहिले महुवा र केन्दुको पत्ता टिप्न, त कहिले बाँसका तामा र अन्य वन उपज ल्याउन। उनीहरू र त्यहाँका अनेक परिवारहरूका धेरै आवश्यकताहरू यही जङ्गलबाट पूरा हुन्थे। तर फेरि मैथिलीजी देवरीगढ इको टुरिज्मसँग जोडिन्। यहाँबाट जङ्गलसँग उनीहरूको सम्बन्ध एउटा नयाँ दिशामा बदलियो। अब जङ्गलको संरक्षण पनि उनीहरूको आजीविकाको माध्यम बन्यो। साथीहरू, मैथिलीजीको जीवनमा आएको यस परिवर्तनले अन्य महिलाहरूलाई पनि प्रेरित गर्यो। आज 60 भन्दा बढी महिलाहरू जङ्गलको संरक्षणमा जुटिसकेका छन्। कोही वन्य जीवहरूको सुरक्षाको दायित्व सम्हालिरहेका छन्। कोही घाँसका मैदानहरूको विकाससँग जोडिएका छन्। त केही महिलाहरू इको टुरिज्म एक्टिभिटिजमा योगदान दिइरहेका छन्। साथीहरू, मैथिलीजी र देवरीगढकी यी बहिनीहरूले देखाएका छन् कि प्रकृतिको रक्षा पनि हुन सक्छ र जीवनमा समृद्धि पनि ल्याउन सक्छ। यी सबै बहिनीहरूको प्रयास हामी सबैका लागि धेरै ठूलो प्रेरणा हो। साथीहरू, आज हाम्री छोरीहरूका सपनाको उडान धरतीबाट निस्केर अन्तरिक्षसम्म पुगिरहेको छ र तपाईँलाई यो जानेर गर्व हुनेछ कि भारत यस्तो सपना देख्ने दुनियाँका हजारौँ छोरीहरूलाई एकसाथ जोडिरहेको छ। यस प्रयासको नाम हो मिसन शक्ति सेट। यस मार्फत 108 देशका 12,000 छात्रहरूलाई सेटेलाइट टेक्नोलोजी सिक्न र इनोभेसनको क्षेत्रमा अगाडि बढ्ने अवसर प्राप्त भइरहेको छ। 23 अगस्त नेसनल स्पेस डेमा यस मिसनको एउटा सुन्दर तस्विर उत्तर प्रदेशको ग्रेटर नोएडामा देख्न पाइयो। गौतम बुद्ध विश्वविद्यालयमा मिसन शक्ति सेटको दोस्रो चरणको सुरुवात भयो। यस अवसरमा दुनियाँका फरक फरक देश र भारतबाट आएका करिब 100 छात्रहरू एकसाथ जुटे। भारतका दुर्गम क्षेत्रबाट छानिएका छात्रहरू पनि यसमा सहभागिता लिइरहेका छन्। यस पुरा प्रयासको लक्ष्य पनि धेरै विशेष छ। पूर्ण रूपमा छात्रहरूको भागीदारीबाट तयार भएको एउटा सेटेलाइटलाई मुनको अर्बिटमा पठाउने तयारी छ। साथीहरू, मलाई विश्वास छ यीमध्ये अनेक छात्रहरू आउने समयमा साइन्स, टेक्नोलोजी र इनोभेसनको क्षेत्रमा आफ्नो नयाँ चिनारी बनाउनेछन्। मेरा प्यारा देशवासीहरू, आजकल एभोगाड्रो फलको ठुलो धुम छ। यस फललाई पहिले सायदै कसैले चिन्दथ्यो। यसको भ्यालु र डिमान्ड दुवै कम थियो, तर आज यसलाई डाइनिङ टेबलमा धेरै देख्न पाइन्छ। आज यो हेल्थ र प्रिमियम मार्केटको रोजाई बनेको छ। हाम्रा किसान भाइ बहिनीहरूका लागि पनि यो धेरै मद्दतगार छ। आन्ध्र प्रदेशमा कडपाका भरतराज्यको उदाहरण छ। उनी धेरै वर्षदेखि आफ्नो खेतमा टमाटर र केराको खेती गर्दै थिए। एक दिन उनले आफ्नो साथीहरूको फार्ममा एभोगाड्रोको फसल देखे। त्यसपछि उनले युट्युबबाट यसबारे जानकारी जुटाए। अहिलेसम्म उनी करिब 4 टन एभोगाड्रोको उत्पादन गरिसकेका छन्। आज उनी सिधै स्थानीय पसलहरूलाई यसको सप्लाई गरिरहेका छन्। नयाँ पसल, नयाँ फसल, वैज्ञानिक सल्लाह र सिधा मार्केटिङबाट उनीहरूको सानो फार्मको आम्दानी पूर्ण रूपमा बदलिएको छ। तामिलनाडुको कोडाइकनालका किसान चन्द्रशेखरजीले आधा हेक्टर जग्गामा एभोगाड्रो फलाउन सुरु गरे।

0: उनलाई यसका राम्रा दाम प्राप्त भइरहेका छन् र आम्दानी पनि बढेको छ। कर्नाटकमा चिक्कमगलुरुका केही किसान भाइ बहिनीहरूले त कफी प्लान्टेसनको बीचमा एभागाडो लगाएका छन्। यसबाट उनीहरूलाई कफी र कालो मरिचसँगै अतिरिक्त आम्दानी पनि भइरहेको छ। साथीहरू, हामी सहरका रेस्टुरेन्टमा प्राय एभागाडो टोस्टबारे सुन्छौँ, तर यही एभागाडो मार्फत हाम्रा इनोभेटिभ किसानहरूले आम्दानीको एउटा नयाँ रेसिपी खोजेका छन्। अर्थात् आफ्नो देशको एभागाडोबाट तपाईँको टोस्टको स्वाद पनि बढ्यो र किसानहरूको आम्दानी पनि बढ्यो। मेरा प्यारा देशवासीहरू, केही दिनमै 3 सेप्टेम्बरमा हामी महानायक उत्तम कुमारजीको जन्म शताब्दी मनाउनेछौँ। साथीहरू, उत्तम कुमारजी एक भर्सटाइल एक्टर थिए जो आफ्नो अभिनयबाट मानिसहरूका मनमा बसेका थिए। फिल्म लभर्स मान्छन् कि श्रीमान सत्यजित रेले फिल्म नायक द हिरोको पुरा स्क्रिप्ट महानायक उत्तम कुमारजीलाई ध्यानमा राखेर लेखेका थिए। श्रीमान सत्यजित रेले भनेका थिए कि उहाँमा डिग्निटीसँग अद्भुत इमोसनल डेप्थ पनि थियो। चरित्रलाई उहाँ जीवन्त बनाउन धेरै मेहनत गर्थे। उत्तम कुमारजी आफ्नो मेहनतसँगै फिलन्थ्रपीको लागि पनि चिनिन्थे। उनको जीवनबाट कहिले हार नमान्ने एउटा अझ ठूलो शिक्षा पनि मिल्छ। उहाँका सुरुवाती फिल्महरू धेरै चलेनन्, तर उहाँले आफ्नो काममा फोकस गरिराखे। यसैको परिणाम थियो कि उहाँले यति उचाइ हासिल गरे। साथीहरू, मलाई याद छ कि जब म कोलकातामा रोड सो गर्दै थिएँ, तब म उत्तम कुमारजीको घरको अगाडिबाट गएको थिएँ। त्यहाँ मलाई एक व्यक्तिले उहाँको एउटा तस्बिर पनि भेट दिएका थिए। म फेरि एकपटक महानायक उत्तम कुमारजीलाई श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँ सधैँ हामी सबैका मनमा राज गर्दै रहनुहुनेछ। यसमा धेरै ठूलो भूमिका छ। महानायक उत्तम कुमार चिरोदिन मानुषेर हृदय राज कोर्बेन। मेरा प्यारा देशवासीहरू, हाम्रा पर्व र चाडपर्व हाम्रा परम्पराहरूसँगै हामीलाई एक अर्कासँग जोडिने अवसर पनि दिन्छन्। आउने दिनहरूमा हामी अझ धेरै महत्त्वपूर्ण पर्व मनाउँछौँ। 4 सेप्टेम्बरमा जन्म अष्टमीको पवन पर्व छ। सेप्टेम्बरमै हामी विश्वकर्म पूजा पनि मनाउनेछौँ। यस अवसरमा आफ्नो छेउछाउका कारिगर, शिल्पकार र विश्वकर्म साथीहरूको सम्मान गर्नुपर्छ। केही महिनापछि दीपावली पनि आउँदैछ। यसका तयारीहरू पनि बिस्तारै सुरु भइरहेका छन्। चाडपर्वको यस मौसममा म फेरि एकपटक तपाईँलाई भोकल फर लोकलको आग्रह दोहोऱ्याउँछु। र भोकल फर लोकलको मतलब केवल माटोको दियो किन्ने मात्र होइन, यसको भिजन धेरै ठुलो छ। हामी आफ्नो घरको लागि जे सामान किन्छौँ त्यसलाई एकपटक अवश्य हेरौँ कि त्यो भारतमा बनेको होस्। भारत आत्मनिर्भर बन्ने मार्ग, भारतमा बनेका चिजहरूमा गर्व गर्नेबाट नै प्रशस्त हुनेछ। यस सन्देशलाई जति सक्दो बढी मानिसहरूसम्म पुर्याउनु पनि हाम्रो जिम्मेवारी हो। हाम्रा क्रिएटिभ वर्ल्डका साथीहरू, इन्फ्लुएन्सर्स र सेलिब्रिटिजको पनि यसमा धेरै ठुलो भूमिका छ। मेरो तपाईँलाई आग्रह छ कि आफै पनि भोकल फर लोकल अप्नाउनुहोस् र अरूलाई पनि यसका लागि प्रेरित गर्नुहोस्। साथीहरू, तपाईँको वरिपरि पनि यस्ता अनेकौँ मानिसहरू होलान् जो आफ्ना साना साना प्रयासहरूबाट समाजमा ठुलो परिवर्तन ल्याइरहेका छन्। तपाईँ उनीहरूका बारेमा मन की बातका लागि अवश्य लेख्नुहोस्। तपाईँले पठाएको अनुभव देशको कुनै कुनामा कसैका लागि नयाँ प्रेरणा बन्न सक्छ। मलाई तपाईँका सुझाव र अनुभवहरूको प्रतीक्षा छ। धेरै धेरै धन्यवाद। नमस्कार।
1: यति जेल श्रोताले सुन्दै हुनुहुन्थ्यो माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौ फार्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। ताजा यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। श्रोताहरू कार्यक्रमको प्रथम गीत

सिकाउनुहोस्। यहाँ सबै श्रोताहरूको अनुरोधमा काठमाडौँ नेपालबाट सरोज दत्त र चन्द्र दत्त, बडी खन्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम समा आरा, जमलुद्दिन र सर्फुद्दिन अन्सारी, मालबजारबाट अजय धनुका र अशोक खड्का, सरलाई सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी, राहुल, वन्दना, प्रियङ्का शर्मा, नटरन जिल्ला मध्यप्रदेशबाट पुष्प सेन, नितिन सेन र जतिन सेन, दुबिहा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी राई र प्रञ्जल राई, भिलाई छत्तीसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा र गरिमा शर्मा, लुधियाना पन्जाबबाट अमरजित कौर र परमजित कौर, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी, प्रदीप मुखिया, राजा र विजय डाकिया, सरिमपुर बक्सरबाट सर्फुद्दिन अन्सारी, फातमा अन्सारी र साफी अन्सारी, मेन रोड रानीगंजबाट फर्जना खानम, साहना सबनम र रिहाना परवीन। त आउनु श्रोताहरू, यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको पहिलो गीत सिकार्नुहोस्। आशा भोसले अनि अमिताभ बच्चनको युगल आवाजमा द ग्रेट ग्याम्बलर फिल्मबाट।

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताले सुन्दै हुनुहुन्छ फार्मेसी फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। ताजा यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। ताउनु श्रोताहरू कार्यक्रमको अघिल्लो गीत स्वीकार्नुहोस् यहाँ सबै श्रोताहरूको अनुरोधमा। गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित र मोहित। छत्तीसगढ़ ग्राम दतरंगीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा र झावेन्द्र कुमार वर्मा। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कवात्रोस एक्का, सोनालता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमियन, जुलियन र चार्ल्स एक्का। जाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया र सनिया खडिया। गडिया मौजी उस्तु भागलपुरबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता देवी। उमरखण्ड महाराष्ट्रबाट अभिजित गाउँकर, श्रीमती सरिता गाउँकर र एकांश गाउँकर। कुर्सिला तीनगरियाबाट ललन कुमार सिंह, प्रभा देवी, कुमार केतु, मनिष कुमार, गौतम कुमार, स्नेहा लता कुमारी, मिठु चौधरी, नितु चौधरी, मीरा कुमारी, मधु, अशोक प्रसाद मण्डल, प्रकाश कुमार पप्पू र एलके सिंह। यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको अर्को गीत स्वीकार्नुहोस्, कुमार सानो अनि साधना सरगमको युगल आवाजमा दामिनी फिल्मबाट।

ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारानी ठाकुर, सूरज, ज्योति, रेयन्स र गुडिया ठाकुर, मानीगाछी जतुकाबाट विजय कुमार, लाली साफी, आलम मिस्त्री, सिराजपुर गणेशपुरबाट कैसर आलम, फिरोज आलम र नाज प्रवीण, जतुका किशनपुरबाट आलम दिलकस, सबना आलम र रिजवान राही, दतरङ्गीबाट भगवत वर्मा, लिवाईबाट गुलाबदास मणिकपुरी, रिङ्गनीबाट दिनेश वर्मा र करुणा वर्मा, लान्छनपुरबाट विश्वनाथ साहु, माउली सिङ्गारपुरबाट सालिफ पुजारी, कनारिया बजारबाट मिठु कुमार, सोनी देवी, कुमकुम कुमारी, नैना कुमारी, प्रीति कुमारी र प्रिया कुमारी, यहाँ सबै श्रोताहरूको अनुरोधमा सुन्नुहोस् आशा भोसले अनि सुरेश वाटकरको युगल आवाजमा परिन्दा फिल्मबाट।

हवस् त श्रोताहरू, यस गीतको अन्त साथै आजलाई फरमाइसी फिल्म सङ्गीतको कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।

0: अब सुनो समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपतिसँग द्विपक्षीय वार्ता गर्नुहुँदैछ। राष्ट्रपति भवनमा व्यापार, निवेश, रक्षा, ऊर्जा, शिक्षा, मानिसहरूबीच सम्पर्क अनि डिजिटल क्षेत्रमा सहयोग बढाउने विषयमा समीक्षा भइरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मू भोलि नयाँ दिल्लीमा राष्ट्रिय फेसन प्रौद्योगिकी संस्थान एनआईएफटीको संयुक्त दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज दुई दिनको आधिकारिक भ्रमणमा केरलम पुग्नुहुनेछ। उहाँ अल्लापूजामा केरल कौमुदी दैनिकको जयन्ती समारोहमा सामेल हुनुहुनेछ। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निर्वाचन आयोगलाई मतदाता

सूचीको विशेष गहन पुनरीक्षण अवधि आपत्तिहरू र उजुरी दर्ता गर्ने समय सीमा बढाउन आग्रह गर्नुभएको छ। नेपालका लागि 11 टन राहत सामग्री लिएर चौथो उडान काठमाडौँ पुगेको छ अनि राहत सामग्री नेपाल सरकारलाई सुम्पिएको छ। यसभन्दा अघि भारतले 3 उडानहरूको माध्यमले 57 टन भन्दा अधिक आपतकालीन राहत सामग्री नेपाल पठाइसकेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज लोकसभाका पूर्व अध्यक्ष सरदार हुकुम सिंहको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डियवालले आज नयाँ दिल्लीमा आयोजित फिट इण्डिया सन्डेज अन साइकलको 88 संस्करणमा भाग लिनुभयो। मध्य नेपालमा अचानक आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या आज बढेर 734 पुगेको छ र मौसम विभागले ओडिसाका अधिकांश भागहरूमा आज हल्कादेखि मध्यम वर्षा अनि केही स्थानहरूमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। सुन्नुहुँदै थियो मुख्य समाचार पूरा भयो।

최단 시리즈 레림 쿵 공사자 그룹 건배 긴두바 남네 송도에 나와 땜바 소쇼 기신두 신인을 주시면 신인 배세 같이 생로는

हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथमा सुनोस् आधुनिक गीत उदय अनि मनिला सोताङको स्वरमा।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपतिसित द्विपक्षीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। मध्य नेपालमा आकस्मिक बाढ़ीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ र मौसम विभागले आज ओडिसामा अत्यधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपति सफकत मिर्जियोयेवसित द्विपक्षीय वार्ता गर्नुभयो। राष्ट्रपति भवनमा दुवै नेताहरूले व्यापार अनि निवेश, रक्षा, डिजिटल सम्पर्क, ऊर्जा, शिक्षा अनि मानिसहरूबीच सम्बन्धको क्षेत्रमा सहयोगबारे समीक्षा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पहिला उज्बेकिस्तानका योग महासंघको एक योग कार्यक्रममा भाग लिनुभयो अनि त्यसपछि उज्बेकिस्तानका राष्ट्रपतिको निवास पुग्नुभयो, जहाँ उहाँको औपचारिक स्वागत गरियो। दुवै नेताले त्यसपछि द्विपक्षीय वार्ता गर्नुभएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फोर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। आज आकाशवाणीमा मन की बातमा बोल्नुहुँदै श्री मोदीले नशामुक्त युवा तथा नशामुक्त भारत केवल एक औपचारिकता मात्र नभएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धेरै मानिसहरू विशेष गरी युवाहरू यसमा ठूलो संख्यामा भाग लिइरहेका छन्। यो भारतका युवाहरूको स्वस्थ, खुशी र उज्जवल भविष्यको लागि सामूहिक प्रतिबद्धता हो। प्रधानमन्त्रीले भन्नुभयो, नशाको लतले एक व्यक्तिलाई मात्र असर गर्दैन, सम्पूर्ण परिवार र समाजले यसको परिणाम भोग्नेछ। उहाँले लागु पदार्थको लतसँग संघर्ष गरिरहेका मानिसहरूलाई सहयोग गर्न अगाडि आउने आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभयो, नशामुक्त भारतको जनताको लागि प्रभावकारी नारा सिर्जना गर्नुपर्छ।

0: र युवा संगीतकारहरूको जीवनमा नशामुक्त भारतको सन्देश दिने जस्ता गीतहरू सिर्जना गर्नुपर्छ।
1: नशा मुक्त युवा फॉर विकसित भारत ये अभियान इस समय पूरे देश में तेजी से आगे बढ़ रहा है। इसका लक्ष्य बिल्कुल साफ है, नशा मुक्त युवा, ड्रग फ्री इंडिया। बहुत सारे लोग, विशेषकर हमारे युवा, बहुत बड़ी संख्या में इसका हिस्सा बन रहे हैं। आखिर यह भारत के युवाओं की हेल्थ, उनकी हैप्पीनेस और उज्जवल भविष्य के लिए ही हमारा सामूहिक संकल्प है।
0: श्री मोदीले यस प्रयासमा विभिन्न भाषाहरूमा कन्टेन्ट तयार गर्न अनुरोध गर्नुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो कि सामाजिक परिवर्तनको लागि आफ्नो रचनात्मकतालाई माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ। प्रधानमन्त्रीले भन्नुभयो, पीएम स्वनिधि योजना मार्फत लाखौं महिलाहरूले सशक्तिकरण प्राप्त गरिरहेका छन्। उहाँले भन्नुभयो, महिला सशक्तिकरणको यो पक्ष त्यति चर्चा गरिएको छैन जति गरिनुपर्छ। श्री मोदीले भन्नुभयो, पीएम स्वनिधि योजनाका लाभार्थीहरूमध्ये लगभग 46% महिला छन्। उहाँले भन्नुभयो कि देशभरि लगभग 35 लाख महिलाहरू यस योजनासँग जोडिएर आफ्नो व्यवसाय अघि बढाइरहेका छन्। श्री मोदीले भन्नुभयो, यस योजनाको लाभार्थीहरूमध्ये गाजियाबादकी बबिता शर्मा र बेङ्गलुरुकी टीएस निनङ्गम्माको उल्लेख गर्नुभयो। उनले भन्नुभयो कि जब महिलाको विकास हुन्छ, सम्पूर्ण परिवारको भविष्य पनि राम्रो हुन्छ। नानीहरूले राम्रोसँग शिक्षा पाउँछन्, घरायसी आवश्यकताहरू पूरा हुन्छन् र महिलाहरूको आत्मविश्वास बलियो हुन्छ। प्रधानमन्त्रीले स्वच्छतालाई एक महान गुण भनेर उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, जब मानिसहरूले कुनै ठाउँ सफा राख्न आफ्नो संकल्पको रूपमा लिन्छन्, यसले त्यो ठाउँको पहिचानलाई पूर्ण रूपमा परिवर्तन गर्दछ। श्री मोदीले देशको विभिन्न चित्रण र स्वच्छताको लागि यस्ता प्रयासहरूले मानिसहरूलाई प्रेरणा दिने बताउनुभयो।
1: देश के अलग अलग हिस्सों में स्वच्छता के लिए ऐसे प्रयास हमें निरंतर प्रेरणा देते हैं। उत्तर प्रदेश के रामपुर में एक गांव है पटवाई। वहां आकाश और रोहन नाम के दो दोस्तों ने देखा कि उनके आसपास का इलाका गंदगी से भर गया है। बस फिर क्या था, आकाश और रोहन ने कचरे के बैग उठाए और सफाई के लिए निकल पड़े। धीरे धीरे दूसरे युवा भी उनके साथ जुड़ने लगे। एक टीम भी बन गई जिसका नाम है क्लीनअप पटवाई। ये युवा अब तक 4 गंगा घाटों को साफ कर चुके हैं।
0: प्रधानमन्त्रीले श्री अमरनाथ यात्राको पनि उल्लेख गर्नुभयो, जहाँ 400 मेट्रिक टन भन्दा अधिक फोहोर संकलन र प्रशोधन गरिएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, आज देशका छोरीहरूको सपनाको उडान पृथ्वीबाट उडिरहेको छ। उहाँले भन्नुभयो, विश्वका हजारौं छोरीहरू भारतमा यस्तो सपना देख्न एकसाथ जुटिरहेका छन्। प्रधानमन्त्री मोदीले भन्नुभयो, यो पहललाई मिशन शक्ति सेट नाम दिएको छ र यसको मार्फत 8 देशका 12,000 छात्रहरूले उपग्रह प्रौद्योगिक सिक्न र नवप्रवर्तनको क्षेत्रमा अगाडि बढ्ने अवसर पाइरहेका छन्। उहाँले यस महिना राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा हामीले उत्तर प्रदेशको ग्रेटर नोएडामा यस मिशनको सुन्दर झलक पायौं, जहाँ गौतम बुद्ध विश्वविद्यालयले मिशन शक्ति सेटको दोस्रो चरण शुरू गरेको छ भनी बताउनुभयो। श्री मोदीले आन्ध्र प्रदेशको कडप्पाहाका वरदराज र तमिलनाडुको कोडाईकनालका चन्द्रशेखरनको उल्लेख गर्नुभयो, जसले एभोकाडो खेतीबाट अतिरिक्त आमदानी गरिरहेका छन्। श्री मोदीले मुम्बईका कृष्णाद्रीसँग कुरा गर्नु भयो, जसले एउटा अद्भुत वेबसाइट www.bharatrajya.com शुरू गरे। यस वेबसाइटमा मानिसहरूले कुनै पनि वर्ष चयन गरेर भारतको कुन भागमा कुन राजाले शासन गर्थे भनेर पत्तो लगाउन सक्छन्। प्रधानमन्त्रीले भन्नुभयो, श्री कृष्णको यो पहलले इतिहासका विद्यार्थीहरूलाई मात्र मदत गर्ने छैन, तर मानिसहरूलाई विगतको बारेमा जान्न अवसर पनि प्रदान गर्नेछ। प्रधानमन्त्रीले अगस्त महिनाले देशभरिका धेरै रङहरू लिएर आएको बताउनुभयो।
1: अगस्त के महीने में हमें हर तरफ देशभक्ति के अनेक रंग देखने को मिलते हैं। इस समय हर व्यक्ति के मन में राष्ट्र प्रेम की भावना और प्रबल हो जाती है। नेशनल हैंडलूम डे और भारत छोड़ो आंदोलन की वर्षगांठ से लेकर विभाजन विभीषिका स्मृति दिवस इसे खास बनाते हैं। स्वतंत्रता दिवस और नेशनल स्पेस डे इसके अवसर तो हर देशवासी को गर्व से भर देते हैं। हर घर तिरंगा अभियान इस भावना को और मजबूत करता है।

0: वंदे मातरम के 150 वर्ष पूरे होने से यह साल और भी विशेष बन गया है।
1: प्रधानमन्त्रीले यस वर्ष सूर्यपथ तिरंगा पहल मार्फत राष्ट्रिय ध्वजले विश्वभरि एक उल्लेखनीय यात्रा गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्यङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मध्य नेपालमा आकस्मिक बाढीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। भारतले बाढी प्रभावित नेपालमा 68.5 टन सामग्री पठाएको छ र खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्राविधिक टोली, फोरेन्सिक विज्ञ र उपकरणहरू पठाएको छ। विदेश मन्त्रालयले एक पोस्टमा भनेको छ कि 11 टन राहत सामग्री बोकेको 4 विमान आज नेपाल पुगेको छ। चीनस्थित भारतीय दूतावासले तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले नेपालमा हालै आएको बाढीमा हराएका विदेशी नागरिकहरूको रिपोर्ट गर्न 24 घण्टा सञ्चालन हुने अंग्रेजी भाषाको हटलाइन शुरू गरेको जानकारी दिएको छ। यसले बेपत्ता भएका परिवारहरूलाई जानकारी प्रदान गर्नेछ। दूतावासले हटलाइन नम्बरहरू 00868916817165 र 00881830802675 रहेको बताएको छ। मौसम विभागले आज उडिसामा अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, बिहार, पूर्वी मध्य प्रदेश, झारखण्ड, पश्चिम बंगाल अनि पूर्वोत्तर क्षेत्रको केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने अनुमान छ। यो समाचार युट्युबमा @AIR कर्स्यङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तास्कनमा उज्बेकिस्तानका राष्ट्रपतिसित द्विपक्षीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। मध्य नेपालमा आकस्मिक बाढ़ीको कारण मृत्यु हुनेको संख्या आज 734 पुगेको छ। उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ र मौसम विभागले आज उडिसामा अत्याधिक वर्षाको रेड अलर्ट जारी गरेको छ। सुन्नु हुँदै थियो आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौं लोकगीत ज्योतिबाला लामाको स्वरमा।

श्रोताहरू, यो आवाज थियो बसन्ती बाला लामा र रमेश गुरुङको। सुन्दै हुनुहुन्थ्यो लोकगीतको कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम।

श्रोताहरूले प्रथम गीत सुन्नुभयो लता मङ्गेशकर अनि अमित कुमारको युगल आवाजमा लभ स्टोरी फिल्मबाट। अघिल्लो गीत स्वीकार्नुहोस् अमिताभ बच्चनको स्वरमा लावारिस फिल्मबाट।

0: आशा भोसलेको स्वरमा श्रोताले सुन्नुभयो उम्रौजान फिल्मबाट। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ। आज आकाशवाणीमा मन की बात कार्यक्रममा बोल्नुहुँदै श्री मोदीले नशामुक्त युवा तथा नशामुक्त भारत केवल एक औपचारिकता मात्र नभएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धेरै मानिसहरू विशेष गरी युवाहरूले यसमा ठूलो संख्यामा भाग लिइरहेका छन्। यो भारतका युवाहरूको स्वास्थ्य, खुशी र उज्जवल भविष्यको लागि सामूहिक प्रतिबद्धता हो। प्रधानमन्त्रीले भन्नुभयो, नशाको लतले एक व्यक्तिलाई मात्र असर गर्दैन, सम्पूर्ण परिवार र समाजले यसको परिणाम भोग्नेछ। उहाँले लागू पदार्थको लतसँग सङ्घर्ष गरिरहेका मानिसहरूलाई सहयोग गर्न अगाडि आउने आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभयो, नशामुक्त भारतको जनताको लागि प्रभावकारी नारा सृजना गर्नपर्छ र युवा सङ्गीतकारहरूको जीवनमा नशामुक्त भारतको सन्देश दिने यस्ता गीतहरू सृजना गर्नपर्छ। उहाँले भन्नुभयो, देशमा उत्कृष्ट कन्टेन्ट क्रिएटर्सहरूको कुनै कमी छैन। श्री मोदीले यस प्रयासमा विभिन्न भाषाहरूमा कन्टेन्ट तयार गर्ने अनुरोध गर्नुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो कि सामाजिक परिवर्तनको लागि आफ्नो रचनात्मकतालाई माध्यमको रूपमा प्रयोग गर्न सकिनेछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रत्येक विद्यार्थीको समान विकास राज्य सरकारको प्रमुख प्राथमिकताहरूमा सामेल रहेको बताउनु भएको छ। सोसियल मिडियामा डाक्टर शर्माले भन्नुभयो, असममा एनडिए 3.0 को पहिलो 100 दिनको अवधि राज्य सरकारले दिव्याङ्ग एवं दृष्टिबाधित छात्र छात्राहरूलाई ब्रेल किट उपलब्ध गराउनमा विशेष जोड दिइरहेको छ। उहाँले अझ भन्नुभयो, विद्यार्थीहरूलाई सिक्नको निम्ति सबै आवश्यक सुविधाहरू उपलब्ध गराउन अनि उनीहरूको उज्जवल भविष्य निर्माणको निम्ति सरकारको प्रयास लगातार जारी रहनेछ। नेपालमा फँसेका असमको 8 व्यक्तिहरूलाई सुरक्षित उद्धार गरिएपछि आज असम फिर्ता ल्याइनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सोसियल मिडिया मार्फत यसको जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले बताउनुभयो, नेपालमा फँसेका असमको 8 व्यक्तिहरूलाई अहिलेसम्म सुरक्षित निकालिएको छ। अर्कोतर्फ नेपालमा लापता असमका मानिसहरूको संख्या बढेर

दस पुगेको छ। अधिकारीहरूले लापता मानिसहरूको पत्तो लगाउने अनि सुरक्षित फिर्ता ल्याउने प्रयास गरिरहेका छन्। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले आज फिलिपिन्समा सम्पन्न दशौं एरोबिक जिम्नास्टिक एसियाई च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने पहिलो भारतीय अरिहा पाङबल अनि त्यसै स्पर्धामा सातौं स्थान प्राप्त गर्ने अञ्जोरी पाङबमसित भेटघाट गर्नुभयो। मुख्यमन्त्रीले उनीहरूको प्रदर्शनको सराहना गर्नको साथै अझ अथक परिश्रम जारी राख्दै भविष्यमा राज्य अनि राष्ट्रको नाम उज्जवल गर्नको निम्ति उनीहरूलाई प्रोत्साहित गर्नुभयो। त्यसपश्चात श्री खेमचन्द्रले मणिपुर ओलम्पिक संघद्वारा प्रकाशित एक पुस्तिकाको विमोचन गर्नुभयो। मन्त्रीमण्डलको बैठकमा खेलाडीहरूको निम्ति एक विशेष भर्ना नीतिलाई स्वीकृत दिएको उहाँले बताउनुभयो। यस नीति अन्तर्गत खेलाडीहरूको भर्ना पूरा पारदर्शी अनि योग्यताको आधारमा गरिनेछ। असमको माजुली जिल्लाको कमलाबाडीमा आज भएको एउटा भीषण सडक दुर्घटनामा फिल्म निर्देशक एवं सांस्कृतिक कार्यकर्ता नीलानन्द दासको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मृतकको वाहन अचानक अनियन्त्रित भएर सडक छेउ गहिरो खाडलमा झर्यो। दुर्घटनामा गम्भीर चोटको कारण उहाँको मृत्यु भयो। समाचार अनुसार उहाँ माजुलीमा फिल्म निर्माणको कार्यमा व्यस्त हुनुहुन्थ्यो। उहाँको असामयिक निधनमा सांस्कृतिक जगतमा शोकको लहर छाएको छ। मिजोरमका फुटबल खेलाडी ललियान जुआला चाङतेलाई वर्ष 2026 को सर्वश्रेष्ठ फुटबलर चयन गरिएको छ। 29 वर्षीय चाङते हालैमा मुम्बई फुटबल क्लबबाट मोहन बगानमा सामेल भएको हो। उनले हिज राति भारतीय फुटबलका महान खेलाडी भाइचुङ भुटियाबाट यो सम्मान ग्रहण गरे। फुटबल प्लेयर्स एसोसिएसन अफ इन्डियाद्वारा आयोजित यो पुरस्कार साथी खेलाडीहरूको भोटको आधारमा तय गरिने गरिन्छ। चाङतेले यसभन्दा अघि 2023-24 सिजनको निम्ति यो सम्मान जितेका थिए। मिजोरमका मुख्यमन्त्री लालदु होमाले चाङतेलाई बधाई दिनुभयो। अर्कोतर्फ मिजोरम फुटबल एसोसिएसनले यस उपलब्धिलाई गौरवपूर्ण क्षण बताउँदै यसले मिजो फुटबलरहरूको आगामी पिँढीलाई प्रेरित गर्दछ भनी बताउनु भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

आदरणीय श्रोतागण नमस्कार आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर फेरि पनि यहाँहरू समक्ष उपस्थित छु म सञ्चालिका मोना श्रोता आजको हाम्रो यस कार्यक्रममा हामी चर्चा गर्नेछौँ बङ्गालका अमर कथाकार र मानवताका कवि लेखक शरद चन्द्र चट्टोपाध्याय बारे उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा राख्न लागिरहेछु यो साङ्गीतिक कोसेली स्वीकार्नुहोला

जसमा आज हामी चर्चा गर्दैछौँ बङ्गलाका अमर कथाकार मानवताका कवि शरद चन्द्र चट्टोपाध्याय बारे। श्रोता, यदि प्रेम, पीडा र मानवताको बारेमा लेख्ने कुनै लेखकको नाम लिनु परे, पहिलो नाम आउँछ शरद चन्द्र चट्टोपाध्यायको। उनलाई बङ्गालको हृदय, भारतको आत्मा भनिन्छ। रविन्द्रनाथ ठाकुरले पनि भनेका थिए, शरद बङ्गाली साहित्यको सबैभन्दा लोकप्रिय लेखक हुन्। उनी केवल बङ्गाली होइनन्, उनी सबै भारतीय भाषाका लेखक हुन्। उनका उपन्यास र कथाहरू 30 भन्दा बढी भाषामा अनुवाद भएका छन्। चलचित्र, नाटक र धारावाहिकमा सबैभन्दा धेरै फिल्माएका लेखक पनि उनी नै हुन्। 15 सितम्बर 1876 देवालन्दपुर हुगली जिल्ला पश्चिम बङ्गालमा जन्मेका शरद चन्द्र मध्यमवर्गीय परिवारमा हुर्केका हुन्। उनका बाबु मतिलाल चट्टोपाध्याय कलाकार स्वभावका थिए, आमा भुवन मोहिनी देवी गृहिणी थिइन्। शरदचन्द्रको बाल्यकाल आर्थिक रूपले कमजोर थियो। उनी भागलपुरमा मामाको घरमा बसेर पढेका थिए। पछि उनले बर्मा रङ्गुनमा रेलवेमा क्लर्कको जागिर गर्न गए। त्यही बेला उनले लेखन सुरु गरे। पछि उनी लेखनबाट नै बाँच्न थाले। शरदचन्द्रको पहिलो सफल कथा बडा दिदीले उनलाई रातारात चर्चित बनाएको थियो। उनको पहिलो कथा मन्दिरले पनि कुन्तलिन पुरस्कार जितेको थियो। उनको कोही पनि साहित्यिक गुरु भने थिएनन्, जीवन नै उनको गुरु थियो। उनले आफ्नै वरपरका गाउँले, किसान, महिला र गरिब मानिसहरूका कथा लेखे। उनको लेखको विशेषताहरूबारे चर्चा गर्न पर्दा श्रोता, नारी हृदय उनको सबैभन्दा ठूलो विषयवस्तु थियो। शरदचन्द्रलाई नारी जातिको वकिल भनेर पनि भनिन्छ। उनले नारीलाई केवल सुन्दरता र प्रेममा मात्र होइन, पीडा र विद्रोहमा पनि देखाए। उनले नारीलाई अबला होइन, शक्ति र ममताको रूपमा प्रस्तुत गरे। गरीब र शोषित वर्गको आवाज पनि उनको लेखनको विषयवस्तु रह्यो। उनी आफै गरिबीमा बाँचे, त्यसैले गरिबको दुःख उनी बुझ्ने गर्थे। उनका उपन्यासमा ब्राह्मण, जमिदार र समाजले कसरी गरिबलाई हेप्छन् भन्ने यथार्थ चित्रण पाइन्छ। पाथेर दाबी नामक उपन्यास त ब्रिटिस सरकारले क्रान्तिकारी भनेर प्रतिबन्ध समेत लगाएको थियो। उनको भाषा सरल र हृदयस्पर्शी छ। उनको भाषा बङ्गालीमा यति सरल छ कि गाउँको मानिसहरूले समेत बुझ्न सक्छन्। संस्कृत शब्दको भारीपन छैन, संवाद सिधै मनमा छुन्छ। त्यसैले उनका कथा पढ्दा मानिस रुन थाल्छ। उनले आफ्नो लेखनीद्वारा सामाजिक कुरीतिको विरोध गरे। समाजमा जातपात, बाल विवाह र विधवा प्रथा, दाइजो प्रथा आदि जस्ता कुप्रथाहरूको उनले लेखबाट घोर विरोध गरे। उनको उपन्यास देवदास र चरित्रहीनमा जातीय भेदभावको विरोध पाइन्छ। त्यस्तै गरी बामुनेर मे र पण्डित मसायामा बाल विवाह र विधवा प्रथाको विरोध गरेको पाइन्छ। उनका धेरै कथाहरूमा दाइजोले नारी जीवन कसरी बिगार्छ भनेर पनि देखाइएको छ। उनको साहित्यको मूल मन्त्र थियो मानवता। उनले मानवतालाई नै सबैभन्दा ठूलो धर्म हो भनेर भनेका छन्। उनी हिन्दू, मुसलमान, उच्च निम्न सबैलाई नै बराबर मान्ने गर्थे र यही भावना मानिसहरूलाई सिकाउनको निम्ति आफ्नो लेखनीमा पनि प्रस्तुत गरे। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक प्रसिद्ध साहित्यकार शरद चन्द्र चट्टोपाध्याय बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौ अमर कथाकार र मानवताका कवि शरद चन्द्र चट्टोपाध्याय बारे उनका प्रमुख कृतिहरूमा लगभग 30 वटा उपन्यास तथा 50 वटा कथाहरू छन् उनका अमर उपन्यासमा देवदास एक सबैभन्दा प्रसिद्ध उपन्यास हो जो प्रेममा असफल युवाको कथा हो यसमा हालसम्ममा 20 भन्दा पनि बढी चलचित्रहरू बनिसकेका छन् त्यसरी नै उनको अर्को उपन्यास श्रीकान्त उनको आफ्नै आत्मकथा जस्तो छ यसमा भ्रमण अनुभव र राजलक्ष्मीको प्रेमको कथा छ साल 1917 प्रकाशित चरित्रहीनले मानिसहरूको चरित्र नै सबैभन्दा महान हुन्छ भन्ने कथा व्यक्त गरेको छ त्यसरी नै उनको अर्को उपन्यास गृहदास दुई साथी र एक नारी बीचको प्रेमको त्रिकोणमाथि आधारित छ साल 1914 प्रकाशित परिणीतामा एक गरीब घरानाकी नारी र धनी घरानाको केटाको प्रेमको कथा छ पाथेर दाबी उनको देशभक्ति उपन्यास हो यो क्रान्तिकारीहरूको कथा हो यस अतिरिक्त उनका विराज बाहु पल्ली समाज दत्ता शेष प्रश्न आदि आदि पनि अति नै महत्वपूर्ण उपन्यासहरू हुन् उनका केही प्रसिद्ध कथाहरूमा महेश बिन्दुर छेले मेज दिदी आदि आदि छन् शरद चन्द्र भारतमा सबैभन्दा धेरै फिल्माएका लेखक हुन् उनको देवदास परिणीता स्वामी खुशबू रजनीगन्धा आदि जस्ता उपन्यासहरूमा हिन्दी तथा बङ्गाली चलचित्रहरू बनिसकेका छन् यसले देखाउँछ कि उनको कथाहरू आज पनि सान्दर्भिक छ शरद चन्द्रज्यूको लेखनप्रतिको उनको योगदानको निम्ति उनलाई धेरैवटा पुरस्कार तथा सम्मानहरू प्राप्त भएको थियो जसमा जगतारिणी पदक जो उनले साल 1923 कलकत्ता विश्वविद्यालयबाट प्राप्त गरे अति नै महत्वपूर्ण छ त्यसरी नै उनले ढाका विश्वविद्यालयबाट साल 1936 डिलिटको उपाधि पनि प्राप्त गरेका थिए उनका धेरै कृतिहरू भारतका सबै बोर्ड पाठ्यक्रमहरूमा आज पनि पढाइन्छ शरद चन्द्रलाई हामीले किन पढ्नु भन्ने प्रश्नमा उनको लेखमा समानताको पाठ पाइन्छ उनले जात धर्म र लिङ्गको भेदभाव हटाउन सिकाउँछन् उनले प्रेमको साँचो अर्थ हामीलाई बुझाउँछ प्रेम केवल पाउनु होइन त्याग पनि हो भन्ने कुरा उनका लेखहरूबाट हामीले जान्न सक्छौ उनका लेखहरूबाट हामीले नारी सम्मान सिक्न सक्छौ महिलालाई वस्तु होइन मानिसको रूपमा हेर्न सिकौ भन्ने भावना पनि उनको लेखहरूमा हामी पाउन सक्छौ उनको लेखहरूमा ग्रामीण भारतको चित्रण गरिएको छ आजभन्दा 100 वर्ष अघि भारत कस्तो थियो भन्ने कुरा पनि हामी उनको लेखबाट बुझ्न सक्छौ यसबाहेक उनको भाषाको सरलताले कसरी सरल शब्दमा गहिरो कुरा भन्न सकिन्छ भनेर पनि हामीलाई सिकाउँछ अन्तमा भन्नुपर्दा शरद चन्द्र चट्टोपाध्याय कुनै राजा महाराजाका लेखक थिएनन् उनी भोको पीडित र माया नपाएका मानिसहरूका लेखक थिए उनले भनेका थिए म साहित्यिक होइन म मानिसको दुःख लेख्ने मानिस हुँ यसैले आज पनि जब कुनै केटी दाइजोका कारण पीडित हुन्छ जब कुनै गरीब न्यायका लागि लड्छ जब कोही प्रेममा धोका पाउँछ तब शरद चन्द्रको कथा जीवित हुन्छ उनी बङ्गाली भएर जन्मी तर भारतीय भएर बाँचे र मानव भएर अमर भए जसको हृदयमा मानिसको लागि पीडा छ उसैको कलममा शरद चन्द्र जीवित छन्

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं अमर साहित्यकार शरद चन्द्र चट्टोपाध्याय बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै भएकोले म यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा फेरि पनि भेट हुनेछ, तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ कार्यक्रम सञ्चालिका मोना तामाङ र आजको हाम्रो यस कार्यक्रममा हामी चर्चा गर्नेछौँ राष्ट्रिय लघु उद्योग दिवसको इतिहास र महत्त्वबारे। श्रोता, हाम्रो देशमा 30 अगस्त अर्थात् आजकै दिन राष्ट्रिय लघु उद्योग दिवस मनाइन्छ। यो दिन केवल सरकारी कार्यक्रम मात्र होइन, यो भारतको 6 करोड भन्दा बढी साना उद्योगी, कारिगरी, महिला उद्यमी र गाउँको शिल्पकारहरूको सम्मानको दिवस हो। जसरी कृषक दिवसमा किसानलाई सम्झन्छौँ, शिक्षक दिवसमा शिक्षकलाई सम्झन्छौँ, त्यसै गरी यो दिन लघु उद्यमीहरूको योगदानलाई सम्झने दिन हो। आज भारत विश्वको 5 ठूलो अर्थतन्त्र बन्नुको पछाडि देशका ठूला ठूला कम्पनीहरूको मात्र होइन, गाउँको सानो सानो लघु उद्योगको पनि ठूलो महत्व रहेको छ। लघु उद्योग दिवस किन मनाइन्छ, यसको इतिहास के छ त भन्ने प्रश्नमा साल 2000 30 अगस्तमा भारत सरकारको लघु उद्योग मन्त्रालयले देशमा लघु उद्योगको महत्वबारे जनचेतना फैलाउन र लघु उद्योगलाई प्रोत्साहन दिन यस दिनलाई राष्ट्रिय लघु उद्योग दिवसको रूपमा मनाउने घोषणा गरेका थिए। त्यसै दिन सन् 2000 भारत सरकारले लघु उद्योगका लागि नयाँ नीति र प्याकेजको घोषणा पनि गरेको थियो। त्यसैको सम्झनामा यो दिन प्रतिवर्ष मनाउन थालियो। यसको ऐतिहासिक पृष्ठभूमि के छ त भनेर जान्न पर्दा, प्राचीन समयमा भारतलाई विश्वको उद्योगशाला भनेर भनिन्थ्यो। ढाकाको मलमल, बनारसको रेशम, कश्मीरको पश्मिना विश्वभरि प्रसिद्ध थियो। पछि अङ्ग्रेजहरूले मसिनका सामान ल्याए र हाम्रो हाती उद्योगलाई ध्वस्त पारे। जुल्हा, सुनार, लोहार भोकभोकै मरे। महात्मा गान्धीज्यूले चर्खा र खादीलाई आफ्नो हतियार बनाए, स्वदेशी अपनाऊ भन्ने नारा लगाए र लघु उद्योगलाई फेरि फर्काएर ल्याए। त्यस बेलादेखि नै हाम्रो देशमा लघु उद्योग अति नै महत्वपूर्ण बन्दै गएको छ र आज पनि देशको अर्थतन्त्रमा यसको ठूलो महत्व रहेको छ। त्यसैले हरेक वर्ष 30 अगस्तको दिन हामी लघु उद्योग दिवस मनाउने गर्छौँ। यी उद्योगहरूमा मसिन भन्दा मानिसको सिप र हातको महत्व बढी हुन्छ। लघु उद्योगको महत्व के छ त भन्ने प्रश्नमा, यो हाम्रो देशको अर्थव्यवस्थाको मेरुदण्ड हो। देशको जीडीपीमा लघु एवं मध्यम उद्यमको योगदान 30% अधिक छ र हाम्रो निर्यातमा पनि यसको लगभग 45% भाग रहेको छ। यो रोजगारको सृजनकर्ता पनि हो। यसले 11 करोड भन्दा पनि अधिक भारतीयहरूलाई रोजगार प्रदान गरिरहेको छ, जसले सहरी औ ग्रामीण भारतमा परिवारको भरण पोषण हुँदछ। जमिनी स्तरमा यसले नवाचारलाई बनाइराख्छ। ससाना गाउँदेखि लिएर दोस्रो श्रेणीको सहरहरूमा तकनिकी स्टार्टअपसम्म सानो उद्योग विचारहरूलाई यसले साकार गर्दछ र दैनिक जीवनको समस्या

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा हामी चर्चा गर्दैछौं लघु उद्योग दिवसको इतिहास र महत्वबारे। लघु उद्योगले महानगरहरूदेखि टाढा रहेका मानिसहरूको निम्ति आर्थिक अवसरको विस्तार गर्दछ र ग्रामीण भारतको उत्थानमा काम गर्दछ। यदि भारतको अर्थव्यवस्था एक विशाल किला हो भने लघु एवं मध्यम उद्योग त्यो इँटाहरू हुन् जसले यो किलालाई मजबुत बनाउँदछ। हाम्रो देश भारतमा ससाना व्यवसाय वा भनौँ लघु उद्योग चलाउन सजिलो छैन। यसको निम्ति साहस, दृढता औ अथक परिश्रमको आवश्यकता हुँदछ। यो एउटा व्यवसाय मात्र नभएर कसैको सपना, आजीविका औ राष्ट्र निर्माणमा योगदान पनि हो। कृषिपछि सबैभन्दा बढी रोजगारी लघु उद्योगले नै दिन्छ। लघु उद्योगको कारणले गर्दा नै युवाहरूले काम खोज्न ठूला ठूला शहरहरूमा जानु पर्दैन। आफ्नै गाउँमा बसेर फर्निचर, माटोको भाँडा, अगरबत्ती उद्योग आदि आदि खोल्न सक्छन्। यसले गाउँ बचाउँछ। यस अतिरिक्त लघु उद्योग महिला सशक्तिकरणको आधार पनि हो। भारतमा 20% भन्दा पनि बढी महिलाहरू छन् लघु उद्योगहरू चलाउने गर्छन्। लघु उद्योग दिवसले महिलाहरूलाई म पनि उद्यमी बन्न सक्छु भन्ने जाँगर, हिम्मत प्रदान गर्दछ। ससाना उद्योगहरू बन्द भए ठूलो उद्योग पनि बन्द हुनेछ, कारण ठूला ठूला उद्योगहरूको निम्ति ससाना पूर्जाहरू चाहिने हुन्छन्, जो पूर्जाहरू लघु उद्योगमा बनिने गर्छ। यति मात्र नभएर यसले संस्कृति र परम्पराको संरक्षण पनि गर्छ। लघु उद्योगले केवल पैसा मात्र होइन संस्कृति पनि बचाउँछ। भागलपुरी रेशम, बनारसी साडी, जयपुरी निलो भाँडा, कश्मीरी कालीन, मधुबानी चित्रकला, यी आदि आदि सबै हाम्रा परम्परा एवं संस्कृतिका भागहरू हुन्। यी सबै कुराहरू लघु उद्योगसित पनि सम्बन्धित छन्। यसरी लघु उद्योगलाई हामीले प्रोत्साहन दिए हामीले संस्कृति र परम्पराको पनि संरक्षण गर्न सक्छौ। लघु उद्योगले हामीलाई आत्मनिर्भर बनाउँछ। लघु उद्योगका अगाडि धेरैवटा चुनौतीहरू पनि छन्, जस्तै वित्तीय समस्या, पुरानो प्रविधि, बजारको अभाव, काँचो मालको अभाव, प्रशिक्षणको कमी आदि आदि। यी समस्याहरूलाई हटाउनका निम्ति सरकारले धेरै कार्यहरू गरिरहेका छन्। यस्ता कार्यहरूमा मुद्रा योजना, वान डिस्ट्रिक्ट वान प्रोडक्ट योजना, खादी महोत्सव आदि आदि प्रमुख छन्। यस्ता समस्याहरूलाई हटाउनको निम्ति एक नागरिकको रूपमा पनि हाम्रो कर्तव्य बन्छ। हामीले स्थानीय सामानहरू किन्नुपर्ने हुन्छ। विदेशबाट ल्याइएका सामानहरूको खरिदारी नगरेर आफ्नै क्षेत्रमा बनिएका स्वदेशी सामानहरूको उपयोग हामीले गर्नुपर्ने हुन्छ। हामीले खादीलाई सम्मान गर्नुपर्ने हुन्छ र युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ। राष्ट्रिय लघु उद्योग दिवस केवल क्यालेन्डरको एक दिन होइन, यो भारतको आत्मदिवस हो। ठूला उद्योगले भारतलाई विश्वमा चिनाउँछ भने साना साना उद्योगले भारतलाई भित्रैबाट बलियो बनाउँछ। ठूलो उद्योग चम्किलो बत्ती हुन् भने साना उद्योग बत्ती बाल्ने तेल हुन्। गान्धीजीले भनेका थिए, भारतको भविष्य उसको लाखौं झुपडीहरूमा छ। यी झुपडीहरूलाई उज्यालो बनाउने काम भने लघु उद्योगले नै गर्छ। त्यसैले हामीले पनि यो लघु उद्योग दिवसको अवसरमा स्वदेशी किन्छु र स्वदेशीलाई बढावा दिन्छु र म मेरो भारतलाई

आत्मनिर्भर बनाउँछु भन्ने संकल्प लिनुपर्ने हुन्छ। हजुरहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं राष्ट्रिय लघु उद्योग दिवसको इतिहास र महत्व बारे। यसरी यसबारे यहाँहरूसित चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: अवसर होस समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र उज्बेकिस्तान बीचको सम्बन्धलाई वृहत रणनीतिक स्तरमा अघि बढाउने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा नशा मुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आगामी महिनाबाट सुरु हुने चाडपर्वको समयमा मानिसहरूलाई भोकल फर लोकल बन्न आग्रह गर्नुभएको छ। भारतले बाढी प्रभावित नेपालमा 68.5 टन सामग्री साथै खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्राविधिक टोली फरेन्सिक विज्ञ र उपकरणहरू पठाएको छ र उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र उज्बेकिस्तानको वृहत रणनीतिक साझेदारी लक्ष्यलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ। राष्ट्रपति सावकत मिर्जियोयेवसँग प्रतिनिधि मण्डल स्तरको वार्ताका क्रममा आफ्नो संवादमा श्री मोदीले दुई देश बीचको सम्बन्धलाई वृहत रणनीतिक स्तरमा अघि बढाउने बताउनुभयो। दुई नेताहरूले रणनीतिक साझेदारीको 15औं वर्षगाँठ र उज्बेकिस्तानको स्वतन्त्रता दिवसको 35औं वर्षगाँठको संयोगमा पनि खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले 1 सेप्टेम्बरमा पर्ने उज्बेकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा उज्बेकिस्तानका जनतालाई अग्रिम शुभकामना दिनुभयो। वार्ताको क्रममा आफ्नो सम्बोधनमा राष्ट्रपति मिर्जियोयेवले भारतले सबै क्षेत्रमा परिणाम प्राप्त गरिरहेको, उच्च आर्थिक वृद्धि दर कायम राखेको र ठूला परियोजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, भारतले डिजिटल प्रणाली, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अन्वेषण र अन्य धेरै क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरिरहेको छ। सरकारले अनलाइन भाइरल भइरहेको त्यस ऋण स्वीकृति पत्रको खण्डन गरेको छ, जसमा दावी गरिएको थियो कि प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत धेरै कम्ती ब्याज दरमा ऋण स्वीकृत गरिएको छ। पत्र सूचना कार्यालयको फ्याक्ट जाँच युनिटले यस पत्रलाई फर्जी बताएको छ। मुद्रा एक पुनर्वित संस्था हो अनि यसले साना उद्यमीहरू वा व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा ऋण प्रदान गर्दैन। ब्युरोले बताए अनुसार प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत नजिकको ब्याङ्क शाखाहरू, भारतीय रिजर्भ ब्याङ्कद्वारा पञ्जीकृत गैर सरकारी वित्तीय कम्पनीहरू, सूक्ष्म वित्त संस्थाहरू आदिको माध्यमद्वारा ऋण प्राप्त गर्न सकिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशा मुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ। आज आकाशवाणीमा मन की बातमा बोल्नुहुँदै श्री मोदीले नशा मुक्त युवा तथा नशा मुक्त भारत केवल एक औपचारिकता मात्र नभएको खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धेरै मानिसहरू विशेष गरी युवाहरू यसमा ठूलो संख्यामा भाग लिइरहेका छन्। श्री मोदीले भन्नुभयो, नशामुक्त भारतको जनताको लागि प्रभावकारी नारा

0: टन से अधिक राहत सामग्री भेजी थी। समाचार कक्ष से अंजुम आलम।
1: उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ। यी नियमहरू अनुसार भारतीय मानक समय देशभरि कानूनी, प्रशासनिक, व्यावसायिक र अन्य आधिकारिक कार्यहरूको लागि एक रूप समय सन्दर्भको रूपमा प्रयोग गरिनेछ। यो एक समान समयले ब्याङ्किङ र डिजिटल भुक्तानी लेनदेन, रेलवे, विमानस्थल र अन्य यातायात प्रणालीहरूको समन्वय साथै आपतकालीन र अन्य समय संवेदनशील सेवाहरूको समन्वयमा सठिक समय चिन्हित गर्न सहज बनाउनेछ। उपभोक्ता मामिला खाद्य र सार्वजनिक वितरण मन्त्रालयका अनुसार यी नियमहरू आधिकारिक राजपत्रमा प्रकाशन भएको तिथिबाट 180 दिनमा लागू हुनेछन्। यी नियमहरूको उद्देश्य देशभरिका महत्वपूर्ण प्रणालीहरूले सही र सुसङ्गत भारतीय मानक समय प्रयोग गर्ने कुरा सुनिश्चित गर्नु हो। तमिलनाडुका स्कूल शिक्षा मन्त्री राजमोहनले जानकारी दिनुभएको छ कि नेपाल यात्रामा गएका तमिलनाडुका 319 तीर्थयात्रीहरूमध्ये 219 जना यस सप्ताह फर्कनेछन्। चेन्नईमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो कि मुख्यमन्त्री सी जोसेफ विजयले नेपालमा विपत्तिबाट उत्पन्न आपतकालीन अवस्थालाई सम्हाल्न तमिलनाडुका 3 मन्त्रीहरू र अधिकारीहरूलाई दिल्लीमै रहन निर्देशन दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र उज्बेकिस्तान बीचको सम्बन्धलाई वृहत रणनीतिक स्तरमा अघि बढाउने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा नशामुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ र उपभोक्ता मामिला विभागले भारतीय मानक समय नियम 2026 अधिसूचित गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले अहिले सुन्नुभयो शब्द अजित बस्नेतको अनि संगीत राहुल उपासकको, रमेश कुमार सुब्बा अनि साथीहरूको समूह शर्मा देश वन्दना। श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्र र प्रस्तुत गर्न लागिरहेछौ सामूहिक गायन अनि पाठ।

अहिले श्रोताले सुन्दै हुनुहुन्थ्यो समूह स्वरमा सामूहिक गान। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम बाल बगैँचा।

नमस्कार आदरणीय श्रोता, 103.5 मेगाहर्जको तरङ्गमा सधैँको आइतबार चाहिँ आज पनि बाल बगैँचा कार्यक्रम लिएर तपाईँहरूको सञ्चालिका उपस्थित भइसकेकी छु। आशा छ तपाईँहरू पनि कार्यक्रम सुन्नलाई रेडियो अघि बसिसक्नुभयो होला। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना बाल बालिकालाई कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। श्रोता, यस बाल बगैँचा कार्यक्रममा तपाईँहरूले कहिले सुन्नुहुनेछ ससाना नानीहरूबाट कविता कथा, कहिले हाम्रा सरगुरुमाबाट स्थानबारे जानकारी अन्तर्गत भारतका मात्र होइन तर भारत बाहिरका अन्य स्थानहरूको बारेमा पनि सुन्नुहुन्छ। त्यसरी नै ज्ञान विज्ञानका कुराहरू पनि सुन्नुहुन्छ। यसरी नै विभिन्न स्कुलहरूबाट विविध कार्यक्रमहरू सुन्दै आइरहनु भएको छ र श्रोता, आज कार्यक्रमको थालनी गर्नेछौ हाम्रा ससाना नानीहरूको समूह आवाजमा बाल गीत।

0: रहनु भएका सम्पूर्ण श्रोताहरूलाई आज हामी विभिन्न साङ्गीतिक प्रस्तुतिहरू लगायत केही कविताहरू प्रस्तुत गरेर मनोरञ्जन दिने प्रयास गर्नेछौँ।
1: नमस्ते, मेरो नाम रिदम थापा हो। म कक्षा 5 पढ्छु। मेरो पाठशालाको नाम भिक्टोरिया बोय स्कुल हो। म गिटार बजाउँछु। मेरो कविताको शीर्षक छ जल नदेऊ। कवि हुनुहुन्छ कमल रेग्मी। जल्नेलाई जल नदेऊ, आँखा तरी मर्न देऊ। रोक्नुहुन्न आफ्नो पाइला, हिमाल छुने लक्ष्य ल्याऊ। खुट्टा तान्दै तान्दै गरून्, पछि फर्की हेर्नुहुन्न। आफै थाक्छ केही बेरमै, वास्ता पनि गर्नुहुन्न। ईर्ष्या गर्नेलाई गर्न देऊ, आफ्नै रिसले मर्न देऊ। आफ्नो गति रोक्नुहुन्न, आकाश छुने लक्ष्य ल्याऊ। समयले नै साथ दिन्छ नै परिश्रमिकाधहरूलाई। आफै भत्किन्छ बाधहरू, नदी बग्न छोड्ने होइन। जिन्दगीलाई बग्न देऊ, सागर छुने लक्ष्य ल्याऊ। बाधा खडा गर्ने जतिलाई बरु उल्टै चुनौती देऊ। धन्यवाद।
2: नमस्ते, मेरो नाम अगस्त्य लामा हो। म कक्षा अप्पर केजीमा पढ्छु। मेरो स्कुलको नाम शिक्षा हिमाली बोर्डिङ स्कुल हो। अब तपाईँहरूको समक्ष एउटा कविता प्रस्तुत गर्ने लागेको छ। कविताको शीर्षक छ लाग्छ।
3: नमस्ते, मेरो नाम रिन्जन लेप्चा हो। म कक्षा 4 पढ्छु। मेरो पाठशालाको नाम सनसाइन हाई स्कुल हो। म गिटार बजाउँछु। मेरो कविताको शीर्षक छ लक्ष्य। कवि डाक्टर पारसमणि प्रधान। खाली एउटै लक्ष्य लिएर मानिस जो अघि बढ्छ, निश्चय उसको उन्नति हुन्छ, उन्नति पनमा चढ्छ। कार्य कुनै होस् एकचित्त भई, जसले गर्दछ काम सफल, मनोरथ उसको हुन्छ, उसकै चल्दछ नाम। लक्ष्य भएको मानिस साँच्चै अर्जुन जस्तो हुन्छ। लक्ष्य बिनाको मानिस जगमा काम नलाग्ने हुन्छ। शक्ति लक्ष्यको जसले बुझ्छ, अनि उही माफिक गर्छ। मनको धोको उसको फुक्छ, धिक पनि उसकै मर्छ। धन्यवाद।

0: नमस्ते, मेरो नाम तन्विका भराइली हो। म कक्षा 3 पढ्छु। मेरो पाठशालाको नाम सेन्ट हेलेन सेकेन्डरी स्कुल हो। म प्यानो बजाउँछु। मेरो कविताको शीर्षक छ मेरो देश महान, कवि कमल रेग्मी। मेरो भारत भन्दा अरू कुनै सुन्दर देश छैन, हाम्रो आफ्नो पोसाक भन्दा राम्रो कुनै भेष छैन। मेरो देशको माटोमाथि सर्वधर्म फल्छ फुल्छ, यही देशको छातीमाथि आनन्दको निन्द्रा जुल्छ। शान्ति अहिंसा प्रेम बन्द ठुलो कुनै सन्देश छैन, मेरो भारत बन्न महान अरु कुनै देश छैन। मेरो भारत बन्न महान अरु कुनै देश छैन। धन्यवाद।
1: नमस्ते, मेरो नाम स्वर्णलता राई हो। म कक्षा 7 पढ्छु। मेरो पाठशालाको नाम डाविल हो। म गिटार बजाउँछु। मेरो कविताको शीर्षक छ धड्कन र धुन। धड्कन र धुन, झ्यालबाट हेर्दा निष्फक्री आकाश चाहिँ, मेरो मन पनि उठ्छ सङ्गीतको धुनसँगै। गिटारका ती तारहरूमा औलाहरू नाच्दा हराउँछन् सारा पीडा, सुर र ताल भेट्दा। मादलको त्यो बटेको ताल पुर्खाको कौडा, बाँसुरीको मिठो स्वरले पिघाल्छ यो डाँडा। पियानोका काला सेता किजहरूमा औला गुडाउँदा लाग्छ आफ्नै भावना पोखिँदैछन् शब्द बिनाका। संसारले नबुझेका कुरा सङ्गीतले बुझिदिन्छ। हेडफोनको त्यो सानो संसारले शीतलता दिन्छ। बाजाका हरेक कम्पनमा मेरो आफ्नै कथा छ। गीतका हरेक शब्द लेखेको एउटा व्यथा छ। यी बाजाहरू मेरो साथी, यो सङ्गीत मेरो प्राण। यसैमा छ मेरो खुसी, यसैमा मेरो पहिचान। धन्यवाद।

0: बाबा मेरो सम्पूर्ण साथीहरु टप्पीहरुबाट बिदा लिँदैछु धन्यवाद
1: हाम्रो कार्यक्रमलाई अन्तसम्म सुनिदिनु भएकोमा सबै श्रोताहरूलाई धन्यवाद आकाशवाणी खरसाङको सम्पूर्ण टोलीलाई पनि धन्यवाद विशेष धन्यवाद हाम्रो क्रिस सरलाई उहाँको प्रयासले आज हामीले यहाँ कार्यक्रम गर्ने अवसर पायो सबैलाई धेरै धेरै धन्यवाद
2: त श्रोताहरू अहिले सुन्नुभयो मिश्रित कार्यक्रम यस कार्यक्रममा अंशग्रहण गर्ने नानीहरू यस प्रकार थिए रिदम थापा अगस्त्य लामा सारङ सुब्बा स्वर्णलता राई रिन्जेन लेप्चा तन्विका बराइली यस कार्यक्रमलाई सञ्चालन गर्ने नानी थिए स्वर्णलता राई त श्रोता यस कार्यक्रम पछि हामी फेरि तपाईँहरूलाई मनोरञ्जन गराउनेछौ बाल गीतबाट त सुन्नुहोस् यो बाल गीत

श्रोता, आज तपाईहरुले बाल बगैचा कार्यक्रम अन्तर्गत सुन्नुभयो नानीहरुद्वारा प्रस्तुत मिश्रित कार्यक्रम। यसमा तपाईहरुले सुन्नुभयो गीतहरु साथै कविताहरु पनि। अनि कार्यक्रमको अन्तमा तपाईहरुलाई मनोरञ्जन गरायौं बाल गीतबाट। हवस् त श्रोता, अब हाम्रो पनि कार्यक्रमको निर्धारित समय पनि सकिन लागिसकेको छ। साँझको 5 पनि बज्न लाग्यो। अब मिश्रित कार्यक्रम गर्ने नानीहरु लगायत म सञ्चालिकालाई पनि आजको बाल बगैचा कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

अहिले प्रस्तुत थियो कार्यक्रम बाल बगैँचा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र समय भइरहेछ 4:58:57। अबका प्रसारणमा हाम्रा प्राविधिक मित्र सुधीर गुरुङ लगायत प्रसारण सहयोगी अभिषेक दियालीको साथमा सहयात्री म बिरेन हजुर सदाको साथमा रहनु भएको छु र यहाँ सबै सम्पूर्णमा हाम्रो हार्दिक स्वागत अभिवादन।

0: दिल्ली केन्द्रको हिन्दी समाचारपछि सदा पनि अब प्रस्तुत छ एक रेडियो प्रतिवेदन।
1: आदरणीय श्रोता नमस्कार, आकाशवाणी खरसाङको रेडियो प्रतिवेदनमा यहाँलाई हार्दिक स्वागत एवं अभिवादन टक्राउँदै म सञ्जीव मोहरा। भारतवर्षको प्रतिष्ठित साहित्यिक संस्था साहित्य अकादमी नयाँ दिल्ली अनि सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा सोनादा डिग्री कलेजको अरिबहादुर गुरुङ प्रेक्षालयमा आँखी झ्यालबाट मनबहादुर गुरुङ तथा कवि सम्मेलन भव्य एवं साहित्यिक वातावरणका साथ सम्पन्न भयो। दुई सत्रमा विभाजित उक्त कार्यक्रमको प्रथम सत्रको अध्यक्षता सोनादा साहित्य संस्थानका अध्यक्ष जोगेन्द्र नालले गरेका थिए। कार्यक्रमको स्वागत सम्भाषण नेपाली भाषा परामर्श समिति साहित्य अकादमीका सदस्य श्रीमती आशा मुखिया लामाले गरेका थिइन्। उक्त सत्रमा प्रमुख अतिथिका रूपमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर जीवन नामदुङ, विशिष्ट अतिथिका रूपमा सोनादा डिग्री कलेजका प्राचार्य तथा समालोचक डाक्टर योगेश खाती, सोनादा साहित्य संस्थानका पूर्व अध्यक्ष नरबहादुर तोया लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलन तथा वरिष्ठ साहित्यकार मनबहादुर गुरुङको सम्मानमा माल्यार्पण गरी गरिएको थियो। स्वागत सम्भाषणको क्रममा आशा मुखिया लामाले साहित्य अकादमीले आफ्ना विविध योजना तथा कार्यक्रम अन्तर्गत देशका विभिन्न क्षेत्र र भाषिक समुदायमा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताइन्।
2: सुनादा साहित्य संस्थानको संयुक्त तत्त्वावधानमा आयोजित मेरो आँखी झ्यालबाट अनि कवि सम्मेलन समारोहका अध्यक्ष महोदय लगायत यस समारोहलाई प्रमुख अतिथिको आसन वहन गरेर आज आफ्नो बहुमूल्य उपस्थिति दिनुहुने हाम्रो वरिष्ठ साहित्यकार डाक्टर जीवन नाम, सुनादा साहित्य संस्थानका सभापति श्रीमान जोगेन्द्र जनाल, सुनादा डिग्री कलेजका आदरणीय प्राचार्य श्रीमान योगेश खातीज्यू अनि नाट्य जगतका हामीले हाम्रा वरिष्ठ चलचित्र नाट्य कलाकार श्रीमती मेनुका प्रधान लगायत प्रेक्षागृहमा उपस्थित हुनुभएका मेरा अति आदरणीय अग्रज अनुज अनि विभिन्न सङ्घ संस्थालाई प्रतिनिधित्व गर्दै आउनुभएका सभापति सचिव लगायत सम्पूर्ण सदस्यगण, महाविद्यालयका प्राध्यापक प्राध्यापिकागण, विद्यालयका शिक्षक शिक्षिकावर्ग अनि मेरा प्यारा नानीहरू विद्यार्थीहरू साथै सम्पूर्ण साहित्य प्रेमी महानुभावलाई म आशा मुखिया लामाको तर्फबाट हार्दिक अभिवादन नमस्कार टक्राउन चाहन्छु। विशेष सुनादा साहित्य संस्थानले भनौँ साहित्य अकादमीको संयुक्त तत्वधानमा कार्यक्रम गर्ने मौका पाएको यो दोस्रो चोटी हो र मलाई गर्व लागिरहेछ। सुनादा साहित्य संस्थानका यस्ता ऊर्जाशील कर्मठ सदस्यहरू जसको सहयोग र यहाँहरूको उत्साहमा नै प्रेरणामा नै आज पुनः दोस्रो वर्ष 2026 फेरि साहित्य अकादमीको तत्वधानमा यो कार्यक्रम सम्पन्न हुन गइरहेछ।
1: कार्यक्रमको प्रमुख आकर्षणको रूपमा युवा कवि तथा लेखक नरेश कटवालले भारतीय नेपाली साहित्यका वरिष्ठ नाटककार, कवि, गीतकार, संगीतज्ञ तथा लोक कलाकार मनबहादुर गुरुङको व्यक्तित्व र कृतित्वमाथि सारगर्भित तथा अन्वेषणपूर्ण वार्ता प्रस्तुत गरे।
3: भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार, कवि, व्यङ्ग्यकार, नाटककार तथा संगीतज्ञ मनबहादुर गुरुङको जन्म 13 जुलाई 1933 दार्जिलिङको चोक बजारदेखि केही तल रहेको चानबारीमा भएको थियो। उनका माता चन्सो

0: गुरु र पिता शङ्करराज गुरुङ थिए। उनले आफ्नो बाल्यकाल चाँदमारी दार्जिलिङमा बिताए, तर उनी 10 वर्षको उमेर नपुग्दै उनका पिता शङ्करराज गुरुङको निधन भयो। यसरी उनी सानैदेखि पितृविहीन बने। उनकी माताले दुःख सुख सहँदै उनको लालन पालन गरिन्, तर पिता बितेको 5 वर्ष नपुग्दै उनको माता पनि परिवारमा अरू कोही नभएपछि मनबहादुर गुरुङ त्यस बेला नितान्त एक्लो बनिन्। यस्तो कठिन परिस्थितिमा उनका नजिकका मानिस भेषमान प्रधान र कृष्ण भक्त प्रधानले उनलाई स्याहार सुसार गर्दै हुर्काए। उनका अग्रज जब्बर सिंह छेत्रीले पनि उनको शिक्षा र सामाजिक जीवनमा मार्गदर्शन गरे। दार्जिलिङको शैक्षिक तथा आध्यात्मिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्वामी प्रबुद्धानन्दको सान्निध्यमा रहेर उनले आफ्नो शिक्षालाई अघि बढाउने अवसर पाए। उनले दार्जिलिङको म्युनिसिपल बोइज हाई स्कुलमा अध्ययन गरे। दार्जिलिङका सुप्रसिद्ध साहित्यकार डाक्टर छेत्रीले पनि उनको शिक्षामा जगत छेत्रीले पनि उनका शिक्षामा सहयोग पुर्याएका थिए। घमसिंह गिरी, जगत राय, नरेन्द्र प्रसाद कुमारी जस्ता कविहरूको संसर्ग र त्यस समयको परिस्थिति बीच हुर्किएका मनबहादुर गुरुङले आफ्नो कवितालाई यात्रालाई निरन्तर अगाडि बढाउँदै लगे। सन् 1950 दशकदेखि उनका कविताहरू विभिन्न पत्र पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यसरी निरन्तर लेखन यात्राको परिणामस्वरूप 1985 साझा प्रकाशन दार्जिलिङबाट उनको पहिलो कविता सङ्ग्रह मेटेको पाइन्छ। यस सङ्ग्रहमा रहेको लुप्त भयो अवगान उनकै निकै प्रचलित कवितामध्ये एक हो। सन् 1956 अरुण लामाले
1: प्रमुख अतिथिको सम्भाषणमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर जीवन नामदुङले मनबहादुर गुरुङलाई हास्य व्यङ्ग्य साहित्यका एक प्रखर स्रष्टाको रूपमा स्मरण गरे।
2: हामीले त मनबहादुर गुरुङ जस्ता अमर सर्जक स्रष्टा बारे थोरै कुरा जानेका रहेछौँ, अनि यसलाई साहित्य अकादमीको कार्यक्रम अनुसार रोमै भन्ड मेरो आँखी झ्यालबाट, आँखी झ्याल भनेको त सानो कुरो चियाउने बाहिर, नरेश कटुवाललाई जिम्मा दिएका थियौँ। नरेश कटुवाले त आँखी झ्यालको नाममा मूल ढोका नै खोजिदिनु भयो मनबहादुर गुरुङबारे। हामीले सबै चाल पाएन, अब यहाँबाट उता चाल पाउनु पर्ने कुरो केही बाँकी रहेछ जस्तो मलाई लाग्यो। सबै कुरो उहाँले स्पष्ट भन्नुभयो, राम्रो भन्नुभयो, यसको निम्ति हामी उहाँलाई बधाई दिन्छौँ। र मनबहादुर गुरुङ एकजना गीतकार पनि थिए जस्तो लाग्छ, सङ्गीतमा त्यति ठुलो उहाँको योगदान थियो। अनि उहाँले रच्नुभएको गीत सङ्गीतका सैद्धान्तिक आधारहरू, सैद्धान्तिक पक्षहरूबारे के कस्ता उहाँको धारणा, उहाँको ज्ञान गुण थियो, त्यसबारे हामी अनभिज्ञ रहे तापनि उहाँले रचना गर्नुभएका सङ्गीतका एकाध गीतका एकाध पङ्क्तिहरू मलाई आउँछ। झिन्झिरे माया बोलाउँदा नबोल्ने कस्तो तिम्रो बानी भन्ने उहाँको एउटा गीत हामी धेरैले सुन्यौँ, धेरैले बिर्स्यौँ। अनि अर्को अशोक राई र दावा ग्याल्मो, बहिनी दावा ग्याल्मोको स्वरमा उहाँले कत्नुभएको गीत छ, त्यो के भनेदेखि गुराँस धुप्पी राम्रेजी चिनेर भन्ने, गीताङ्गे दाई पहाडी गीत गाइदेऊ पहाडी भएर भन्ने एउटा गीत छ। अनि त्यो एउटा पङ्क्ति मलाई छुयो, अनायासै म गीतको मान्छे त हो तर सन्दर्भस भन्नुपर्दा मलाई एउटा पङ्क्तिले छुयो, छुइरहन्छ त्यो पङ्क्तिले सधैँभरि। त्यो के भनेदेखि गुराँस धुप्पी राम्ररी चिनेर, गुराँस धुप्पी हामीले चिनेका छौँ कि छैनौँ, गुराँस धुप्पीले चाहिँ हामीलाई राम्ररी चिनेको छ।
1: प्रथम सत्रको समापन गर्दै संस्थानका अध्यक्ष जोगेन्द्र नालले मनबहादुर गुरुङ जस्ता बहुआयामिक स्रष्टाको साहित्यिक योगदानमाथि यसरी निरन्तर विमर्श र अनुसन्धान हुनु आवश्यक रहेको बताए।
3: उपस्थितिमा रहेको यो सत्रको यो कार्यक्रम हामीले अति नै प्राज्ञिक सूचना ज्ञान र विज्ञान सहित श्रवण गरी हामी अहिले समापनको तर्फ अघि लागेका छौँ। साहित्य अकाडेमीलाई ल्याइदिनु भएकोमा हामी आभार छौँ र सुनौत साहित्य संस्थानले यहाँप्रति हामीले आभार स्वरूप एउटा सानो कृतज्ञताको पनि प्रबन्ध गरेको छौँ कि यहाँको समयमा यसरी साहित्य अकाडेमीको कार्यक्रम यो गाउँमा, यो ठाउँमा र हाम्रो साहित्यकारहरूलाई लिएर हामीले केही गर्न सक्यौँ, यसको लागि हामी आभार व्यक्त गर्दछौँ। योभन्दा पहिला ग्रामालोक, ग्राम आलोक अथवा गाउँमा आएको बत्ती उज्यालो, त्यसमा हामीले हाम्रा स्थानीय कविहरूले कविता वाचन गर्नुभएर साहित्य अकादमीको एउटा फेर समाउनु पाएका थियौँ। आज पनि हामी माझ कविहरू हुनुहुन्छ, अहिले केही पछि हामी उहाँहरूलाई श्रवण गर्नेछौँ दोस्रो सत्रमा। हामी आभारी छौँ यहाँहरू।
1: कार्यक्रमको दोस्रो सत्रमा कवि सम्मेलन आयोजना गरिएको थियो। उक्त कवि सम्मेलनको अध्यक्षता सोनादा डिग्री कलेजका प्राचार्य तथा समालोचक डाक्टर योगेश खातीले गरेका थिए। कवि सम्मेलनमा वरिष्ठ साहित्यकार अम्बर सुब्बा, रामराज राई, सुधा राई, अमर शर्मा तथा मुकुन्दर बमजनले आफ्ना स्वरचित तथा मौलिक कविताहरू वाचन गरे। अतिथि कविको रूपमा वरिष्ठ साहित्यकार विनोद राई सागरको पनि उपस्थिति रहेको थियो।
4: सयपत्री फूलहरू फुलिरहेका आँगनमा गाउँका ठिटाहरू सयपत्री फुलिरहेका

0: आगन में गांव टिटार पांडुंगे खेलाई गरे का दृश्य पांडुंगे खेलाई गरे का दृश्य कति स्वच्छ र रमाइलाग्दा थिए कति स्वच्छ र रमाइलाग्दा थिए दुई केस बाटेकी ठिटीहरू आँगनमा अम्बल डम्बल खेल्दै गरेकी खुसीका ती क्षणहरू
1: बिहानी सूर्यको मुलायम डाँडामासको किरण ओढेर निर्निमेष नयन निहारीका वरिपरि पहाड पर्वत कन्दरहरूमा घुमाउँदै निउलचरीको अविरल गानामा
2: निराकार म भत्किएर चोइटिँदै टुक्रिँदै बाटोभरि छरपस्टिए म सबैले कुल्चिएर मिचिँदै निराकार धुलो भए म
3: कति दिनदेखि रोगले चिथोरेर कोतारेर धर्साइ धर्सा पारेको मेरो शरीर अनि सरकारी अस्पतालका मक्किँदै गएका सरकारी अस्पतालका मक्किँदै गएका ती भित्ताहरू अचेल मलाई उस्ता उस्तै लाग्छ
4: मेरो कविताको शीर्षक छ जुठो लागेका बिमार मूर्तिहरू न त फलामको बन्दुक नै पड्कियो न त बौद्धिक कलमको तोप नै पड्कियो न त फलामको बन्दुक नै पड्कियो न त बौद्धिक कलमको तोप नै पड्कियो सामाजिक व्यवस्था परिवर्तनमा निस्किएका मूर्तिहरू सामाजिक व्यवस्था परिवर्तनमा निस्किएका मूर्तिहरू परम्परा र परम्परावादी व्यवस्थाहरूमा नै अल्झिरह्यो
5: र मेरो कविताको शीर्षक छ बाटो तिमीले हिँड्न पर्ने बाटो मैले पनि हिँड्न पर्ने बाटो तिमीले पनि हिँड्न पर्ने बाटो मैले पनि हिँड्न पर्ने बाटो हामी सबैले मिलेर हिँड्न पर्ने बाटो कसैको साझेर पिया हुँदैन बाटो कसैको साझा सम्पत्ति हुँदैन तसर्थ बाटोलाई सबैले सफा र सुन्दर राख्नुपर्छ बाटो भनेको विकासको
6: कार्यक्रमको अर्को चरणमा समारोहमा सहभागी कवि तथा अन्य सहभागीहरूलाई साहित्य अकादमी नयाँ दिल्ली एवं सोनादा साहित्य संस्थानको तर्फबाट प्रमाणपत्र वितरण गरियो यसै अवसरमा नेपाली भाषा परामर्श समिति साहित्य अकादमीका सदस्य श्रीमती आशा मुखिया लामाको अनवरत साहित्य सेवाको उच्च मूल्याङ्कन गर्दै उहाँले हालै प्राप्त गर्नुभएको बिबी मुरिङला स्मृति पुरस्कारका लागि सोनादा साहित्य संस्थानको तर्फबाट विशेष अभिनन्दन गरिएको थियो
7: साहित्यमय भएर यस भेगका साहित्यकार मनबहादुर गुरुङका बारेमा धेरै कुरा जान्यौँ बुझ्यौँ अनि यसरी नै पोइट्स कर्नर कविहरू यहाँनिर हाम्रो छजना कविहरूले पाँचजना निर्धारित कविहरू अनि एकजना अतिथि कवि सबैका कविताहरू हामीले सुन्यौँ अनि ती कविताहरू रामराज राई अमर शर्मा अम्बर सुब्बा सुधा राई मुकुन्दर बमजन अनि यहाँ आदरणीय कविज्यू यहाँका कविताहरू सुन्दाखेरि हामीले एउटै कुरोको आभास गर्छौँ कि हाम्रो गाउँठाउँका कुराहरू जसरी अम्बर सुब्बा सरले भन्नुभयो बिहान उठेकोदेखि बिहान जुन सम्झना आउँछ आफ्नो ठाउँको चियाबारीको आफ्नो घर आँगनको कुराहरू चोया खिलाएको कुराहरू सयपत्री फुलका कुराहरू यसरी कुरा अघि बढ्दै जाँदा अमर शर्माका मनका भावनाहरू अनि मुकुन्दर बमजनले व्यक्त गरेका आजको वास्तविकता यो हाम्रो समाजको वास्तविकता हो हामी यही वास्तविकता बिचमा बाँचेका छौँ अनि त्यही वास्तविकतालाई हामी बाहिर अभिव्यक्त गर्दाखेरि विभिन्न माध्यमहरू समाजमा हामीले व्यक्त गर्ने माध्यम हुन्छ त्यो माध्यम चाहिँ हो हाम्रो साहित्य
8: अध्यक्ष श्री जोगेन्द्र नाल अनि सचिव श्री नरेश खटवालको बाहुलीबाट यो अभिनन्दन पत्र प्रदान भइरहेको छ यहाँले एकपल्ट करताल ध्वनिले
6: कार्यक्रमलाई प्राध्यापक मेघनाथ छेत्रीले सञ्चालन गरेको थियो भने कार्यक्रमको अन्त्यमा सोनादा साहित्य संस्थानका महासचिव सुश्री मञ्जरी गुरुङले धन्यवाद ज्ञापन गरे
9: यस महत्त्वपूर्ण कार्यक्रममा आफ्नो अमूल्य समय दिई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हजुरहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु त्यसै गरी कार्यक्रम सफल बनाउनुमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आयोजक टोलीलाई विशेष धन्यवाद दिन चाहन्छु सुनादा वरिष्ठ नागरिक मञ्च तपाईँहरूको सहयोगले यस कार्यक्रमलाई धेरै सहयोग पुर्याएका छ अनि साथै प्रभाकर समाज रमिते गोर्खा सांस्कृतिक सदस्य संस्थान सुश्री विजया गुरुङ हजुरहरूको मेहनत उत्साहकै कारण आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ
10: नमस्कार, म आशा मुखिया लामा, सदस्य साहित्य नेपाली भाषा परामर्श समिति साहित्य अकादमी नयाँ दिल्ली र सुनादा साहित्य संस्थान सुनादाको संयुक्त तत्वावधानमा आयोजित आज मेरो आँखी झ्यालबाट यहाँका प्रबुद्ध साहित्यकार मन बहादुर गुरुङलाई लिएर मेरो आँखी झ्यालबाट थ्रु माई विन्डो अनि कवि सम्मेलन पोएट्स मिटको आयोजना भएको थियो र यो आज खुबै सभ्य अनि भव्य रूपमा यहाँ सम्पन्न भयो र सम्पूर्ण समारोहका अध्यक्षता सुनादा साहित्य संस्थानका अध्यक्ष श्रीमान जोगेन्द्र धर्नालले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा डाक्टर जीवन नामदुङ वरिष्ठ साहित्यकार पूर्व नेपाली भाषा परामर्श समितिका संयोजक विराजित हुनुहुन्थ्यो भने कार्यक्रमको दोस्रो सत्र कवि सम्मेलनमा सुनादा डिग्री कलेजका प्राचार्य श्रीमान डाक्टर योगेश खातीले अध्यक्षता गर्नुभएको यो मेरो आँखी झ्यालबाट कार्यक्रम अनि कवि सम्मेलन खुबै सभ्य अनि भव्य रूपमा समापन भएको।
6: हस्त श्रोता, युट्युब साहित्य अकादमी नयाँ दिल्ली अनि सुनादा साहित्य संस्थानको संयुक्त आयोजनामा सुनादा डिग्री कलेजमा आयोजित आँखी झ्यालबाट मनबहादुर गुरुङ तथा कवि सम्मेलन कार्यक्रमको रेडियो प्रतिवेदन जसको प्रस्तुता हुनुहुन्छ उमेश दर्जी अनि कार्यक्रम सञ्चालक म सञ्जीव मोहरा।

यतिन्जेल प्रस्तुत थियो एक रेडियो प्रतिवेदन। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ अघिल्लो चरणमा कार्यक्रम जय जवान।

जयजयनमा यहाँहरू सबैले हार्दिक स्वागत अभिवादन गर्दै अब सुन्नुहोस् कार्यक्रमको यो पहिलो देशभक्ति चलचित्रको गीत चलचित्र पिएम नरेन्द्र मोदीबाट सुकेन्दर सिंह शशि सुमन अनि साथीसम्म आवाजमा गीतमा बोल प्रसन्न जोशीको छ अनि धुन शशि खुसीको

बानी हो। मुख्य समाचार सपन सुब्बाबाट सुन्नुहोस्। भारत अनि उज्बेकिस्तानले आज खनन, आयुर्वेद, पर्यटन, आर्थिक अनि वित्तीय संवाद, व्यापक अनि रणनीतिक साझेदारी, उच्च शिक्षा अनि पर्यावरण सहित विभिन्न क्षेत्रमा धेरै सम्झौताहरूमाथि हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज तास्कनमा उज्बेकिस्तानका राष्ट्रपति शौकत मिर्जी योयोवले देशको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दर्जाली दोस्तलिकद्वारा सम्मानित गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकाशवाणीबाट मन की बात कार्यक्रममा नशामुक्त युवा फोर विकसित भारत अभियान देशभरि नै तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि नयाँ दिल्लीमा नेशनल इन्स्टिच्युट अफ फ्यासन टेक्नोलोजी एनआईएफटीको संयुक्त दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। नेपालमा अचानक आएको बाढमा मर्नेहरूको संख्या बढेर 768 भएको छ। आपदाको पाँचौ दिन पनि 2500 भन्दा अधिक मानिसहरू लापत्ता छन्। भारतले नेपाललाई 68.5 टन राहत सामग्री पठाएको छ अनि खोज तथा बचाउ कार्यमा सहायताको लागि तकनिकी दल, फोरेन्सिक विशेषज्ञ अनि उपकरणहरू पठाएको छ। युवा कार्यक्रम अनि खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा आयोजित फिट इन्डिया सन्डेज अन साइकलको 88 संस्करणमा भाग लिनुभयो। अनि मौसम विभागले आज ओडिसामा अत्याधिक भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश, उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, बिहार, पूर्वी मध्य प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल अनि पूर्वोत्तर क्षेत्रका केही भागहरूमा भोलिसम्म भारी वर्षा हुने अनुमान छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो। अहिले 7:50 जाँदा प्रादेशिक समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि सदागन अब सुन्नुहोस् केही हिन्दी चलचित्रका गीत, जसमा पहिलो रहेको छ चलचित्र शानबाट यो गीत, गायक मोहम्मद रफीको स्वरमा, गीतमा बोल अन्ध बक्सेको अनि धुन रहेको छ आरडी बर्मनको।

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा च्याङबाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले च्याबारी अन्तर्गत विभिन्न विषयहरू लिएर विभिन्न अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले मुन्डाकोटी च्याबारी निवासी श्री नरबहादुर राईज्यूलाई हामीले हाम्रो सभामा निम्तसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्ते।
0: त श्रोता, यहाँले आज हामीलाई विशेष चिया बगान बन्द हुनुका मुख्य कारणहरू के छन् यस विषयमा बताउनुहुन्छ र राईज्यू बताइदिनुहोस् न।
1: हस्, विश्व धरोहरको रूपमा मानिने यो दार्जिलिङ चिया उद्योग यसै पनि त यो चिरस्थायी अर्थात् यो पर्मानेन्ट प्रकारले खेती गरिएको यो मान्छौँ र धेर समयसम्म टिकाउ पनि हुन्छ यो चियाको खेती र यसलाई त्यही रूपमा नै हामी मान्दै आइरहेका छौँ र अहिलेको समयमा वर्तमान समयमा चाहिँ र यस्तो उद्योग धन्दाहरू र विशेष गरिकन साझेदारी मनोभावनाहरू सहित व्यावहारिक कार्यहरूको अभावको कमी र कमजोरीहरूले गर्दाखेरि स्पष्ट देखिरहेको छ र यसैको कारणले पनि विशेष गरेर चिया बगान जस्ता यो श्रमिकमुखी जो खेती छ संसारकै उच्च उपभोग गरिने यो उद्योग चिया उद्योग यो दिनदिनै खसिँदै गइरहेको हामी पाउँछौँ र जसको कारण यहाँका चिया खेती सङ्कटपूर्ण भएको देखिन्छ र यस क्षेत्र दार्जिलिङ तराई र डुवर्सका चिया बगानहरू र बितेका केही दशकहरूदेखि गम्भीर रूपले आर्थिक अनि व्यवस्थापनको सङ्कटदेखि गुज्रिँदै आइरहेको पनि हामी पाउँछौँ र धेरै जस्तो बगानहरू पूर्ण रूपमा बन्द भएर गएका छन् भने कतिपय बगानहरू मालिकद्वारा परित्याग पनि गरिएका छन् अथवा यो तालाबन्दी पनि भएको छ र यसैले गर्दाखेरि आज यसै विषयमा हामी चिया बगानहरू असल भएर बन्द भएर गएको विषयमा चाहिँ हामी चर्चा गर्न
0: राज्यू विश्वले कदर गरेका यस्ता स्थायी खेती गरिने यताका चिया बगानहरू कतिवटा चाहिँ संकटग्रस्त अनि बन्द भएको हामी पाउन सक्छौँ?
1: हजुर हजुर, र यो चिया उद्योग यसै पनि उत्पादनशील साथै यो विश्वभरको खाँचोलाई परिपूर्ति गर्ने उपभोग्य पिउने पदार्थ चिया नै हो र यस्तो बास्नादार यो पेय हाम्रो तराई डुवर्स अनि पार्वती क्षेत्र यस समयतिर एकाएक सङ्कटकालीन स्थिति भोगेर बन्द हुँदै गइरहेको हामी पाउँछौँ र उत्तर बङ्गालमा चिया बगानहरूमा चाहिँ हालसम्ममा प्रायः साना ठुला गरेर बन्द बगानहरू कहिले नयाँ मालिक आएर खोल्ने र कहिले फेरि बन्द हुने र यो प्रकारको उत्तर बङ्गाल क्षेत्रमा र विगत केही वर्षको तथ्याङ्क अनुसार चाहिँ हामीले यस सम्पूर्ण क्षेत्रमा चाहिँ लगभग गरेर 24 लिएर 40 सम्म चिया बगानहरू समय समयमा बन्द परित्याग भएर अर्थात् मालिकहरूले त्याग गरेर छोडेर गएको सङ्कटग्रस्त भएको अवस्थामा आएको बगान हामी पाउँछौँ र दार्जिलिङ यो पहाडी क्षेत्रमा मात्र चाहिँ 87 मान्यता प्राप्त बगानहरू मध्येमा 10 लिएर 13 बगानहरू जस्तै पेसोक, पान्दाम, चुङतुङ, मुन्डाकोटी आदि यो विभिन्न समयमा पूर्ण रूपमा वा आंशिक रूपमा पनि बन्द तालाबन्दी र परित्याक्त भएर यो गएका छन् र डुवर्स र तराईमा मात्र विभिन्न समयमा 15-25 साना ठुला बगानहरू बन्द अर्थात् काम ठप्प भएर गएको विवरणहरू हामी पाउँछौँ।
0: हजुर, त चिया बगानहरू चाहिँ किन यसरी एकाएक गरी बन्द हुँदै आइरहेको पनि छन् है र यसका मुख्य कारणहरू के हुन सक्छ?
1: चिया यसै पनि उत्पादनशील विश्वभरको खाँचोलाई परिपूर्ति गर्ने उपभोग्य पेय पदार्थ हो। यस्ता बास्नदार पेय पिउने पदार्थहरू हाम्रो यो पार्वतीय क्षेत्र डुवर्स अनि तराई क्षेत्रतिर दिनोदिन सङ्कटग्रस्त बन्द हुँदै गइरहेको छ। उत्तर बङ्गाल दार्जिलिङ डुवर्स तराईको साना ठुला केही बगानहरू बन्द भएर गएका छन् र ती बगानहरू खोलिने नखोलिने विषय बगान मालिक श्रमिक सरकार पक्ष माझ कार्यक्रमहरू चलिरहेको छ अनि अथवा नरहे पनि त्यो मुख्य गरेर यी बगानहरू बन्द भएर जानेको कारणलाई केन्द्रित गरेर यता हाम्रो पार्वतीय क्षेत्रका चिया गाछहरू उद्भिद विज्ञ रुको भनाइ अनुसार चाहिँ 50-60 मात्र उत्पादनशील भएर रहनु सक्छ तर यस घरीसम्म झन्डै 100 भन्दा पनि अधिक पुरानो हजुर भइसकेका गाछहरू

0: छन् यता र यस्तो पुरानो बगान गाछहरूलाई चाहिँ सही समयमा उखेलेर नयाँ बिरुवा बोटहरू रोप्ने कार्य हुन सक्यो भने बगानले यथोचित उत्पादन दिन सक्छ, राम्रो प्रकारको उत्पादन भएर जान सक्छ। फेरि भएन यो नयाँ चियाको बोट रोप्ने कार्य गर्नको लागि चाहिँ ठुलो लगानी पनि चाहिन्छ र यसबाट चाहिँ उत्पादन पाउन कम्तीमा पनि 5 वर्ष अर्थात् 6 वर्षसम्म पनि पर्खिनुपर्छ र यो अवधिमा कुनै नाफा नहुने भएकोले धेरैजसो बगान मालिकहरू यस्तो समय जो चाहिँ हुन्छ र यो दीर्घकालीन ज्यादा समय लाग्ने यो जो छ यसको लगानी गर्नमा चाहिँ उनीहरू हिचकिचाउँछन् र धेरै वर्ष पुगेका पुराना गाछहरू रुग्न अवस्थामा हुन्छन् जसबाट उत्पादन यथेष्ट पाउन सकिँदैन र बगान सुचारू रूपले चल्नलाई बगान आय स्रोतमा निर्भर हुन्छ र चिया श्रमिक कर्मचारीहरूले पाउनुपर्ने खर्चपात वेतन नियमित रूपमा हुनको लागि चिया स्वस्थ र उत्पादनशील हुनुपर्छ। जब जब बगानहरूको अवस्था गम्भीर सङ्कटग्रस्त भएर जान्छ तब उनीहरूले पाउनुपर्ने मूलभूत अधिकार सहुलियतहरू मालिक व्यवस्थापन पक्षले कटाइ र छटाइ गरेर पनि श्रमिकहरूले आफूले कटाइ गरेका उचित ज्याला रोज पाउन सक्दैनन् र यसो भएपछि श्रमिक सरकार पक्षबाट मालिक वर्गमा यो श्रमिकहरूको अधिकार प्राप्तिमा चाहिँ दबाब परेपछि मालिकहरू बगान परिचालन गर्न नसक्ने भनेर बगान नै बन्द गरी जान्छन् र यो त भयो प्रथम व्यावसायिक चिया बगान स्थापित भएसम्मका पुराना बगानहरू जुन बगानहरूलाई यथोचित व्यवस्थापन नगरी उत्पादन मात्र मा ध्यान दिँदाखेरि चाहिँ बगानहरू बन्द भएर गएको हामी पाउँछौँ।
1: हजुर हजुर, तर बन्द हुनुको अरू अन्य कुनै कारण हुँदै बन्द होला नि त?
0: हजुर
1: हजुर,
0: र अन्य कारणहरू पनि छन् यसमा र केही मुख्य कारणहरू चाहिँ छ। विशेष गरिकन चिया श्रमिकहरू वर्तमान समयको होडबाजीपूर्ण समयमा आफ्ना जीवन स्तर लिभिङ स्ट्यान्डर्डहरू सुव्यवस्थित राख्नको लागि र बनाउनका लागि परिवारमा नानीहरूलाई राम्रो प्रकारले शिक्षा प्रदान गर्नका लागि र उनीहरू आफ्नो आफ्नो मौलिक आधारभूत आवश्यकताहरू पुरा गर्नको लागि चाहिँ चिया बगानबाट प्राप्त कम प्रकारको यो मजदुरी रोजको कारणले गर्दाखेरि उनीहरूले जुन प्रकारको उदासीनता देखाइरहेका छन् र त्यसले गर्दाखेरि चाहिँ उनीहरूले असन्तुष्ट भएर गएको हामी देख्छौँ र सरकार अनि विशेष गरी सरकारवालाहरूले चाहिँ निर्धारित ज्याला यो जो मजदुरी छ सन्तोषजनक दरमा प्राप्त हुन नसक्ने गर्दाखेरि चाहिँ श्रमिकहरूले बगानका कार्यहरूमा उचित प्रकारको ध्यान कम मात्रामा चाहिँ यो फाइदा हुने जस्तो कामहरू र सजिलो प्रकारले आय स्रोत आउने बाटोहरू खोज्दै बगान छोडेर बाहिरतिर अन्य स्थानतिर चाहिँ राम्रो प्रकारको आय गर्न कमाइ गर्न रुचि बढाउनेहरूले र यस प्रकारको जटिल परिस्थितिले गर्दाखेरि चिया बगानभित्र को कार्यशक्ति जो चाहिँ छ मेन पावरहरू र योमा कमी भएर आएको हामी एकदमै देख्छौँ र एक त चिया बगान चिया उद्योग यस्तो उत्पादनशील उद्योगमा यस्तै कमी र कमजोरीहरूको कारणले पनि बगान बन्द हुने अवस्थामा पुग्दै पुग्छ। यो त भयो श्रमिकहरूको पक्षबाट चिया बगानप्रति मोह भावनाको अभावको कारण बगान सङ्कटग्रस्त बनेर बन्द हुने अवस्थामा पुग्दछ। तर बगानका मालिक र सरकार पक्षका गलत धारणा र बगानप्रतिको व्यवस्थाको कारणले पनि सोझै प्रभाव परिरहेको हामी पाउँछौँ।
1: हजुर हजुर, त एउटा कुरा छ नि कि सरकारद्वारा लगाएका भनौँ प्रदान गरिएका उद्योग सम्बन्धी नियम है अधिनियम अनुसार उद्योगपतिहरूले पनि त्यसलाई पालन गरी उद्योग कार्य सञ्चालन गर्नुपर्ने हुन्छ होइन? तर कतिपय मालिक वर्गहरू मानसिकता अर्थात् विचार भने अब बगानबाट यथार्थ रूपमा नाफादेखि पनि मुनाफा कमाएर अन्य उद्योग धन्दाहरूमा निवेश लगानी गर्छन् है र यस प्रकारको स्थायी मनोभावको कारण भइरहेको बगान व्यवस्था सङ्कटपन्न भएर पनि जान्छ।

0: अर्को कुरो धेरै जसो बगानका मालिकहरू महानगरतिर पनि तपस्छन्
1: हजुर बसिरहेका हुन्छन्
0: हजुर
1: उनीहरू, र अब त्यस्तो प्रकारले उनीहरू त्यहाँ बस्छ, यता बगानहरू चाहिँ उनीहरूको उपस्थिति चाहिँ हुँदैन, र त्यसले त्यस्तोले गर्दाखेरि चाहिँ के भने उनीहरूको त्यो अनुपस्थित जग्गा धनीको रूपमा उनीहरू बसेको हुन्छ। र यस्तो प्रकारको यो बगानको मालिक यो बगानको सम्पत्तिलाई बगानमै नलगाएर शर्त पूरण गर्ने जो अनि आफ्नो बगानको श्रमिकहरूलाई चाहिँ अलपत्र पारेर रातोरात कठोरताको साथमा सङ्घर्षशील बनेर सबै चिया बगानको व्यवस्थापन र प्रबन्धन कार्यमा ध्यान पुर्याइएन भने उद्योगमा धेरै समस्याहरू देखा पर्दछ। विशेष गरेर चाहिँ तयारी चियाको मूल्य माग उत्पादन अनि श्रम सुनिश्चित हुन सकेन भने चिया उद्योगले धेरै चुनौतीहरूको सामना पनि गर्नुपर्ने हुन्छ। र विश्व बजारमा यथोचित रूपले चियाको माग साथै उच्च मूल्य र गुणवत्ता उत्पादन अनि उचित श्रम समन्वयको यो जुन चाहिँ फलस्वरूपले नै चिया उद्योगको अस्तित्व स्थायी बन्न सकिरहेको भए तापनि वैश्विक स्थिति परिस्थितिको कारणले गर्दाखेरि यो जुन प्रतिकूलताको कारणहरूले गर्दाखेरि चियाको जो खेती छ यो चियाको खेतीलाई प्रभाव पारिरहेको हामी पाउँछौँ, र जसको कारणले पनि गर्दाखेरि निकट भविष्यमा चाहिँ चिया बगान बन्द हुने हुन्छ।
0: हजुर, भन्दा पनि नि अब के कस्ता स्थिति परिस्थितिहरूले गर्दा चाहिँ चिया बगानहरू बन्द हुने प्रबल कारणहरू देखिन्छन्, यसो बताइदिनुहोस्।
1: हजुर हजुर, र यो स्थिति परिस्थिति भन्नाले पनि यसमा विश्वभरको कुरो पनि आउँछ। एकातिर मान्छेले सृजना गरेका सङ्कट स्थितिहरू, मानसिक प्रदूषण, प्राकृतिक यो विरुद्ध कर्मका जो फलहरू भयो, विगत वर्षहरूमा घटित कोभिड यो महामारी जस्ता भयावह समय मानव यो समुदायले भोग्नु परेको हामीले स्पष्ट देख्यौँ, र यस प्रकारले लामो समयको यो जुन चाहिँ पूर्णबन्दीहरू पालनाको कारणले गर्दाखेरि पनि त्यस समयतिर चाहिँ चिया उद्योगलाई निकै अस्त व्यस्त अवस्थामा पुर्यायो, र अघिल्लो समयतिर त्यसको प्रभावले बगानलाई चिया व्यवस्थालाई कमजोर बनाइदियो। यो स्थिति परिस्थितिले आर्थिक असहजता उत्पन्न गराएको छ, र बगान बन्द हुने स्थितिको जो सिँढी उत्पन्न भएर आएको
0: देखा पर्यो
1: र त्यो समयको प्रतिकूलताले गर्दा बगानको अवस्था सदाभन्दा बिग्रिएर गएको स्पष्ट थाहा पायौँ भने अर्कोतिर जलवायुको परिवर्तनको कारणले गर्दाखेरि पनि चिया खेतीलाई निकै असर पारेको देखिन्छ, र यो वैश्विक तापमान वृद्धिको कारणले गर्दा पनि यो खास गरेर यस चिया जातीय उद्भिदलाई चाहे जति अनुकूलित तापमानदेखि ज्यादा भइदियो भने चिया बोटले यथारूपमा उत्पादन दिन सक्दैन, उत्पादन क्षमतामा कमी, गाछ अस्वस्थ र विविध रोगहरूकोले गर्दाखेरि चाहिँ गाछ पात सुक्ने, जरा काण्डको रोगहरू लागेर सेक्सन सेक्सन नै प्रभावित भएर यसले चिया गाछलाई क्षति पुर्याउँछ, र यस प्रकारको जो क्षति छ त्यो हुनुले गर्दाखेरि चाहिँ बगानको अवस्था खुबै चिन्ताजनक भएर जान्छ, र मजदुर श्रमिकहरूले उचित समयमा वेतन पाउन सक्दैनन्, भएन मालिक पक्षले बगानबाट फाइदा भइन्जेल मात्र श्रमिकहरूको वेतन खर्च पात दिन्छन्, र बगानकै निम्ति यस्तो नोक्सानी आफ्नो लगानी अन्य उद्योगभन्दा फाइदा हुने उद्योगतिर लगाउने प्रवृत्ति भएर बगानका प्रबन्ध कर्मचारी र श्रमिकहरूले यो बेखर्ची बेतलब भएर रहेपछि बगान अचल भएर बस्नु स्वाभाविक पनि हो, र यस्तो स्थिति परिस्थितिको भोगी जनश्रमिकहरू आफ्ना भविष्य परिवारलाई आजको यस चुनौतीपूर्ण जीवन स्तरलाई कायम राख्न आफ्ना स्थानबाट पलायन हुनु सिवाय अरू कुनै पनि चारा नै हुँदैन, र यस्तो समयमा राज्य केन्द्र सरकारबाट यथोचित स्थितिको जाँच कार्य, चिया तकनिकी अनुसन्धान शोध कार्यहरू चलाएर नयाँ गति दिने प्रयोगत्मक कार्यहरू सञ्चालन गर्ने कार्यहरू गरिए देशको चिया उद्योगको अवस्थामा धेरै सुधार हुने थियो, र यी यस्ता स्थितिमा सही कदम उठाइयो भने चिया खेती रुग्ण श्रमिकहरूको कमी

0: बगान प्रतिको मोह भङ्ग भएर चाहिँ सङ्कट समस्या देखा पर्छ र यसले गर्दाखेरि चाहिँ के भने चिया उद्योग बन्द भएर जाने सम्भावनाहरू पुरै मात्रामा देखिन्छ।
1: हजुर हजुर, त यस्ता यतातिर हेरौँ भने दार्जिलिङ तराई डुवर्स क्षेत्रका ज्यादै चिया बगान छन् है, ती बगानबारीहरू बन्द हुँदै जाँदैछ र किन चाहिँ यस्तो भइरहेको छ होला, यस विषयमा बताइदिनुहोस्।
0: यता हाम्रा पहाडी क्षेत्र डुवर्स तराई यो क्षेत्र अन्तर्गतका साना ठुला चिया बगानहरू चाहिँ प्राय 87 बगानहरू मध्येमा यस गरी सङ्कटकालीन अवस्थामा परेर चाहिँ बसेका छन् र कतिपय बगानहरू चाहिँ अब गुज्रिरहेको छ त कतिपय बगानहरू चाहिँ बन्द भएर गइरहेका छन्। यसो हुनुको कारण चाहिँ यहाँको जो बगान क्षेत्र छ सीमित भएर पनि हो। यहाँ कतिपय अवस्थामा बगानहरूमा नयाँ बिरुवा रोपण गर्ने फाल्तु जमिन पाइँदैन, समय अनुसारको बगानलाई विस्तार गरेर चाहिँ ठुलो बनाएर फैलाएर लैजाने कार्यहरू पनि गर्न सकिँदैन र यस्तो बगान सरकारवालाहरूले लागत खर्च बेहोर्न पनि चाहँदैनन्। अझ पुरानो बुढा गाछहरू हुन्छ त्यसलाई उखालिकन नयाँ बिरुवाहरू रोप्ने कार्यमा लागत खर्च उनीहरूले लगाउन चाहँदैनन् र यो श्रम व्यय मात्र ज्यादा भएको र उत्पादन आमदानी नहुनाले गर्दाखेरि चाहिँ यसप्रति चाहिँ मालिकहरूले चियो चासो देखाउँदैनन् र यसोसले गर्दाखेरि बगानको उत्पादनमा शिथिलता आइपर्दछ अनि बगानको अवस्था शोचनीय पनि बन्दछ र विशेष पहाडी भूमि जो यहाँको अवस्थानकै कारणले पनि यताको बगानहरूमा लागत खर्चको लगानी ज्यादा नै गर्नुपर्ने देखिन्छ र यसबाहेक बगान क्षेत्रको सीमितता उता बढ्दो जनसङ्ख्याको अनुपातमा बगानवासीहरूको निम्ति सरकारी सामुदायिक विकासमूलक कार्यहरू जस्तै गाडी वाहन कुद्ने सडक निर्माणहरू कतिपय अश्रमिक जो चाहिँ बगानवासीहरूले आफ्नो निजी घरहरू बासगृह निर्माण गर्ने बगान गाछ जमिन अतिक्रमण गर्ने यो खालको कार्यहरू सार्वजनिक स्थलको लागि बगान गाछहरू क्षति कार्यहरू गरेर अनि त्योदेखि बाहेक अतिवृष्टिको कारणले गर्दाखेरि भल पहिरोहरू एक कालमा खडेरीहरू परेर डढेलो लागेर गाछहरूलाई क्षति पुर्याएको हुन्छ र यो कारणले पनि बगान क्षेत्र किटिएर जान्छ र यसले गर्दा प्रतिवर्ष उत्पादन घटेर जान्छ। बगान मालिकहरूले फाइदा भइन्जेल बगान चलाउँछन् कि त अर्को मालिकलाई बिक्री गर्छन् र श्रमिक र मालिक माझमा मनोमालिन्य बढेर जान्छ, श्रमिकहरू सुविधाबाट वञ्चित बन्छन्। मालिकहरूले श्रमिकहरूको सञ्चय कोष जो पिएफ छ, उत्पादन ग्रेच्युटी छ, चाडपर्वमा पाउने श्रमिकहरूलाई दिइने बोनसहरू छ र त्योदेखि कतिपय कुरोहरू जो चाहिँ छ सुविधाहरू त्यो कुरोहरू सठिक ढङ्गमा चाहिँ नभएकोले गर्दाखेरि चाहिँ शोचनीय अवस्थामा पुर्याइरहेको छ र बगानको यस्तो स्थिति बिग्रेर चिया बगानहरू चाहिँ आखिरमा बन्द हुने अवस्थामा पुग्छन्।
1: हजुर हजुर, त राज्य प्रतिवर्ष चिया बगानहरूमा नि श्रमिकहरूको संख्यामा पनि घटेर गइरहेको हामी देखिरहेका छौँ नि होइन, यो किन अनि कति कारणले गर्दा चाहिँ हुनसक्छ होला?
0: र यो चिया बगानमा असल ढाँचामा चाहिँ न्यूनतम ज्याला जो चाहिँ छ मिनिमम वेजेस र यो निर्धारण हुन सकिरहेको छैन। समय अनुसार बगानवासी श्रमिकहरू जिउनुको निम्ति अहिलेको होडबाजीमा जीवन स्तरलाई डिजिटल रूपमा राख्नलाई बगानको कम रोजगारीले पुग्दैन, यसैले पनि अधिक आयको लागि युवा श्रमिकहरू अन्य राज्यतिर राम्रो रोज र भविष्यलाई सुदृढीकरण गर्नको लागि बगानको काम छोडेर चाहिँ उनीहरू पलायन भएर जान्छन् र दार्जिलिङमा चाहिँ विशेष पुरुष श्रमिकको अभावले गर्दाखेरि हालमा 80% भन्दा बढी काम गर्ने चाहिँ श्रमिकमा महिलाहरू मात्र छन् र श्रमिकहरू घटेर जानुले बगानमा उत्पादन क्षमता घट्नु हो। बगान बन्द हुनका कारण कम उत्पादन ज्यादा व्यय हुनाले पनि हो र बगान बन्द हुनुको अर्को कारण चाहिँ साना साना चिया कृषक र सस्तो आयसँगको प्रतिस्पर्धा यानी होडको कारणले पनि हो र अचेल घरी 50% भन्दा बढी मात्रामा चाहिँ सानो चिया कृषकहरू चाहिँ मार्फत चाहिँ यो खालको सस्तोमा चिया तयार गरेर उनीहरूले बिक्री गरिदिन्छन् र परम्परागत रूपमा जो चाहिँ

0: ठुलो बगानहरू छ र यिनीहरूलाई चाहिँ अब विशेष गरी यो सस्तो रूपमा उत्पादन हुने जो चाहिँ कुरोले गर्दाखेरि चाहिँ अब त्यसको बिक्रीबाट चाहिँ अब प्रशस्त मात्रामा चलेकोले गर्दाखेरि चाहिँ त्यहाँ त्यसले प्रभाव पारिरहेको हुन्छ यो ठुला ठुला बगानहरूलाई परम्परागत बगानहरूलाई र यसो हुनाले गर्दाखेरि चाहिँ यहाँ चियाबारीमा पनि यसको जो प्रभाव पर्छै पर्छ र यो स्थापित बगान बन्द भएर चाहिँ जानेको कारण पनि यो हो र यसबाहेक चाहिँ अर्को कारण विदेशी चियाको आयात व्यापार सङ्गठन जो चाहिँ हुन्छ यो वर्ल्ड ट्रेड अर्गनाइजेसन को यो सम्झौतापछि चाहिँ के भएको छ भने यो नेपाल भयो केन्या भयो भियतनाम भयो श्रीलङ्का र यस्तो देशहरूबाट बाहिरबाट चाहिँ चियाको आयातहरू बढेको हुनाले गर्दाखेरि चाहिँ हाम्रो भारतीय चिया बजारमा चाहिँ ज्यादै प्रभावित पारेर चाहिँ एकदमै यसले हाम्रो बिक्रीमा चाहिँ एकदमै मन्दी आएको हामी पाउँछौँ र जसको कारणले गर्दाखेरि चाहिँ यहाँको चिया उद्योग चाहिँ कतिपय घाटामा चलिरहेको हामी पाउँछौँ र यसले गर्दाखेरि दिनदिनै बन्द हुने सम्भावनाहरू बढी मात्रामा हामी देख्छौँ र अब अन्ततिर चाहिँ अब हामी यसो भन्न सक्छौँ कि चिया उद्योगको यस्तो खालको सङ्कट जो छ केवल यो आर्थिक घाटा मात्र नभएर यो लाखौँ लाखौँ श्रमिकहरूको जीवन स्वास्थ्य र संस्कृतिसँग जोडिएको मानवीय सङ्कट पनि हो र समयमै सरकारवालाहरूले ठोस नीति नल्याए यो ऐतिहासिक उद्योग चिया बगान जो चाहिँ छ र आजै धाराशायी हुने निश्चित रूपमा देखिन्छ र यो चाहिँ हामीले सोच्न पर्ने
1: हजुर हजुर यसको निम्ति चाहिँ हामी मालिक श्रमिक सम्पूर्ण सरकार पक्ष सबै मिलिजुली गरेर अघि बढ्नु पर्यो नि यसको लागि तसर्थ आज हाम्रो सभामा यहाँ नरबहादुर राईज्यू आउनु भएर चिया बगान बन्द हुनुका मुख्य कारणहरू विषयमा एकदमै खुलस्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ राईज्यूलाई बिदा दिइरहेछौँ। हवस् त नमस्ते
0: नमस्ते।

लौ त श्रोता, अहिले हामीले यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को सप्ताह फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङमालाई पनि यस कार्यक्रमबाट बिदा दिनुहोस्। हवस् त, नमस्ते।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन की बातको 137 श्रृङ्खलामा नशामुक्त युवा र विकसित भारत अभियानमा युवाहरूको वृहत सहभागिता रहेको बताउँदै सामाजिक परिवर्तनका लागि सचेतनामूलक सामग्री निर्माण गर्न युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले पिएम स्वनिधि योजनामा महिलाहरूको र मिसन शक्ति सेटमा छात्रहरूको सक्रिय सहभागिताबारे उल्लेख गर्दै प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले अमरनाथ यात्रा, स्वच्छता प्रयास र स्वदेशी इतिहासलाई डिजिटल माध्यमबाट चिनाउने पहल लगायत देशका विभिन्न क्षेत्रमा नागरिकद्वारा सुरु गरिएका नवाचारको प्रशंसा गर्दै आगामी चाडपर्वमा भोकल फर लोकलको सिद्धान्त मार्फत आत्मनिर्भर भारत निर्माणमा सक्रिय योगदान दिन आह्वान गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन तथा एसकेएम युवा मोर्चाका राज्य स्तरीय अध्यक्ष लाक्पा मोक्तानको अगुवाईमा आज सिक्किम फर नेपालको तेस्रो समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालका लागि पठाउन लागि मानवीय सहायता अभियानको तयारीबारे समीक्षा गरियो। विशेषज्ञ चिकित्सक र उद्धार स्वयंसेवकहरूको सहितको 15 सदस्यीय टोली र 3 ट्रक साहत सामग्रीलाई भोलि अगस्त 31 मुख्यमन्त्रीद्वारा हरियो झण्डा देखाएर प्रस्थान गराउनुहुने कार्यक्रम रहेको छ। एकता र सद्भावको प्रतीक स्वरूप यस अवसरमा सिक्किम फर नेपाल अङ्कित टी सर्ट पनि सार्वजनिक गरिएको छ। यो पहलले सङ्कटको समयमा छिमेकी देश नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने सिक्किमको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। लामो समयदेखि अवरुद्ध चुङथाङ लाचिन सडक तारमचुमा पुनः खुलेको छ, जसले गर्दा लाचिनको महत्त्वपूर्ण सम्पर्क पुनः स्थापित भएको छ। यसअघि यो मार्ग फेब्रुअरी 2026 केन्द्रीय रक्षा राज्यमन्त्री सञ्जय सेठले तारमचुमा 400 फिट लामो बेली सस्पेन्सन पुलको उद्घाटन गर्नुभए पश्चात पुनः स्थापित भएको थियो। तर अप्रेल 2026 निरन्तर पानीको बहाव र अस्थिर भूभागका कारण तारमचु पुलभन्दा केही पर सडकमा ठूलो खडाल परेपछि लाचिन जाने एक मात्र सडक सम्पर्क फेरि विच्छेद भएको थियो। अहिले सडक पुनः खुलेसँगै स्थानीय बासिन्दा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि भरपर्दो पहुँच स्थापित भएको छ। सिक्किम सरकारका पर्यटन, नागरिक उड्डयन, वाणिज्य तथा उद्योग मन्त्री छिरिङ टी भुटियाले हिजो योक्सम टासिदिङमा सिक्किम गरिब आवास योजना अन्तर्गत नवनिर्मित 19 घरको उद्घाटन गर्नुभयो। यी 19 घरमध्ये 4 टासिदिङ, 2 आरिथाङ चोङराङ र 13 चोङराङ ब्लक प्रशासनिक केन्द्र अन्तर्गत गेरथाङ लविङ ग्राम पञ्चायत इकाइमा रहेका छन्। आज सिक्किममा पनि नथुलाका सन्तको रूपमा पूजनीय बाबा हरभजन सिंहको 80 जन्मजयन्ती मनाइँदैछ। सन् 1946 जन्मनुभएका बाबा हरभजन सिंह पूर्वी सिक्किमको भारत चीन सीमामा रहेको नथुला क्षेत्रमा जीवन र आत्मा दुवै रूपमा सेवा जारी राख्ने सैनिकको रूपमा स्मरण गरिनुहुन्छ। सन् 1968 सिक्किममा आफ्नो ड्युटीकै क्रममा 22 कलिलो उमेरमा निधन भए पनि उहाँले अझै पनि नथुला सीमा सुरक्षा गरिरहनु भएको विश्वास गरिन्छ। राष्ट्रिय खेलकुद दिवसको अवसर स्वरूप आज सिक्किम सरकारको युवा मामिला विभाग सोरेङ जिल्लाको आयोजनामा जाउतार इन्डोर ब्याडमिन्टन स्टेडियममा खेलेगा भारत जितेगा भारत भन्ने मूल नाराका साथ जिल्ला स्तरीय राष्ट्रिय खेलकुद दिवस विविध खेलकुद गतिविधिहरूसहित पालना गरियो। सो कार्यक्रममा 15 मुनिका छात्र छात्रा तथा खुल्ला पुरुष र महिला वर्गका लागि मुख्यमन्त्री 1 माइल रन र त्यसपछि 17 मुनिका खेलाडीहरूका लागि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो। समारोहमा सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथि हुनुहुन्थ्यो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।

श्रोता जेल सुन्नुहुँदै थियो गान्तोक केन्द्रको प्रादेशिक समाचार। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही विशेष कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अहिले 650 सुनाउनेछौँ यस केन्द्रको प्रादेशिक समाचार कथा सारथी 7 बजे, जसमा सानु लामाको कथा खानीटारमा एक दिन प्रस्तुत गर्नेछन् अनिर तामाङले। 8 बजेदेखि यस केन्द्रबाट सुनाउनेछौँ माननीय प्रधानमन्त्री श्री नरेन्द्र

अवधिको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू। क्रमैले 9:15 स्पोटलाइट, 9:30 अभिलेखागारको अनुकूनी कार्यक्रम, त्यसपछि रात्रि 10:00 रवि भास्तरीय अखिल भारतीय सङ्गीत सभा। बिहान 6:22 थालिन्छ भोलिको हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट। 7:05 खेतीपातीबारे सल्लाह लगायत कर्म ग्याल्सेनको स्वरमा केही नेपाली आधुनिक गीतहरू। साप्ताहिक सङ्गीतमय प्रस्तुति स्पन्दन 7:35 बिहान 8:30 सावित्री बाई फुलेको सङ्घर्ष अनि सफलताको कथा सुनाउने छिन् इशारा तामाङले। प्लास्टिकको प्रयोग अनि हाम्रो स्वास्थ्य विषय चर्चा रहनेछ 8:45 सन्दर्भमा, साथमा केही हिन्दी चलचित्रका गीतहरू पनि। हेलो खरसाङ 10:02 पूर्वाह्न 11:05 सुनाउनेछौँ स्वर माधुरी। मध्याह बाह्र बजेर 5 मिनटदेखि तपाईँको अनुरोधमा, त्यसपछि मेलोडी टाइम 12:30। दिउँसो 3:20 विश्वमा हामी, जसमा भोलि निर्मल गुरुङद्वारा नाट्य अनि सिने कलाकार जीवन कुमार गुरुङबारे चर्चा गरिनेछ। 4:30 शिक्षा ज्योति, जसमा नेपालीको पाठ गोर्खाको मोडल प्रस्तुत गर्नेछन् भूपाल सिंहौरीले। 5:05 जय जवान, अनि त्यसपछि 5:30 समय रहनेछ इभिनिङ मेलोडिजको। 6:10 गाउँली सभा, जसमा भोलि अदुवाको रोग अनि रोकथामबारे प्रकाश पारिनेछ। सदाजय नै 6:50 सुनाउनेछौँ यस केन्द्रको प्रादेशिक समाचार। महान सिंह मोक्तानको स्वरमा लोकलहरी 7:00 अनि 7:15 सुरसङ्गम विविध स्वरमा, रात्रि 8:00 युवावाणी। समाचार एकांशको प्रस्तुति चर्चा चौतारीको समय रहनेछ 8:30। यसबाहेक पनि भोलि रात्रि रिले गर्नेछौँ दिल्ली केन्द्रका समाचार लगायत अन्य कार्यक्रमहरू। क्रमशः 9:15 स्पोटलाइट, 9:30 पब्लिक स्पिक र रात्रि 10:00 विविध भारतीको सङ्गीतमय कार्यक्रम। हाम्रा यी सबै प्रसारणहरू एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप न्युज अन एयर अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध रहनेछन्।

र अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि। मौसम विभाग अनुसार बङ्गालको खाडीमा नयाँ निम्न दबाव क्षेत्र विकसित भएको कारण 31 अगस्त रात्रिसम्म दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार लगायत सिक्किमका सीमावर्ती भूभागहरूमा हुरी बतास सहित मेघ गर्जनको साथमा तीव्र वर्षाको सम्भावना प्रबल देखिँदैछ।

0: अब वरिपरिका ताजा हाल खबर जान्नलाई सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीलाई उज्बेकिस्तानको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दर्जाली दोस्लिकले सम्मान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा संगीतकार र कन्टेन्ट क्रिएटर्सलाई नशामुक्त भारत अभियानको लागि जिङ्गल, स्लोगन र सामग्री तयार गर्न अपील गर्नुभएको छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा प्रधानमन्त्रीले पीएम स्वनिधि योजनाको माध्यमले महिला सशक्तिकरणको उल्लेख गर्दै भन्नुभयो।

0: यस योजनाबाट 35 लाख महिला लाभान्वित भएका छन्। नेपाल बाढीमा मृतकहरूको संख्या 768 पुगेको छ। लगभग 2500 मानिसहरू निखोज छन्। गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह आज सम्पन्न भएको छ र मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगुडी अनि अलिपुरद्वारमा आगामी 2-3 दिनसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज ताशकन्दमा उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेवले देशको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दर्जाली दोस्लिकले सम्मानित गर्नुभयो। प्रधानमन्त्रीले यो सम्मान भारत र उज्बेकिस्तान बीचको लामो समयदेखिको बलियो सम्बन्धलाई समर्पित गर्नुभएको छ। श्री मोदीले सोसियल मिडिया पोस्टमा यो सम्मान पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विकसित भारतका लागि नशामुक्त युवा अभियान देशभरि तीव्र गतिमा अगाडि बढ़िरहेको छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा आज श्री मोदीले भन्नुभयो, ठूलो संख्यामा मानिसहरू विशेष गरी नशामुक्त युवा नशामुक्त भारत अभियानको हिस्सा बनिरहेका छन्। प्रधानमन्त्रीले मानिसहरूलाई नशामुक्त भारतको लागि प्रभावकारी नारा तयार गर्न र युवा संगीतकारहरूलाई नशामुक्त जीवनको सन्देश दिने गीतहरू रचना गर्न आग्रह गर्नुभयो।
1: नशामुक्त भारत के लिए क्या आप कोई पावरफुल स्लोगन बना सकते हैं कि हमारे यंग म्यूजिशियंस ऐसे सॉन्ग्स बना सकते हैं जिनमें ड्रग फ्री लाइफ का मैसेज हो? क्या स्टूडेंट्स और थिएटर ग्रुप दिल को छू लेने वाले शॉर्ट प्लेज लिख सकते हैं जिनमें ड्रग्स के खतरों के साथ साथ उनसे बाहर निकलने का रास्ता भी हो? हमारे देश में बेहतरीन कंटेंट क्रिएटर्स की कमी नहीं है। मेरा आग्रह है कि वे अलग अलग भाषाओं में ऐसा कंटेंट बनाएं जिससे इस दिशा में समाज को मदद मिले।
0: प्रधानमन्त्रीले भन्नुभयो, पीएम स्वनिधि योजनाको माध्यमले लाखौं महिलाहरूले नयाँ शक्ति प्राप्त गरिरहेका छन्। श्री मोदीले भन्नुभयो, लगभग 46% महिला पीएम स्वनिधि योजनाका लाभार्थीहरू हुन्। उहाँले देशभरिका लगभग 35 लाख महिला यस योजनामा सामेल भएर आफ्नो व्यवसायलाई अगाडि बढाइरहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, आज देशकी छोरीहरूको सपनाको उडान पृथ्वीदेखि अन्तरिक्षसम्म पुगिरहेको छ। उहाँले भन्नुभयो, भारतले विश्वभरिका हजारौं छोरीहरूलाई एकसाथ जोडिरहेको छ जसले यी सपनाहरू साझा गर्छन्। प्रधानमन्त्रीले यस पहलको नाम मिशन शक्ति सेट रहेको र यसको माध्यमले 108 देशका 12,000 छात्रहरूले उपग्रह प्रौद्योगिकी सिक्ने र नवाचारको क्षेत्रमा अगाडि बढ्ने अवसर पाइरहेका बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, अगस्तको महिना आफ्नो साथ देशभक्तिका धेरै रंगहरू लिएर आएको छ। उहाँले हर घर तिरंगा अभियानले देशभक्ति को भावनालाई अझ बलियो बनाएको बताउनुभयो।
1: तिरंगे का ये उत्सव केवल भारत तक ही सीमित नहीं रहा। इस साल सूर्यपथ तिरंगा के जरिए हमारा तिरंगा दुनिया भर की एक अनोखी यात्रा पर निकला। फिजी के सुवा में सूरज की पहली किरण के साथ तिरंगा फहराया गया। इसके बाद एशिया, अफ्रीका, यूरोप और फिर अमेरिका के सैन फ्रांसिस्को तक इंडियन मिशन्स और पोस्ट पर तिरंगा लहराता गया। आप कल्पना कर सकते हैं ये दृश्य कितने अद्भुत रहे होंगे।
0: श्री मोदीले भन्नुभयो, आगामी महिनाको 3 तारीखमा देशले महानायक उत्तम कुमारको जन्म शताब्दी मनाउनेछ। उहाँले उत्तम कुमार एक बहुमुखी प्रतिभाशाली अभिनेता थिए जसले आफ्नो अभिनयले मानिसहरूको मनमा स्थान जितेका थिए भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, मेला र चाड पर्वहरूले परम्परालाई जीवित राख्नका साथै एक अर्कासित जोडिने अवसर पनि प्रदान गर्दछ। उहाँले आगामी दिनहरूमा भारतमा जन्माष्टमी र विश्वकर्मा पूजा मनाइने उल्लेख गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोसियल मिडिया पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रममा बंगाली चलचित्रका महानायक उत्तम कुमारलाई श्रद्धाञ्जली अर्पण गरेकोमा कृतज्ञता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, प्रधानमन्त्री मोदीले मन की बातमा उत्तम कुमारको अद्वितीय सिनेमेटिक प्रतिभा, आकर्षण र अमित कलात्मक विरासतलाई सुन्दर ढंगले उल्लेख गर्नुभयो। भारत र रूसबीच द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिने र सहयोगका लागि नयाँ अवसरहरू खोज्ने उद्देश्यले सम्पर्क भारत रुस

0: पक्षीय सम्मेलन 2026 को आयोजना भोलि कोलकातामा हुनेछ। यस महत्वपूर्ण सम्मेलन मार्फत कोलकाता र पूर्वी भारतलाई भारत रूस सहयोगको एक महत्वपूर्ण केन्द्रको रूपमा स्थापित गर्ने प्रयास गरिनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नेछन्। नेपालमा अचानक आएको बाढीबाट मृत्यु हुनेहरूको संख्या 768 पुगेको छ। आपदाको पाँचौं दिन पनि 2500 भन्दा बढी मानिसहरू बेपत्ता छन्। उद्धार दल बेपत्ता व्यक्तिहरूको खोजी र फँसेका मानिसहरूलाई निकाल्ने काममा जुटेका छन्। विदेश मन्त्रालयले बताए अनुसार भारतबाट 11 टन राहत सामग्री लिएर चौथो विमान आज काठमाडौँ पुगेको छ। गोर्खा जन पुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह आज सम्पन्न भयो। यस कार्यक्रम खरसाङको नयाँ बजार स्थित सार्वजनिक भवनमा भएको थियो। कार्यक्रमको अध्यक्षता समारोह आयोजक समितिका सभापति प्रकाश प्रधानको अध्यक्षतामा र खरसाङका विधायक सोनाम लामाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा छिमेकी देश नेपालमा आएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूको निम्ति मौन धारण गरियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको खरसाङका कलाकारहरूले गीत प्रस्तुत गरेका थिए भने नौमती बाजाको प्रस्तुत रहेको थियो। अब मौसमका समाचारका साथ सपन सुब्बा।
1: राज्यका अधिकांश भागहरूमा आज हल्कादेखि मध्यम तथा मेघ गर्जनसितै वर्षा भयो। मौसम विभागको कोलकाता केन्द्र अनुसार उत्तर पश्चिम बंगालको खाडी र संलग्न पश्चिम बंगाल ओडिसा तटमा विकसित निम्न दबाव आगामी 48 घण्टा भित्रमा पश्चिम उत्तर पश्चिम दिशातर्फ अग्रसर हुन सक्छ। यसैको प्रभावले वर्षाको गतिविधि बढेको हो। उत्तर बंगालका सबै जिल्लाहरूमा पनि आज हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै वर्षा भयो। दार्जीलिङ, कालेबुङ, जलपाइगढी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर अनि मालदाका केही स्थानहरूमा तीव्र हावा चल्ने अनि आकाशीय बिजुलीसितै वर्षा हुने सम्भावना छ। जलपाइगढीमा भोलि एक दुई ठाउँमा भारी वर्षा हुन सक्छ। दार्जीलिङ, कालेबुङ, जलपाइगढी अनि अलिपुरद्वारमा आगामी दुई तीन दिनसम्म वर्षाको गतिविधि यथावत रहन सक्छ।
0: दार्जीलिङ जिल्लाको पुलबजार खण्ड अन्तर्गत रेलिङ ग्राम पञ्चायतको वार्ड नम्बर 5 स्थित शान्त भेकमा हिजो राति भएको भीषण आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भयो। प्राप्त जानकारी अनुसार शान्त भेक निवासी पवरिस सुब्बाको घरमा हिजो राति लगभग 12 अचानक आगलागी भएको थियो। आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन। यस घटनामा लाखौं रुपियाँको धन नष्ट भएको अनुमान गरिएको छ। संयुक्त चालक मञ्चले 1 सेप्टेम्बर देखि बाहिरका गाडीहरूलाई टाइगर हिल लगायत दार्जीलिङका स्थानीय पर्यटकीय स्थलहरूमा साइट सिन सेवा सञ्चालन गर्न नदिने निर्णय केही दिनका लागि स्थगित गरेको छ। संयुक्त चालक मञ्च दार्जीलिङको प्रतिनिधिहरूको आज आकस्मिक बैठकपछि उक्त जानकारी दिएको हो। मञ्चका सचिव प्रसन्न प्रधानले पत्रकारहरूसितको कुराकानीमा केही दिनका लागि पूर्व घोषित कार्यक्रम स्थगित गरिएको बताउनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीलाई उज्बेकिस्तानको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दर्जाले दोस्लिकले सम्मान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा संगीतकार र कन्टेन्ट क्रिएटर्सलाई नशा मुक्त भारत अभियानको लागि जिङ्गल, स्लोगन र सामग्री तयार गर्न अपील गर्नुभएको छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा प्रधानमन्त्रीले पीएम स्वनिधि योजनाको माध्यमले महिला सशक्तिकरणको उल्लेख गर्दै भन्नुभयो यस योजनाबाट 35 लाख महिला लाभान्वित भएका छन्। नेपाल बाढीमा मृतकहरूको संख्या 768 पुगेको छ र गोर्खा जन पुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीए खरसाङको संयुक्त आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह आज सम्पन्न भयो। यसका साथै समाचार पूरा भयो।

0: 2027. Our census, our progress.
1: Agastusha, Katha Sarathi.
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी बसाइहरूमा म हाम्रो नेपाली साहित्यको महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू पढिरहेको छु। आजको बसाइमा पनि म हाम्रो महान स्रष्टा स्रष्टा सानुलामा ज्यूद्वारा रचित कथा लिएर आइसकेको छु। उबेला हाम्रो माध्यमिकको पाठ्यक्रममा पर्ने कथाहरूमध्ये एक मलाई मनपर्ने कथा हो अनि मलाई मनपर्ने स्रष्टा पनि हुन्। आउनुहोस् स्रष्टाबारे म संक्षिप्तमा श्रोताहरू समक्ष परिचय साट्न चाहन्छु। सानु लामा नेपाली साहित्यका प्रसिद्ध कथाकार कवि गीतकार तथा अनुवादक हुन्। उनको वास्तविक नाम गडु सिंह लामा हो। उनको जन्म 15 जुन 1939 सिक्किमको गान्तोकमा भएको थियो। पेसाले उनी इन्जिनियर भए पनि साहित्य सृजनामा उनको विशेष योगदान रह्यो। सानु लामाले विद्यालय जीवनदेखि नै कथा तथा निबन्ध लेख्न थालेका थिए। उनी विशेष गरी सिक्किमेली समाज, ग्रामीण जीवन, मानवीय संवेदना, सामाजिक यथार्थता र स्थानीय परिवेशलाई आफ्ना कथामा प्रस्तुत गर्ने कथाकारको रूपमा परिचित छन्। उनको कथामा सिक्किमको भूगोल, समाज र त्यहाँका मानिसहरूको जीवन्त चित्रण पाइन्छ। आउनुहोस् आजको बसाइमा पनि म उनीद्वारा रचित यस्तै जीवन्त चित्रण भएको कथा प्रस्तुत गर्न चाहे। आजको बसाइमा कथा प्रस्तुत छ खानीटारमा एक दिन। म मरुभूमिमा कहिले पुगेको छैन, तर रम्फूदेखि केही टाढामा उत्तरतिर स्थित खानीटारको मैदानमा जेठ असारमा हुने जत्तिको गर्मी मरुभूमिमा पनि हुँदैन होला। 1.5 किलोमिटरको फरकमा भए पनि रम्फू र यो खानीटारको हावापानीमा धेरै भिन्नता छ। एकतिर तपाईँको नाकै अघिबाट नामथाङको डाँडा आकाशतिर लम्केको छ अनि यो डाँडाको फेदैमा टिस्टा नदी छ। अर्कोपट्टि गान्तोक देखाउने सडकलाई काखमा राखेर डुगा बस्तीको पाखा पनि कम्ती ठाँटसँग उठेको छैन। यही डुगा र नामथाङको दुई डाँडाको भनौँ गान्तोक जाने सडक र टिस्टा नदीको बिचको रेखालु समतल जग्गालाई खानीटार भनिन्छ। खोज परेकोले हो वा केले हो, यहाँ गरममा साह्रै गरम र जाडोमा औधी जाडो हुन्छ। जेठ असरको दिनमा त उदाएर न अस्ताउन्जेलसम्म घाम तपाईँको सिरैमाथि बस्छ। त्यति मात्र होइन, भुइँको बलुवा तातिएर खपिन सक्नुपर्छ। एक जमानामा टिस्टा यो टारबाट बग्थ्यो अरे, पछि सर्दै सर्दै तल पुगेको अरे। त्यहीँ परतिर रम्फू पुग्यो भने चाहिँ गरमै भए पनि शीतल हावा चलिरहन्छ। सायद यो अलिक फरकिलो पनि भएर होला। त यहाँ नै पोहोर जेठ महिनाको गर्मीमा म माइनिङको नयाँ बिल्डिङहरूको जग्गाको लागि खानीटारको सर्वे गर्दै थिएँ। सर्वेक्षण सुरु गरेको चौथो दिन पनि सदाझैँ मेरो चारजना मरदलाई सामानहरू बोकाएर डेराबाट खानीटारमा ओर्ले। मैदानमा पुगेपछि टेबल मिलाउन थाले। बिहानै भए पनि घाम छिपिसकेको थियो। टेबल मिलाउँदै मैले सबैलाई हेरेँ। पहलमान मलाई छाता ओढाइरहेको थियो। यो पहलमान अचम्म किसिमको छ, जवाब दिनलाई बात भुइँमा खस्नु दिँदैन, काम पनि खुब गर्छ, साह्रै छिटो छ। मरदहरूमध्ये यो मलाई खुब मनपर्छ, यसले सधैँ सबैलाई हँसाउँछ। यसले बात गर्न थालेपछि खानीटारको गर्मी पनि घटेको जस्तो लाग्छ। गणेश बहादुर खुट्टी तिखारिरहेको थियो। यो एकोरो छ, जसो भन्यो त्यसै गर्छ, नाइनस्ती नगर्ने यसको गुण योभन्दा पनि ठुलो छ। काजीमान काम हराएर पनि गाली नगरेसम्म त्यो काममा ढङ्ग पार्दैन। अलिक पर ढुङ्गामा बसेर चुरोट तान्दै थियो। टेकबहादुर, ए त्यो त टेकबहादुर होइन, नयाँ मरद आएछ। मैले पहलमानलाई सोधेँ, त्यो नयाँ मान्छे को हो? मङ्गले सर। त्यतै हेर्दै पलमानले भन्यो, त्यो कुन ग्याङमा थियो? खानीभित्र, बोलाऊ त त्यसलाई। पलमान करायो, ए मङ्गले यहाँ आइज रे। मङ्गले आएर मेरो अघि उभियो। हेर्दै बाहुन सिकुटे गोरे, निम्न्यौरो अनुहारमा गोरोपन नसजिएको, आँखा लाटा प्रकारको। तिम्रो नाम के हो? मैले सोधेँ। त्यसले जवाब दिनुभन्दा अघि नै पलमानले भनिदियो, मङ्गले। होइन सर, मङ्गले छिटो छिटो भन्यो, त्यो त म मङ्गलबार जन्मेकोले सबैले मङ्गले भन्छन्, मेरो खास नाम त द्वारकीनाथ हो।

खिति हाँसिहालेर पलमानले प्याच्चै भन्यो, नेपालीको नाउँ पनि कस्तो। मङ्गले बोलेन, उसलाई बेसी बोल्नु पनि मन थिएन जस्तो मलाई लाग्यो। जात? मैले फेरि सोधेँ। शर्मा? सिधै भन्न बाहुन। पलमानले फेरि मौका चुकाएन। मलाई हाँस उठ्यो तर हाँसिन, कारण मङ्गले निहुरेर जमिनतिर हेरिरहेको थियो। एक त बिमारी जस्तो, अझ त्यसमाथि पलमानको ख्यालठट्टले चित्त दुख्यो कि भन्ने आशंकाले मैले उसलाई सोधेँ, खानीभित्र काम गर्नुभन्दा सर्वेमा सजिलो पर्छ भनेर आयो होला। त्यसो त होइन सर, उसले भन्यो, हिजो रातिदेखि जिउ बिसन्चो थियो, अहिले बिहान साहबलाई छुट्टी माग्दा छुट्टी नले मान्छेको खाँचो छ, बरु सर्वेमा जा, काम सजिलो पर्छ भन्नुभयो र टेकबहादुरलाई उता पठाएर उसको बदलीमा आएको हुँ। तिमीलाई के भएको छ? मैले सोधेँ। पलमान फेरि बोल्यो, हुने के पर्थ्यो र, सस्नीको औडा, बिहे गरेर पाँच पाँच बर्खासँगै बसेर पनि सस्नी कज्याउन नसक्ने नामर्द मोरा। सस्नीले चाहिँ हस्रक्क पारिराखेर अर्कोसँग चम्पट। चुप्लाक पलमान, त्यसलाई हकार्नु मलाई कर लाग्यो। जात गएर फाड्नु थाल, गणेश बहादुर र काजीमानले फिता समाउँछ, छाता अझ मङ्गले समात्छ। बिचरा पलमान छाता मङ्गलेलाई जिम्मा लाएर कम्मरको खुकुरी मसार्दै सुरु सुरु गयो। माया पनि लाग्यो, फेरि त बात भएन, काम मात्र। तर पलमानले भनिराखेको कुरो मेरो मनबाट हटेको थिएन। म सोच्दै पनि थिएँ, त्यो टन्टलापुर घाम र तातो बल्लमाथि डेढ घन्टाको अविराम सर्वेपछि मात्र मैले बिसाएँ। नजिकैको धाराबाट मङ्गलेले ल्याएको पानी पिएर टेबलको नक्सा काँटछाँट गर्न थाले। पलमान गाउन थाल्यो, हामी दुवैले सुन्यौँ, मजाले गाउँछ, गीतको भाका पनि कस्तो अप्ठ्यारो तरै भए पनि मिठो लाग्यो। पलमानले गीत दोहोऱ्याउँदा सबैले स्पष्ट सुन्यौँ। खुट्टैमा काँडा बिज्यो मलाई अबेर पार्नलाई, कुन पापीले बाटैमा काँडा राखिदियो। गीत सुन्दै भए पनि काँटछाँट गर्दै नै थिए। मङ्गले खिति तिति हाँस्दा मात्र सोधे, के भयो? पलमान नाच्दैछ सर। टाउको उठाएर हेरेको त कदमको पातको छायामा पलमान साँच्चै नाच्दै रहेछ। खुट्टामा काँडा बिजेर विचलित भएकी नारीको जस्तै भावभङ्गी जोडेर एक खुट्टाले मात्र टेकेर पलमान नाचिरहेको थियो। आफ्नो काममा लाग्दै मैले मङ्गलेलाई सोधेँ, तिम्रो घर कहाँ छ? यहाँ माथि डुगामा छ, तर आजकल क्वार्टर पाएकोले यतै बस्दैछु। पलमानले अघि भनेको कुरा साँचो हो? मैले फेरि बिस्तारै सोधेँ। हो हजुर। निकै बेरमा उसले यो भन्यो, तर उसको स्वर भिन्दै भइसकेको थियो। आफ्नो उत्सुकता रोक्न नसकेर सोधे, मलाई बताउनु सक्छौ? किन नसक्नु र, उसले गम्भीर आवाजमा भन्यो। म घोप्टेर काम गर्दै सुन्न लागे। आखिर सबले चाल पाएकै छन्। ठुलीला लाने मान्छे रङ्गेली रोडमा एउटा सरदारको काममा बैदारी गर्दै थियो रहेछ। ठुली त्योसँग भागे कि आज पुरा 11 दिन पुग्यो। तिमीले खोजी गरेनौ? गरे हजुर, त्यही दिन। तर बेसी खोज्नु परेन, गाउँघरमा त सबलाई थाहा रहेछ त्यो केटा र ठुलीको कुरा। एकजना गाउँकै दाइले मलाई सबै बताइदिए। मलाई पत्तै थिएन, म बिहान बिहानै काममा हिँड्थेँ अनि बेलुका थाकेर लखतारण भएर साँझ झमक्क हुँदा घर पुग्थेँ। त्यो बैदारसँग तिमीहरूको चिनाजानी कसरी भयो? दार्जिलिङको हुँ भन्थ्यो, उसको एकजना मामा पर्ने माथि डुगामा नै छ र उसैको घरमा आउजाउ गर्दा हामीसँग पनि चिनाजानी भएको थियो। हिजो उसलाई पनि पर डाकबङ्गलाको छेउमा देखेँ। कसलाई? बैदारलाई? मैले उपट्टि हेर्दै सोधेँ। बैदार त मर्यो नि, असजिलो मानेर उसले भन्यो। मर्यो? मलाई साह्रै अचम्म लाग्यो। हजुर, उसले ठुलीलाई लगेको सातै दिनमा ऊ बाटोको छेउमा ढुङ्गामा बसेर कुल्लीको हाँजिएर लाउँदै थियो रे। बाटोमाथिको ढिस्कानासँगै एउटा रुख पनि धेर ठुलो पनि थिएन रे, लडेर आएर बसेकै ठाउँमा किच्याएछ, केही बोल्नै पाएन रे। त्यसै दिनदेखि ठुली बेपत्ता थिए। मलाई ठुलो डर लागिरहेको थियो, तर हिजो उसलाई डाकबङ्गलाको छेउमा देख्दा ढुक्क लाग्यो। उसको यो पछिल्लो वाक्य शेष हुँदा नहुँदै मैले उसको अनुहार हेरेँ। त्यो निन्याउरो अनुहार उज्यालो भएको थियो, कता कता आँखामा आशाको किरण देख्न सके। त्यति नै बेला पलमानको चकिलो स्वर हामी दुवैले सुन्यौँ। कसो हो जेठा दाजु, हिजो तिम्रो पुल बिक्री भयो? हामीले अचम्म मानेर हेऱ्यौँ। पलमानले निकै पर गोरेटोमा छाता ओढेर रम्फूतिर जाँदै गरेको एउटा मान्छेलाई भनेको रहेछ। त्यो मान्छेले कुरा बुझेछ र धत् भनेको जस्तो गरेर हात हल्लाइ राखेर सुरु सुरु हिँड्यो। को हो त्यो? मैले सोधेँ। पारीको जेठा मगर, सरलाई थाहा छैन र,

अस्ति मातेर अफिसको छानामा ढुङ्गा हानेकोमा साहबले नै ग्याङबाट निकालेको हो नि। मङ्गले मलाई याद गराउँदा थाहा भयो र मैले भने, ए पलमन हाम्रै छेउमा आइपुगेको रहेछ। हामीमा पनि त्यही मान्छेको कुरा भइरहेको बुझेर ऊ भन्न लाग्यो, हिजो बेलुका साँझमा म बजारबाट आउँदै थिएँ, अस्पतालको मुनि यो मान्छे मातेर तल्लो छेउ र माथिल्लो छेउ हुँदै घर फर्कदै रहेछ। मैले जेठा दाजु सँगै जाउँ मात्र भनेको थिएँ, ऊ बरबराउन थालिहाल्यो। माथि पनि उसको होस सरे, यो रम्फूको कसैलाई पनि उसले नगन्ने रे, झोक चल्यो भने रम्फू बजार जलाइदिने रे। मिलिटेरीले बनाएको पुलमा आइपुगेको त मलाई समातेर, यो पुल मेरो हो, लौ भाइलाई सस्तैमा दिन्छु, किनिहाल पो भन्छ। मैले आज रात पनि पर्यो, भोलि किनबेचको कुरा गरौँ, अहिले जाउँ दाजु भनेर तानेको त ल ऊ त कराउन पो थाल्यो। यो खानिटारको लेबर केटाहरूले साहबलाई पोल लगाएर मलाई कामबाट निकालेको हो, केटाहरूलाई चिन्छु, एक एक थप्पड दिँदै पुलबाट झार्न सकेन भने त। मलाई झनक्क रिस उठ्यो र उसको मुखैमा, तिमीलाई जोसँग रिस छ त्यहीसँग कुरा गर, मसँग नाङ्लो ठटाएर हात्ती लगार्न खोज्ने पाराको कुरा नगर, म पनि त्यही खानिटारको लेबर हुँ भनिराखेर एक्लै डेरामा आएँ। मङ्गले आफैलाई भनेको जस्तो भन्यो, घरमा स्वास्नी छोराछोरी छ र पनि कसरी मातेर त्यसरी हिँड्न सकेको? पलमान त किन यहाँ आइस्? मैले कुरा बङ्गाएर सोधेँ, खाजा खाने बेला भयो कि भनेर आएको। मलाई मङ्गले र ठुलीको विषयमा सुन्न लोभ भइरहेकोले घडी हेर्दै भने, 12 त बजेछ तर आज शनिबार हो, यति काम हामी 2 बजेतिर सक्छौँ, एकैचोटि सकेर खाजा खाउँला। जाति दुईलाई पनि त्यसै भनिदिए। म फेरि केही क्षणको लागि काममा तल्लीन भए। निकै बेरपछि मैले सोधेँ, ठुलीको माया लाग्छ? किन नलाग्नु र हजुर? उसले झिन स्वरमा उत्तर दिन थाल्यो, 5-5 वर्ष एउटै घरमा बस्यो, दुःख सुख त्यस्तै हो, राम्रैसँग घर गरी खाँदै थियो, म आफू यस्तै भए पनि उसलाई राम्रैसँग राखेको थिएँ, भाग्यमा नभएरै होला जय जन्म नभएको, के गर्नु समय नै नराम्रो आयो। कलिमा मान्छेको मनमा पाप र लोभ पस्नु केही बेर लाग्दैन रहेछ। यत्रो कुराको माझमा पनि मङ्गले ठुलीलाई नराम्रो केही भनेन, यसैले उसको मनमा ठुलीको लागि अझ पनि धेरै माया रहेछ भन्ने अड्कल गरेर सोधे, ठुलीलाई फेरि ल्याउँछौ? मेरो आकस्मिक प्रश्नले हो वा केले हो, ऊ अवाक्क रह्यो। ल्याउँदिन, अर्काले लगेको स्वास्नी, त्यो पनि विधवा, फेरि ल्याएँ भने मलाई मान्छेले के भन्लान्? मङ्गले भन्यो, उसलाई मान्छेले के भन्लान् भन्ने मात्र डर रहेछ, नभए उसको ल्याउने नै इच्छा रहेछ। त्यसपछि म फेरि काममा लागेँ। ऊ मैले नक्सा कोरेको हेरिबस्यो, 1-2 वटा खुट्टीहरू पथ्रापथ्रीले छेलिएका थिए, पलमानलाई फाड्न लगाए, छिटो छुट्टी पाउनलाई त्यो चम्की चम्की काम गर्दै थियो, कहिले फिता समातेर मैले नाप्नु लगाएको ठाउँ नापेर 1 फुट भनेर कराउँथ्यो, कहिले झन्डी सार्नु पर्थ्यो, सबैजना पसिनाले भिजिसकेका थियौँ। 2 नबज्दै काम सकियो, चिजबिज बोकाएर म अफिसतिर लागेँ। माथिबाट मणिकुमार आएको हामी सबैले देख्यौँ, पलमानले पछाडि कुन्नी कसलाई हो भन्न लाग्यो, ऊ त्यो मणिकुमार आउँदैछ, 25 वर्षको उमेरमा यति मोटो भएको ऐनाको जसमा लगाएर लट्ठी टेक्दै, त्यसले र मैले गाउँको स्कुल त पढेर सँगै सिद्ध्याएको हौ नि, म यता लागेँ, ऊ चाहिँ पैसावाला कालिम्पोङमा पढ्न गयो, अस्ति नै लडेको रे भन्थ्यो, दार्जिलिङमा पुर्याएर अपरेसन गरेर पो अलिअलि देख्ने भएको छ, त्यो पनि चेस्टमा बिना त देख्दैन। मणिकुमार र हाम्रो भेट भएपछि मैले सोधेँ, कस्तो छ भाइ, अब त राम्रै देख्छ होला? के देख्दो हो बरा त्यो ऐना बिना त, पलमान फेरि बिचैमा बोल्यो, अँ हिउँदोमा हरियो भने उसले पनि देख्दैन। सबैजना गलल हाँसे, यो पहलेले जताभावी बोल्नु अझै छोडेको रहेनछ, मणिकुमारले नरिसाइ भन्यो, त्यसो त दिनदिनै राम्रो देख्न थाल्दैछु नि, पछि त यो ऐना पनि लाउँदिन होला, हवस् त छुटौँ, यति भनेर ऊ घरतिर जान झर्यो। बिचरा यो कलकलौदो उमेरमा झन्डै अन्ध भएको, तै अब त एक्लै पनि हिँड्दो रहेछ, आकाश उसको लागि पनि निलो छ, दुनियाँको रङ्गीचङ्गी शिशिर र वसन्तको रूप आवाजले होइन ऊ आँखाले छुट्याउन सक्ने भएको छ। बेलुकी म डेरातिर जाँदा क्वार्टर्सको बरन्डामा धुमधुम्ती बसिरहेको देखेँ मङ्गलेलाई। डेरामा पुगेर मैले भान्सी केटालाई भने, खड्का तल क्वार्टरमा मङ्गले छ, बोलाएर ल्याऊ, आज भात त्यसलाई यहीँ दिनु। खड्का गयो तर त्यो गनगनिएको स्पष्टै सुने, स्वास्नीलाई जोससँग पनि आँखा लगाएर बसिन

सक्नु बनायो, अब भात चाहिँ माग्दै खाओस्। हवस् त श्रोता साथीहरू, यति ग्रामीण भेकको जीवन्त कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट मैले बिदा लिने समय भइसकेको छ। हाम्रो महान स्रष्टाहरूद्वारा रचित कथाहरू कविताहरू हामीले आजको पिँढीहरूलाई पनि सुनाउन सक्नुपर्छ। यही ध्यानले म हाम्रो महान स्रष्टाहरूद्वारा रचित कथाहरू पढिरहेको छु मेरो कथा सारथीको बस्ने क्रमहरूमा। म आउने बसाइहरूमा पनि हाम्रो महान स्रष्टाहरूद्वारा रचित कथाहरू लिएर आउने नै छु। तर आजलाई भने यी मिठा मिठा गीतको साथमा बिदा दिनुहोस्। धन्यवाद।

0: नरेन्द्र मोदी उज्बेकिस्तानको सर्वोच्च राज्य पुरस्कारद्वारा सम्मानित। आज प्रधानमन्त्रीले मन की बात कार्यक्रममा आफ्ना विचारहरू गर्नुभयो साझा। नेपालमा आएको बाढीबाट मृत्यु हुनेको संख्या पुग्यो 768। भारतले नेपाललाई लगभग 68 टन राहत सामग्री गर्यो प्रदान। र महिला क्रिकेटमा भारतले आज दुबईमा थाइल्यान्डसँग गर्नेछ सामना। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज ताश्कन्दमा राष्ट्रपति शवकत मिर्जियोयेवले उज्बेकिस्तानको सर्वोच्च राज्य पुरस्कार अर्डर अफ ओली दराजली दुस्लिक प्रदान गर्नुभयो। प्रधानमन्त्रीले यो पुरस्कार भारत र उज्बेकिस्तान बीचको दिगो सम्बन्धलाई समर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र उज्बेकिस्तानले वृहत रणनीतिक साझेदारीको ढाँचाभित्र ठोस लक्ष्यहरू राखेर अगाडि बढ्ने बताउनु भएको छ। उहाँले दुवै देशले आफ्नो सम्बन्धलाई वृहत रणनीतिक साझेदारीको स्तरमा उचाल्दै गएको बताउनुभयो। दुई देशले आज खानी, आयुर्वेद, पर्यटन, आर्थिक तथा वित्तीय संवाद, व्यापक तथा रणनीतिक साझेदारी, उच्च शिक्षा र वातावरण लगायत विभिन्न क्षेत्रहरूका समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। दुवै देश 2030 सम्ममा 5 अरब डलरको द्विपक्षीय व्यापारको लक्ष्य राख्न सहमत भएका छन्। श्री मोदीले आफ्नो रणनीतिक साझेदारीको 15औं वार्षिकोत्सव र उज्बेकिस्तानको स्वतन्त्रता दिवसको 35औं वार्षिकोत्सवको संयोगमा खुशी व्यक्त गर्नुभयो।
1: इस वर्ष हमारी स्ट्रेटेजिक पार्टनरशिप के 15 साल हो रहे हैं। इस विशेष अवसर पर हमने संबंधों को कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप का दर्जा देने का निर्णय लिया है। आज हमने हमारी साझेदारी के इस नए स्वरूप में तेज गति और ठोस परिणामों के साथ आगे बढ़ने का एम्बिशियस एजेंडा तैयार किया है। हमारा द्विपक्षीय व्यापार $1 बिलियन पार कर चुका है। अब हमने 2030 तक $5 बिलियन व्यापार का लक्ष्य रखा है। इसके लिए हम मार्केट एक्सेस, कनेक्टिविटी, बैंकिंग और पेमेंट जैसे जुड़े विषयों पर व्यवस्थागत रूप से आगे बढ़ेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान आकाशवाणीमा मन की बात कार्यक्रममा आफ्ना विचारहरू साझा गर्नुभयो। उहाँले विकसित भारतका लागि नशा मुक्त युवा अभियान देशभर द्रुत गतिमा अघि बढिरहेको र धेरै मानिस विशेष गरी युवाहरू ठूलो संख्यामा यसमा सामेल हुँदै लागु पदार्थ मुक्त युवा र लागु पदार्थ मुक्त भारतको लक्ष्य सहितको अभियान केवल औपचारिकता मात्र नभएकोमा खुशी व्यक्त गर्नुभयो। लागु पदार्थको लतले एक व्यक्तिलाई मात्र समेट्दैन तर सम्पूर्ण परिवार र समाजले यसको परिणाम भोग्दछ। उहाँले लागु पदार्थ विरुद्ध जागरूकता जगाउने र लतसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरूलाई मद्दत गर्न अगाडि बढ्नेहरूको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले पीएम स्वनिधि योजना मार्फत लाखौँ महिलाहरूले नयाँ शक्ति प्राप्त गरिरहेको र महिला सशक्तिकरणको यो पक्षको जति चर्चा हुनुपर्ने हो त्यति नभएको बताउनुभयो। पीएम स्वनिधि योजनाका लाभार्थीहरूमध्ये लगभग 46% महिलाहरू छन्। श्री मोदीले आज देशका छोरीहरूको सपनाको उडान पृथ्वीबाट बाह्य अन्तरिक्षमा उडिरहेको बताउनुभयो। भारतले विश्वभरका हजारौँ छोरीहरूलाई एकै ठाउँमा ल्याइरहेको छ जसले यस्ता सपनाहरू पालन पोषण गरिरहेका छन्। यो पहललाई मिशन शक्ति सेट नाम दिएको छ र यस मार्फत 108 देशका 12,000 छात्रहरूले नवप्रवर्तनको क्षेत्रमा उपग्रह प्रविधि सिक्ने अवसर पाइरहेका छन्। श्री मोदीले मुम्बईकी कृष्णा शेषाद्रीसँग कुरा गर्नुभयो जसले www.bharatrajya.com नामक एक अद्वितीय वेबसाइट सिर्जना गरेकी छिन्। वेबसाइटमा कुनै पनि वर्ष छनौट गरेर त्यस समयमा भारतको कुन भागमा कुन शासकले शासन गर्थे भनेर मानिसहरूले सजिलै पत्ता लगाउन सक्छन्। कृष्णाको यो पहलले इतिहासका विद्यार्थीहरूलाई मात्र नभई आम जनतालाई पनि विगतको बारेमा आकर्षक तरिकाले जान्न मद्दत गर्नेछ। प्रधानमन्त्रीले अगस्त महिनाले चारैतिर देशभक्तिको असङ्ख्य रङहरू ल्याएको जसमा राष्ट्रिय हस्तकला दिवस र भारत छोडो आन्दोलनको वार्षिकोत्सवदेखि विभाजन भयावह स्मृति दिवस जस्ता अवसरहरूले यस महिनालाई विशेष बनाएका छन् भन्नुभयो। यसका साथै स्वतन्त्रता दिवस र राष्ट्रिय अन्तरिक्ष दिवसले हरेक देशवासीलाई गर्वले भरिपूर्ण बनाउँदछ। उहाँले हर घर तिरङ्गा अभियानले यो भावनालाई अझ बलियो बनाएको र यो वर्ष वन्दे मातरमको 150औं वार्षिकोत्सव मनाइँदै गर्दा अझ विशेष भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ।

0: भुटानी गीतको प्रसारणपछि अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उज्बेकिस्तानको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दाराजाली डस्टलिकले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री स्वनिधि योजना मार्फत महिला सशक्तिकरणको उल्लेख गर्दै यस योजनाबाट 35 लाख महिला लाभान्वित भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भारत रक्षा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा द्रुत गतिमा अगाडि बढिरहेको बताउनु भएको छ। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई तत्काल राहत प्रदान गर्न विश्व स्वास्थ्य संगठन 150,000 अमेरिकी डलरको आर्थिक सहयोग प्रदान गरेको छ। अनि मिजोरमको फुटबल खेलाडी ललियान ज्वाला चाङतेलाई वर्ष 2026 सर्वश्रेष्ठ फुटबलर चयन गरिएको छ। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज तास्कन्दमा उज्बेकिस्तानका राष्ट्रपति सबकत मिर्जोयेबीले देशको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया दाराजाली डस्टलिकले सम्मानित गर्नुभयो। प्रधानमन्त्रीले यो सम्मान भारत र उज्बेकिस्तान बीचको लामो समयदेखिको

0: यो सम्बन्धलाई समर्पित गर्नुभयो। श्री मोदीले सामाजिक सञ्जाल पोस्टमा यो सम्मान पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउनु भएको छ। श्री मोदीले यो सम्मान 140 करोड भारतीयहरूलाई समर्पित गरेको भन्नुभयो। उहाँले भन्नुभयो, अर्डर अफ ओलिय डाराजाली डस्लिक दुई सभ्यताहरू बीचको स्थायी मित्रताको प्रतीक हो। प्रधानमन्त्री नरेन्द्र मोदी केही समय अघि किर्गिस्तानको राजधानी बिस्केक पुग्नु भएको छ। बिस्केकको दुई दिने यात्राको अवधि प्रधानमन्त्रीले सङ्घाई सहयोग संगठनको सदस्य देशहरूका नेताहरूसित द्विपक्षीय बैठक गर्नुहुनेछ। श्री मोदी 1 सितम्बरको दिन संगठनको 26 शिखर सम्मेलनमा सामेल रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले नशा मुक्त युवा फर विकसित भारत अभियान देशभरि तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो। आज आकाशवाणीमा मन की बात कार्यक्रममा बोल्नुहुँदै श्री मोदीले नशा मुक्त युवा तथा नशा मुक्त भारत केवल एक औपचारिकता मात्र नभएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, धेरै मानिसहरू विशेष गरी युवाहरू यसमा ठूलो संख्यामा भाग लिइरहेका छन्। श्री मोदीले भन्नुभयो, नशा मुक्त भारतको जनताको लागि प्रभावकारी नारा सृजना गर्नुपर्छ र युवा सङ्गीतकारहरूको जीवनमा नशा मुक्त भारतको सन्देश दिने यस्ता गीतहरू सिर्जना हुनुपर्नेछ। प्रधानमन्त्रीले भन्नुभयो, पीएम स्वनिधि योजना मार्फत लाखौँ महिलाहरूले सशक्तिकरण प्राप्त गरिरहेका छन्।
1: योजना के लाभार्थियों में करीब 46% महिलाएं हैं, यानी देश भर में लगभग 35 लाख महिलाएं इस योजना से जुड़कर अपने कारोबार को आगे बढ़ा रही है। गाजियाबाद की बबीता शर्मा जी पूजा की सामग्री का एक छोटा सा स्टॉल लगाती थी। मेहनत खूब थी, लेकिन कारोबार बढ़ाने के लिए पूंजी की जरूरत थी। पीएम स्वनिधि से उन्हें आर्थिक मदद मिली, कारोबार का विस्तार किया, ग्राहक बढ़े और धीरे धीरे सड़क किनारे का उनका छोटा सा स्टॉल एक दुकान में बदल गया।
0: प्रधानमन्त्रीले स्वच्छतालाई एक महान गुण भनेर उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, जब मानिसहरूले कुनै ठाउँ सफा राख्न आफ्नो संकल्पको रूपमा लिन्छन्, यसले त्यो ठाउँको पहिचानलाई पूर्ण रूपमा परिवर्तन गर्दछ। श्री मोदीले भन्नुभयो, आज देशका छोरीहरूको सपनाको उडान पृथ्वीबाट उडिरहेको छ।
1: आज हमारी बेटियों के सपनों की उड़ान धरती से निकलकर अंतरिक्ष तक पहुंच रही है और आपको यह जानकर गर्व होगा कि भारत ऐसे सपने देखने वाली दुनिया की हजारों बेटियों को एक साथ जोड़ रहा है। इस प्रयास का नाम है मिशन शक्ति सेट। इसके माध्यम से 108 देशों की 12,000 छात्राओं को सैटेलाइट टेक्नोलॉजी सीखने और इनोवेशन के क्षेत्र में आगे बढ़ने का अवसर मिल रहा है।
0: श्री मोदीले भन्नुभयो, यस महिना राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा हामीले उत्तर प्रदेशको ग्रेटर नोएडामा यस मिसनको सुन्दर झलक पायौँ, जहाँ गौतम बुद्ध विश्वविद्यालयले मिसन शक्ति सेटको दोस्रो चरण सुरु गर्यो। प्रधानमन्त्रीले मेला र चाडपर्वहरूले परम्परालाई जीवित राख्नका साथ एक अर्कासँग जोडिने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, आगामी दिनहरूमा भारतमा जन्माष्टमी र विश्वकर्मा पूजा मनाइनेछ। केही महिनामा दीपावली पनि मनाइनेछ र यसको तयारी सुरु भइसकेको छ। उहाँले यस उत्सवको समयमा मानिसहरूलाई भोकल फर लोकल हुने आग्रह गर्नुभयो।
1: त्योहारों के इस मौसम में मैं एक बार फिर आपसे वोकल फॉर लोकल का आग्रह दोहराऊंगा। और वोकल फॉर लोकल का मतलब केवल मिट्टी के दिए खरीदना नहीं है, इसका विजन बहुत बड़ा है। हम अपने घर के लिए जो भी सामान खरीदते हैं, उसे एक बार जरूर देख लें कि वो भारत में बना हो। भारत के आत्मनिर्भर बनने का मार्ग भारत में बनी चीजों पर गर्व करने से ही प्रशस्त होगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले परिवर्तनशील समयसँगै भारत रक्षा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो। आज लखनऊमा आयोजित पीएम सेतु उद्योग सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्रीले सरकारले स्वदेशी डिजाइनलाई प्रवर्धन गरिरहेको, घरेलु उत्पादनलाई सुदृढ पारिरहेको र रक्षा क्षेत्रमा निजी क्षेत्र र एमएसएमईहरूको सहभागिता बढाइरहेको बताउनुभयो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले भोलि नयाँ दिल्लीमा नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीको संयुक्त दीक्षान्त समारोहमा भाग लिनुहुनेछ।

देशभरिका 18 निफ्ट क्याम्पसहरूबाट स्नातक भएका विद्यार्थीहरू आफ्नो डिग्री प्राप्त गर्ने र संस्थानमा आफ्नो शैक्षिक यात्राको परिणतिको उत्सव मनाउन भेला हुनेछन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई तत्काल स्वास्थ्य सेवा र आवश्यक राहत प्रदान गर्न विश्व स्वास्थ्य संगठन WHOले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 150,000 अमेरिकी डलरको आर्थिक सहयोग प्रदान गरेको छ। WHO दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका प्रभारी अधिकारी डाक्टर निलेश बुढाले यो आपतकालीन कोषले तत्काल राहत र स्वास्थ्य सेवाहरूको सुदृढ पार्न मद्दत गर्ने बताउनुभयो। उहाँले राहत र पुनर्स्थापना प्रयासहरूमा नेपाललाई निरन्तर सहयोग गर्ने WHO प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा अचानक आएको बाढीबाट मृत्यु हुनेहरूको संख्या 768 पुगेको छ। आपदाको पाँचौँ दिन पनि 2,500 भन्दा बढी मानिसहरू बेपत्ता छन्। उद्धार दल बेपत्ता व्यक्तिहरूको खोजी र फँसेका मानिसहरूलाई निकाल्ने काममा जुटेका छन्। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणले हालसम्म प्रभावित क्षेत्रबाट 8,186 जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ, जसमा 227 विदेशी नागरिक छन्। मिजोरमका फुटबल खेलाडी ललियान ज्वाला चाङतेलाई वर्ष 2026 सर्वश्रेष्ठ फुटबलर चयन गरिएको छ। 29 वर्षीय चाङते हालैमा मुम्बई फुटबल क्लबबाट मोहन बगानमा सामेल भएको हो। उहाँले हिजो राति भारतीय महान फुटबल खेलाडी भाइचुङ भुटियाबाट यस सम्मान ग्रहण गर्नुभयो। फुटबल प्लेयर्स एसोसिएसन अफ इन्डियाद्वारा आयोजित यो पुरस्कार साथी खेलाडीहरूको भोटको आधारमा तय हुने गरिन्छ। चाङतेले यसभन्दा अघि 2023-24 सिजनको निम्ति यो सम्मान जितेका थिए। अर्कोतर्फ मिजोरम फुटबल एसोसिएसनले यस उपलब्धिलाई गौरवपूर्ण क्षण भनी बताएको छ। विदेशी पोर्टफोलियो निवेशक एमपिआईले अगस्तमा अहिलेसम्म भारतीय सेयरहरूमा खरिदारी कायम राखेको छ। ताजा आँकडाहरू अनुसार एफपिआईले यस महिना अहिलेसम्म भारतको सेयर बजारमा 30,919 करोड रुपियाँको निवेश गरेको छ। कुल निवेशमध्ये 18,791 करोड रुपियाँ स्टक एक्सचेन्जमा खरिदारीको माध्यमबाट आएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज उज्बेकिस्तानको सर्वोच्च राजकीय सम्मान अर्डर अफ ओलिया डाराजाली डस्टलिकले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री स्वनिधि योजना मार्फत महिला सशक्तिकरणको उल्लेख गर्दै यस योजनाबाट 35 लाख महिला लाभान्वित भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भारत रक्षा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई तत्काल राहत प्रदान गर्न विश्व स्वास्थ्य संगठनले 150,000 अमेरिकी डलरको आर्थिक सहयोग प्रदान गरेको छ। अनि मिजोरमको फुटबल खेलाडी ललियान ज्वाला चाङतेलाई वर्ष 2026 सर्वश्रेष्ठ फुटबलर चयन गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण यस केन्द्रबाट।
1: मेरा प्यारा देशवासीहरू नमस्कार, मन की बातको यस नयाँ एपिसोडमा तपाईँहरू सबैलाई म फेरि एकपटक स्वागत गर्दछु। तपाईँहरू सबै जान्नुहुन्छ कि यो एउटा यस्तो मञ्च हो जहाँ हामी नयाँ प्रयासहरूलाई अगाडि ल्याउँछौँ, देशवासीहरूका इनोभेटिभ आइडियासमाथि चर्चा गर्छौँ। यीमध्ये कतिपय आइडियास यस्ता हुन्छन् जसको पछाडि मानिसहरूले जीवनको अथक ऊर्जा लगाएका हुन्छन्। साथीहरू, केही समय अघि सोसियल मिडियामा कसैले लेखेका थिए, असारे एकादशीको पवन अवसरमा मलाई यो जनाउँदा अत्यन्तै प्रसन्नता भइरहेको छ कि इतिहासलाई रोचक बनाउने आफ्नो प्रयासको शुभ आरम्भ गर्दैछु। उनले अझै बताएको यो आइडिया धेरै नै सिम्पल छ। तपाईँ यस वेबसाइटमा जानुहोस् र कुनै एक वर्षलाई छान्नुहोस्।

0: यहाँ तपाईँले सजिलै थाहा पाउनुहुनेछ कि त्यस समय भारतको कुन भागमा कसको शासन थियो। मलाई यो पनि निकै रोचक लाग्यो। मैले सोचेँ कि यसबारे थप जानकारी लिउँ। मलाई थाहा भयो कि यो काम मुम्बईमा बस्ने श्रीमान कृष्ण शेषाद्रीजीले गरेका हुन्। रोचक कुरा यो हो कि कृष्णजीले वेबसाइटको नाम पनि धेरै सिम्पल राखेका छन्, www.bharatrajya.com। उनले गरेको प्रयासको जानकारी तपाईँहरूसम्म पनि अवश्य पुग्नुपर्छ। त्यसैले मैले सोचेँ कि किन सिधै कृष्णजीसँग कुरा नगरौँ। साथीहरू, कृष्णजी हामीसित फोनमा जोडिँदै हुनुहुन्छ। कृष्णजी नमस्ते।
1: नमस्ते सर, नमस्ते।
0: भाइ, मलाई थाहा भएको छ न तपाईँ टेकको दुनियाँबाट हुनुहुन्छ न तपाईँ हिस्ट्री टिचर हुनुहुन्छ, तैपनि तपाईँले टेक्नोलोजीको प्रयोग गरेर हिस्ट्रीको वेबसाइट बनाउनु भयो। त्यसैले मलाई धेरै उत्सुकता छ, यी सब कसरी भयो?
1: धन्यवाद सर, तपाईँसँग कुरा गर्न पाउनु मेरो धेरै ठुलो सौभाग्य हो। त्यसैले सर, मेरो बारेमा यदि म थोरै बताउँ भने, सर म एक इन्जिनियर थिएँ, त्यसपछि मैले एमबिए गरेँ, त्यसपछि म मार्केटिङ फिल्डमा गएँ। तर यी सबै गर्दा गर्दै पनि मलाई बाल्यकालदेखि इतिहास हिस्ट्रीमा धेरै इन्ट्रेस्ट थियो। त्यसैले आई अलवेज वान्टेड टु डु समथिङ अन हिस्ट्री, हाउ टु मेक इट इन्ट्रेस्टिङ। एन्ड मलाई यो पनि लाग्थ्यो कि हामी जस्तो हिस्ट्री सिकाउँछौँ त्यसमा हामी धेरै इम्प्रुभमेन्ट गर्न सक्छौँ, त्यसमा हामी धेरै परिवर्तन ल्याउन सक्छौँ, हिस्ट्रीलाई एक कथा बनाएर मानिसहरूसम्म पुर्याउन सक्छौँ।
0: कृष्णजी, भारतीय इतिहासको यस्तो कुन पक्ष छ जसबारे तपाईँलाई लाग्यो कि यसको जानकारी जति सक्दो बढी मानिसहरूमा हुनुपर्दछ?
1: सर, यदि हामी भारतीय इतिहास जस्तो हाम्रा स्कुल वा कलेजहरूमा सिकाइन्छ, जस्तो तपाईँ देख्नुहुन्छ, त्यो एउटा कुनै एम्पायर वा कुनै किङडमको दृष्टिकोणबाट, त्यसको दृष्टिकोणबाट सिकाइन्छ र ती एम्पायर्सलाई डिसप्रोपोर्सनेट एटेन्सन पनि मिल्छ। यस चक्करमा बाँकीका धेरै सारा हाम्रा साम्राज्यहरू थिए जो महान साम्राज्य थिए, जस्तै चोलास, पल्लवास, कार्कोटा डाइनेस्टी थियो काश्मीरमा, अहोम्स थिए जसले कम्तीमा 600 वर्ष असममा आफ्नो संस्कृति, आफ्नो भ्याल्यु सिस्टमलाई यथावत राखे, यी सबैबारे हामी जान्दैनौँ। त्यसैले मैले सोचे कि कुनै यस्तो साइट बनाऊ जसले यस्ता महान साम्राज्यलाई पनि मानिसहरूसित इन्ट्रोड्युस गराओस्।
0: कृष्णजी, तपाईँ यति धेरै परिश्रमी हुनुहुन्छ, म यसै तपाईँलाई हाइपोथेटिकल प्रश्न सोध्छु। यदि तपाईँलाई इन्डियन हिस्ट्रीको कुनै 3 व्यक्तिहरूसँग कुराकानी गर्ने अवसर मिल्यो भने तपाईँ कोसँग कुराकानी गर्न चाहनुहुन्छ र किन?
1: हजुर सर, त्यसैले पहिले म कुरा गर्नेछु राजा चोला वा राजेन्द्र चोला सर, जो चोला साम्राज्यका सबैभन्दा मोस्ट पावरफुल वा सबैभन्दा इम्पोर्टेन्ट राजाहरूमध्ये थिए। त्यसैले म उहाँहरूसँग यो जान्न चाहन्छु कि पहिले उहाँहरूलाई यो भिजन कसरी आयो। जस्तै उहाँहरूले बृहदेश्वर टेम्पल वा गङ्गैकोन्डा चोलपुरम जस्ता ठुला ठुला मन्दिरहरू, शिवजीका मन्दिरहरू त्यो एक्जिक्युट गर्नका लागि त्यो भिजन कहाँबाट आयो, त्यो प्लानिङ कसरी गरे, उहाँहरूलाई त्यो थट कसरी आयो कि हामी यस्तो केही बनाएर जाउँ जसले अघिल्लो 1000 वा 2000 वर्षसम्म अरू मानिसहरूलाई प्रेरित गर्न सकोस्। त्यसैले त्यो म उहाँहरूसँग जान्न चाहन्छु। र दोस्रो, जो पर्सनालिटी छ यो एक्चुअली मेरो हिसाबले इन्डियन हिस्ट्रीमा एक धेरै अन्डर रेटेड पर्सनालिटी हो सर, उहाँको नाम हेमु हो। त्यसैले हामी उहाँबारे जति सक्दो बढी इन्डियन इतिहासमा 2 वा 3 लाइन पढ्छौँ। हामीलाई यो थाहा छैन कि जो हेमु थिए उहाँ एक कमन म्यान थिए, एक साधारण मानिस थिए, उहाँ एक व्यापारी थिए। उताबाट उहाँले एक एम्पायर खडा गरे र उहाँ नट ओन्ली एक एम्पायर बिल्डर थिए, उहाँ एक मिलिट्री थिङ्कर पनि थिए, मिलिट्री जिनियस थिए, जसले आफ्नो करियरमा 23 युद्ध लडे, तीमध्ये उहाँले 22 युद्ध जिते। त्यसैले उहाँको थट प्रोसेस कस्तो थियो र उहाँ कसरी एक आम मानिसबाट यति ठुला राजा बने, त्यो उहाँको जर्नी म जान्न धेरै उत्सुकता राख्छु सर। र तेस्रो जो छ, यो दिस इज अ भेरी इन्ट्रेस्टिङ पर्सनालिटी, सी इज अ वुमेन सर, त्रिभुवन महादेवी। त्यसैले यो एउटा ओडिसामा एउटा किङडम थियो जसको नाम थियो भौमाकारा डाइनेस्टी। त्यसैले उहाँको कथा पनि धेरै

0: सूचक छ। उहाँले जब सन् 850 छेउछाउको वर्षहरूमा उहाँका नेबर पाला एम्पायरले उहाँको एम्पायरमाथि धावा बोल्यो सर, र उहाँका राजा जो उहाँका हस्बेन्ड थिए उहाँ त्यस युद्धमा शहीद भए, र यसको कारणले त्यो एम्पायर धेरै सानो भयो, र त्यसका जो सरदार थिए त्यसका जो लिडर्स थिए उनीहरू एम्पायर छोडेर जान थाले। त्यसैले यी त्रिभुवन महादेवी जो लेडी थिइन् उहाँले त्यो सरकार सम्हालिन् एन्ड सी बिकेम वान अफ द फर्स्ट इन्डिपेन्डेन्ट रुलर्स इन द हिस्ट्री अफ इन्डिया। र उहाँले सरकारलाई नट अन्ली स्टेबलाइज गरिन् बट यति त्यसलाई पावरफुल बनाइदिइन् कि उहाँ अर्को 100 वर्षसम्म कलिङ्गा र त्यो एरियामा शासन गरिरहन्। त्यसैले दिज आर 3 इन्ट्रेस्टिङ पर्सनालिटिज हुम आई वुड लाइक टु मिट इन हिस्ट्री सर।
1: कृष्णजी, तपाईँलाई अब लाग्छ कि इतिहासलाई बाँचिरहनु भएको छ, तपाईँ पूर्ण रूपमा इतिहासमा डुब्नु भएको छ। हेर्नुहोस्, मैले पनि ठुलो उत्सुकतासँग तपाईँको साइट हेरेँ र मलाई सबैभन्दा इन्ट्रेस्टिङ यो लाग्यो कि तपाईँको साइटमा एउटा यस्तो ट्याब छ जहाँ मानिसहरू करेक्सन र सजेसन पनि दिन सक्छन्। यस्ता कन्स्ट्रक्टिभ फिडब्याकका लागि ओपन रहनु आफैमा धेरै ठुलो कुरा हो। के तपाईँलाई मानिसहरूबाट सुझाव मिल्न थालेको छ र तपाईँ ती माथि कसरी काम गर्नुहुन्छ?
0: हजुर सर, यी मानिसहरूबाट धेरै सुझाव आउँछन् सर। सुझाव दुई प्रकारका आउँछन्। एक सुझाव यस्ता आउँछन् जो हामीलाई करेक्सन सजेस्ट गर्छन्। यस प्रदेशमा, यस टाइममा, यस राष्ट्रमा यी राजा थिए वा यस टाइममा यो युद्ध भएको थियो, त्यस्ता केही सजेसन आउँछन्। दोस्रो सजेसन आउँछन् कि तपाईँ यस वेबसाइटमा यो फिचर पनि हाल्न सक्नुहुन्छ वा त्यो फिचर पनि हाल्न सक्नुहुन्छ। त्यसैले हामीलाई दुवै प्रकारका सजेसन आउँछन्। त्यसैले जस्तै यदि हामीलाई यस्तो एक सजेसन आयो कि यस प्रदेशमा यस राजाले यस टाइममा राज गरेका थिए, त्यसैले हामी त्यो सजेसन लिन्छौँ। त्यसैले हाम्रा जो सोर्स छन्, जस्तै हामीलाई कसैले सजेसनमा दिएका थिए कि तपाईँले इन्डियालाई त देखाइदिनुभयो, यदि प्रदेशको लेभलमा पनि देखाउन सक्नुभयो भने अझ राम्रो हुनेछ। त्यसैले हामीले त्यो फिचर इम्प्लिमेन्ट गऱ्यौँ र फेरि हामीले दोस्रो फिचर आयो जसमा हामीले एक ट्रम्प कार्ड जस्तो बनाएका थियौँ सारा एम्पायरका डेटा स्टेटिस्टिक्स दिएर, ताकि त्यो नानीसम्म पुगोस्। त्यसैले कसैले एक सजेसन दिएका थिए कि त्यसलाई तपाईँ एक ठाउँमा ल्याउनुहोस् ताकि हामी सबै डाउनलोड गरेर हामी सबै सेयर गर्न सकौँ। त्यसैले त्यो हामी फिचर इम्प्लिमेन्ट गर्दैछौँ। त्यसैले हामीलाई यति जान्न इम्पोर्टेन्ट छ कि हामी गल्ती गर्नेछौँ हामी, किनकि हामी सर्वश्रेष्ठ होइनौँ, र त्यो जानेर नै हामीले त्यो करेक्सनको ट्याब लगायौँ ताकि यो हामी सबैको साइट होस् र अगाडि गएर सारा कन्ट्रिब्युसन्सका हिसाबले हामी एउटा यस्तो साइट बनाऊ जसले अर्को केही वर्षसम्म इतिहासलाई एक रोचक सब्जेक्ट बनाओस्।
1: कृष्णजी, तपाईँले साँच्चै एउटा धेरै ठुलो काम गर्नुभएको छ। राम्रो हिस्ट्री बाहेक तपाईँका धेरै सारा हबिसहरू होलान्, र अरू धेरै पनि केही गर्नुहुन्छ कि तपाईँ?
0: हजुर, होइन सर, हामी थोरै बोरिङ टाइप व्यक्ति हौ सर। हामी टेक्नोलोजीमा धेरै उत्सुकता राख्छौँ र इतिहासमा राख्छौँ, र जब अब टेक्नोलोजी र इतिहास मिल्यो यसैमा हामी डुब्छौँ पुरा दिन।
1: लौ त कृष्णजी, तपाईँलाई मेरो धेरै धेरै शुभकामना छ। तपाईँले एउटा राम्रो सुरुवात गर्नुभएको छ र तपाईँको तरिका पनि यस्तो छ कि मानिसहरू जोडिनेछन्। मलाई पुरा विश्वास छ। मेरो तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामनाहरू। साथीहरू, कृष्णजीको यो प्रयास केवल इतिहासका विद्यार्थीहरूलाई मात्र होइन, यसले हामी सबैलाई आफ्नो अतीतलाई रोचक तरिकाले जान्नमा मद्दत गर्नेछ। तपाईँहरूसँग यस्ता प्रयासहरूबारे जानकारी छ भने त्यसलाई अवश्य सेयर गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, नशामुक्त युवा फर विकसित भारत यो अभियान यस समय पुरा देशमा तीव्र गतिमा अगाडि बढिरहेको छ। यसको लक्ष्य बिल्कुल स्पष्ट छ, नशामुक्त युवा, ड्रग्स फ्री इन्डिया। धेरै सारा मानिसहरू, विशेष गरी हाम्रा युवाहरू, ठुलो सङ्ख्यामा यसको सहभागी बनिरहेका छन्। आखिर यो भारतका युवाहरूको हेल्थ, उनीहरूको ह्याप्पिनेस र उज्जवल भविष्यका लागि नै हाम्रो सामूहिक सङ्कल्प हो। साथीहरू, नशाको लतले केवल एक व्यक्तिलाई आफ्नो लपेटोमा लिँदैन, यसका दुष्परिणाम पुरा परिवार र समाजले भोग्नुपर्छ। म ती मानिसहरूको सराहना गर्छु जो ड्रग्सका विरुद्ध अरूलाई जागरूक गर्छन् र नशाको लतसँग जुधिरहेका मानिसहरूको मद्दतमा अगाडि आउँछन्। नशा

भारतका लागि के तपाईँ कुनै पावरफुल स्लोगन बनाउन सक्नुहुन्छ? के हाम्रा यङ म्युजिसियन्स यस्ता सङ्ग बनाउन सक्छन् जसमा ड्रग्स फ्री लाइफको मेसेज होस्? के स्टुडेन्ट र थिएटर्स ग्रुप्सले मन छुने सर्ट्स प्ले लेख्न सक्छन् जसमा ड्रग्सका खतराहरूसँगै त्यसबाट बाहिर निस्कने बाटो पनि होस्? हाम्रा देशमा राम्रा कन्टेन्ट क्रिएटर्सहरूको कमी छैन। मेरो आग्रह छ कि उनीहरू फरक फरक भाषाहरूमा यस्तो कन्टेन्ट बनाउन् जसबाट यस दिशामा समाजलाई मद्दत मिलोस्। तपाईँ आफ्ना प्रयासहरूलाई हेसट्यागसँग सोसियल मिडियामा पनि अवश्य सेयर गर्नुहोस्। धेरै पटक क्रिएटिभ एफोर्ट फर्मल क्याम्पेनभन्दा बढी असरदार हुन्छन्। आउनुहोस्, भारतका युवालाई नसाबाट टाढा राख्न, नसाबाट मुक्त राख्न यस पवित्र कार्यमा हामी आफ्नो भूमिका निर्वाह गरौँ। तपाईँ आफ्नो प्रयासलाई हेसट्याग नसामुक्त युवासँग सोसल मिडियामा पनि अवश्य सेयर गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, अगस्त महिनामा हामीले हरेक दिशामा देशभक्तिका अनेक रङ देख्न पाउँछौँ। यस समय हरेक व्यक्तिको मनमा राष्ट्र प्रेमको भावना अझ प्रबल हुन्छ। नेसनल ह्यान्डलुम डे र भारत छोड आन्दोलनको वर्षगाँठदेखि विभाजन बिबिसीका स्मृति दिवससम्म यसलाई विशेष बनाउँछन्। स्वतन्त्रता दिवस र नेसनल स्पेस डेका अवसरहरूले त हरेक देशवासीलाई गर्वले भरिदिन्छन्। हर घर तिरङ्गा अभियानले यस भावलाई अझ दरिलो बनाउँछ। वन्दे मातरमका 150 वर्ष पुरा भएकाले यस वर्ष अझ विशेष बनेको छ। यसपटक 8 करोडभन्दा बढी तिरङ्गा सेल्फी अपलोड गरिए र तिरङ्गाको यो उत्सव केवल भारतमा मात्र सीमित रहेन। यस वर्ष सूर्यपथ तिरङ्गा मार्फत हाम्रो तिरङ्गा दुनियाँभरिको एउटा अनौठो यात्रामा निस्कियो। फिजीको सुवामा सूर्यको पहिलो किरणसँगै तिरङ्गा फहरायो। त्यसपछि एसिया, अफ्रिका, युरोप र फेरि अमेरिका र सन फ्रान्सिस्कोसम्म इन्डियन मिसन र पोस्टमा तिरङ्गा लहरायो। तपाईँ कल्पना गर्न सक्नुहुन्छ यी दृश्य कति अद्भुत रहेका हुन्छन्। जसरी जसरी दुनियाँभरि सूर्य अगाडि बढ्दै गयो, त्यसरी नै भारतीय तिरङ्गा पनि लहरिँदै गयो। यस्ता प्रयासहरू समाजलाई एक सूत्रमा बाँध्छन्। यीबाट देशसँग पनि हाम्रो सम्बन्ध अझ गहिरो हुन्छ। यी प्रयासहरूमा सामेल सबै मानिसहरूलाई मेरो धेरै धेरै बधाई। मेरा प्यारा देशवासीहरू, हाम्रा सहर र कस्बाका सडकमा हरेक दिन बिहानदेखि साँझसम्म लाखौँ महिलाहरू आफ्ना आफ्ना काममा जुटिरहेका छन्। कोही तरकारी बेच्छन्, कोही फल, कोही चियाको ठेला लगाउँछन् त कोही फुल, दियो र पूजाको सामग्री बेच्छन्। धेरै पटक केवल थोरै पुँजीको कमीले उनीहरूको कारोबारलाई अगाडि बढ्नबाट रोक्छ। तर अब यस्ता लाखौँ आमा बहिनीहरूलाई पिएम स्वनिधि योजनाबाट नयाँ शक्ति प्राप्त भइरहेको छ। महिला सशक्तिकरणको यस पक्षको उति चर्चा हुँदैन जति हुनुपर्छ। पिएम स्वनिधि योजनाका लाभार्थीहरूमा करिब 46% महिलाहरू छन्। अर्थात् देशभरि लगभग 35 लाख महिलाहरू यस योजनासँग जोडिएर आफ्नो कारोबार अगाडि बढाइरहेका छन्। साथीहरू, गाजियाबादकी बबिता शर्माजी यसको धेरै राम्रो उदाहरण हुन्। बबिताजी पूजाको सामग्रीको एउटा सानो स्टल लगाउँथिन्। फुल, दियो, अगरबत्ती, नरिवल जस्ता चिजहरू बेचेर उनी आफ्ना परिवारको आजीविकामा हात बढाउँथिन्। मेहनत धेरै थियो, तर कारोबार बढाउनका लागि पुँजीको आवश्यकता थियो। पिएम स्वनिधिबाट उनलाई आर्थिक मद्दत मिल्यो। उनले आफ्नो स्टलमा सामान बढाइन्, कारोबारको विस्तार गरिन्, ग्राहक बढे, आम्दानी बढ्यो र बिस्तारै सडक छेउमा उनीहरूको सानो स्टल एउटा पसलमा बदलियो। साथीहरू, बेङ्गलुरुकी टिएस निनगम्माजीको उदाहरण पनि धेरै प्रेरक छ। निनगम्माजी र उनका पति मिलेर इडली, डोसा र साम्बार बेच्ने काम सुरु गरे। काम चल्न थाल्यो, तर यसलाई अगाडि बढाउनका लागि पुँजीको आवश्यकता थियो। निनगम्माजीलाई पनि पिएम स्वनिधिबाट सहयोग प्राप्त भयो। उनले आफ्नो कार्ट राम्रो बनाइन्, सामान थोकमा किन्न थालिन् र मेनुमा पनि धेरै नयाँ चिजहरू थपिन्। ग्राहक बढे, आम्दानी बढ्यो र परिवारको आर्थिक स्थिति राम्रो भयो। आज उनी आफ्ना 3 नानीहरूलाई राम्रो एडुकेसन पनि दिन सक्षम भएकी छिन्। साथीहरू, जब एउटा महिलाको कारोबार बढ्छ, त्यससँगै पुरा परिवारको भविष्य अघि बढ्छ। नानीहरूको एडुकेसन राम्रो हुन्छ, घरका आवश्यकताहरू पुरा हुन्छन् र महिलाभित्र आत्मविश्वास अझ दरिलो हुन्छ। यही त हो महिला सशक्तिकरणको एक जीवन्त रूप। म रेहडी पटरीको कामसँग जोडिएका सबै बहिनीहरूलाई उनीहरूको उज्जवल भविष्यका लागि धेरै शुभकामना दिन्छु। मेरा प्यारा देशवासीहरू, स्वच्छताको एउटा धेरै ठुलो खुबी हुन्छ। जब कुनै ठाउँलाई स्वच्छ

राख्ने संकल्प त्यहाँका मानिसहरूको आफ्नो संकल्प बन्छ, तब परिवर्तन केवल साफ सफाइमा मात्र सीमित रहँदैन, यसबाट त्यस ठाउँको पुरा चिनारी नै बदलिन्छ। देशका फरक फरक भागमा स्वच्छताका लागि यस्ता प्रयासहरू हामीलाई निरन्तर प्रेरणा दिन्छन्। उत्तर प्रदेशको रामपुरमा एउटा गाउँ छ पटवाई। त्यहाँ आकाश र रोहन नामका दुई साथीले देखे कि उनीहरूको छेउछाउको इलाका फोहोरले भरिएको छ। बस त्यसपछि के थियो, आकाश र रोहनले फोहोरका झोला उठाएर सफाइका लागि निस्किए। बिस्तारै अरू युवा पनि उनीहरूसँग जोडिन थाले। एउटा टिम पनि बनियो जसको नाम हो क्लिन अप पटवाई। यी युवाहरूले अहिलेसम्म 4 गङ्गा घाट सफा गरिसकेका छन्, 1 भन्दा बढी प्लास्टिक फोहोर हटाएका छन्, उनीहरूले धेरै ताल र सार्वजनिक ठाउँहरूको सफाई गरेका छन्। साथीहरू, यसपटक श्री अमरनाथजीको यात्रामा पनि स्वच्छता र जनभागीदारीको यस्तै प्रेरक तस्विर देख्न पाइयो। कठिन बाटाहरूमा हजारौं स्वच्छता कर्मी दिनरात सेवामा जुटिरहे। यस वर्ष यात्राका क्रममा 400 मेट्रिक टन भन्दा बढी फोहोर कलेक्ट र प्रोसेस गरियो। मलाई यस प्रयासको एउटा कुरा विशेष रूपले राम्रो लाग्यो, स्वच्छताको यस अभियानमा श्रद्धालु पनि भागीदार बने। 16,000 भन्दा बढी यात्रीहरूले स्वच्छताको संकल्प लिए। 10,000 भन्दा बढी यात्रीहरूले रेस्पोन्सिबल यात्री सर्टिफिकेट पनि प्राप्त गरे। यहाँ एउटा धेरै अनौठो प्रयोग पनि भयो, यात्रामा घोडा र खच्चडहरूको गोबरलाई बायोग्यासमा परिणत गरियो र त्यही क्लिन एनर्जीबाट स्वच्छ ज्योत प्रज्वलित गरियो। अर्थात् बाबा बर्फानीको यस पवित्र यात्रामा स्वच्छता पनि सेवा र आस्थाको एउटा रूप बन्यो। साथीहरू, हाम्रा गाउँ होस् वा सहर, हाम्रा नदीहरू होस् वा तीर्थस्थल, यसका चिनारी हाम्रो व्यवहारबाट पनि बन्छ। जब स्वच्छता यस व्यवहारमा समावेश हुन्छ, त्यस स्थानको शोभा बढ्छ। मेरा प्यारा देशवासीहरू, कहिलेकाहीँ हाम्रो एउटा सानो शौकले जीवनमा एउटा ठूलो सम्भावनाको बाटो खोलिदिन्छ। नागाल्यान्डको फेक जिल्लाकी विशालु पुरोजीको यात्रा पनि केही यस्तै हो। विशालुजी किसान परिवारमा हुर्केकी, बाल्यकालदेखि उनले आफ्नो आमा बाबुलाई खेती गर्दै गरेको देखेकी थिइन्। उनी आफै फुलसँग धेरै लगाउ राख्थिन्। सन् 2021 उनले यही शौकसँग सानो स्तरमा फुल फुलाउन सुरु गरिन्। बिस्तारै उनले यसमा एउटा सम्भावना देख्न थालिन्। उनले देखिन् कि बिहे बटुल होस् या फेरि अन्य चाडपर्व, फुलहरूको माग सधैँ रहिरहन्छ। विशालुजीले आफ्नो यस शौकलाई अगाडि बढाउने निर्णय गरिन्। यस यात्रामा उनलाई स्थानीय कृषि विज्ञान केन्द्रबाट फुलहरूको वैज्ञानिक खेतीको ट्रेनिङ प्राप्त भयो। त्यसपछि उनले केवल 1/4 एकड जमिनमा ग्ल्याडियोलसका 1000 बिरुवा लगाइन्। पहिल्यै प्रयासमा 5,000 भन्दा बढी फुल फुले। साथीहरू, यो सफलता विशालुजीका लागि एउटा नयाँ सुरुवात बन्यो। उनले फुलहरूको खेतीलाई अझ अगाडि बढाइन्। यो फुल कहिलेकाहीँ स्थानीय बजारमा रहन्थे, आज ती नागाल्यान्डबाट निस्केर दिल्ली र मुम्बई जस्ता सहरहरूमा जाँदैछन्। विशालु पुरोजीको यात्राले हामीलाई बताउँछ कि शौक जब मेहनत र सही मार्गदर्शनसँग जोडिन्छ, तब त्यो नयाँ सम्भावनाहरूको बाटो खोल्न सक्छ। मेरा प्यारा देशवासीहरू, हाम्रा छेउछाउ यस्ता धेरै मानिसहरू छन् जो एउटा सानो प्रयास सुरु गर्छन् र हेर्दा हेर्दै उनीहरूको प्रयास धेरै मानिसहरूको जीवनमा परिवर्तनको बाटो बनिदिन्छ। उडिसाको देवरीगढमा एउटा गाउँ छ धोडरोकुसुम। केही वर्ष अघिसम्म यस गाउँकी मैथिली भुएजी लगभग हरेक दिन जङ्गल जान्थिन्। कहिले जलवनको दाउरा लिन, कहिले महुवा र केन्दुको पत्ता टिप्न, त कहिले बाँसका तामा र अन्य वन उपज ल्याउन। उनीहरू र त्यहाँका अनेक परिवारहरूका धेरै आवश्यकताहरू यही जङ्गलबाट पूरा हुन्थे। तर फेरि मैथिलीजी देवरीगढ इको टुरिज्मसँग जोडिन्। यहाँबाट जङ्गलसँग उनीहरूको सम्बन्ध एउटा नयाँ दिशामा बदलियो। अब जङ्गलको संरक्षण पनि उनीहरूको आजीविकाको माध्यम बन्यो। साथीहरू, मैथिलीजीको जीवनमा आएको यस परिवर्तनले अन्य महिलाहरूलाई पनि प्रेरित गर्यो। आज 60 महिलाहरू जङ्गलको संरक्षणमा जुटिसकेका छन्। कोही वन्य जीवहरूको सुरक्षाको दायित्व सम्हालिरहेका छन्, कोही घाँसका मैदानहरूको विकाससँग जोडिएका छन्, त केही महिलाहरू इको टुरिज्म एक्टिभिटिजमा योगदान दिइरहेका छन्। साथीहरू, मैथिलीजी र देवरीगढकी यी बहिनीहरूले देखाएका छन् कि प्रकृतिको रक्षा पनि हुन सक्छ र जीवनमा समृद्धि पनि ल्याउन सक्छ। यी सबै बहिनीहरूको प्रयास हामी सबैका लागि धेरै ठुलो प्रेरणा हो। साथीहरू, आज हाम्री छोरीहरूका सपनाको उडान धरतीबाट निस्केर अन्तरिक्षसम्म पुगिरहेको छ, र तपाईँलाई यो जानेर गर्व हुनेछ कि भारत

यस्तो सपना देख्ने दुनियाँका हजारौँ छोरीहरूलाई एकसाथ जोडिरहेको छ। यस प्रयासको नाम हो मिसन शक्ति सेट। यस मार्फत 108 देशका 12,000 छात्रहरूलाई सेटेलाइट टेक्नोलोजी सिक्न र इनोभेसनको क्षेत्रमा अगाडि बढ्ने अवसर प्राप्त भइरहेको छ। 23 अगस्त नेसनल स्पेस डेमा यस मिसनको एउटा सुन्दर तस्विर उत्तर प्रदेशको ग्रेटर नोएडामा देख्न पाइयो। गौतम बुद्ध विश्वविद्यालयमा मिसन शक्ति सेटको दोस्रो चरणको सुरुवात भयो। यस अवसरमा दुनियाँका फरक फरक देश र भारतबाट आएका करिब 100 छात्रहरू एकसाथ जुटे। भारतका दुर्गम क्षेत्रबाट छानिएका छात्रहरू पनि यसमा सहभागिता लिइरहेका छन्। यस पूरा प्रयासको लक्ष्य पनि धेरै विशेष छ। पूर्ण रूपमा छात्रहरूको भागीदारीबाट तयार भएको एउटा सेटेलाइटलाई मुनको अर्बिटमा पठाउने तयारी छ। साथीहरू, मलाई विश्वास छ यीमध्ये अनेक छात्रहरू आउने समयमा साइन्स, टेक्नोलोजी र इनोभेसनको क्षेत्रमा आफ्नो नयाँ चिनारी बनाउनेछन्। मेरा प्यारा देशवासीहरू, आजकल एभागाडो फलको ठुलो धुम छ। यस फललाई पहिले सायदै कसैले चिन्दथ्यो। यसको भ्यालु र डिमान्ड दुवै कम थियो, तर आज यसलाई डाइनिङ टेबलमा धेरै देख्न पाइन्छ। आज यो हेल्थ र प्रिमियम मार्केटको रोजाई बनेको छ। हाम्रा किसान भाइ बहिनीहरूका लागि पनि यो धेरै मद्दतगार छ। आन्ध्र प्रदेशमा कडपाका भरत राज्यको उदाहरण छ। उनी धेरै वर्षदेखि आफ्नो खेतमा टमाटर र केराको खेती गर्दै थिए। एक दिन उनले आफ्नो साथीहरूको फार्ममा एभागार्डोको फसल देखे। त्यसपछि उनले युट्युबबाट यसबारे जानकारी जुटाए। अहिलेसम्म उनी करिब 4 टन एभागार्डोको उत्पादन गरिसकेका छन्। आज उनी सिधै स्थानीय पसलहरूलाई यसको सप्लाई गरिरहेका छन्। नयाँ पसल, नयाँ फसल, वैज्ञानिक सल्लाह र सिधा मार्केटिङबाट उनीहरूको सानो फार्मको आम्दानी पूर्ण रूपमा बदलिएको छ। तामिलनाडुको कोडाइकनालका किसान चन्द्रशेखरजीले आधा हेक्टर जग्गामा एभागार्डो फलाउन सुरु गरे। उनलाई यसका राम्रा दाम प्राप्त भइरहेका छन् र आम्दानी पनि बढेको छ। कर्नाटकमा चिक्कमगलुरुका केही किसान भाइ बहिनीहरूले त कफी प्लान्टेसनको बिचमा एभागार्डो लगाएका छन्। यसबाट उनीहरूलाई कफी र कालो मरिचसँगै अतिरिक्त आम्दानी पनि भइरहेको छ। साथीहरू, हामी सहरका रेस्टुरेन्टमा प्राय एभागार्डो टोस्टबारे सुन्छौँ, तर यही एभागार्डो मार्फत हाम्रा इनोभेटिभ किसानहरूले आम्दानीको एउटा नयाँ रेसिपी खोजेका छन्। अर्थात् आफ्नो देशको एभागार्डोबाट तपाईँको टोस्टको स्वाद पनि बढ्यो र किसानहरूको आम्दानी पनि बढ्यो। मेरा प्यारा देशवासीहरू, केही दिनमै 3 सेप्टेम्बरमा हामी महानायक उत्तम कुमारजीको जन्म शताब्दी मनाउनेछौँ। साथीहरू, उत्तम कुमारजी एक भर्सटाइल एक्टर थिए जो आफ्नो अभिनयबाट मानिसहरूका मनमा बसेका थिए। फिल्म लभर्स मान्छन् कि श्रीमान सत्यजित रेले फिल्म नायक द हिरोको पुरा स्क्रिप्ट महानायक उत्तम कुमारजीलाई ध्यानमा राखेर लेखेका थिए। श्रीमान सत्यजित रेले भनेका थिए कि उहाँमा डिग्निटीसँग अद्भुत इमोसनल डेप्थ पनि थियो। चरित्रलाई उहाँ जीवन्त बनाउन धेरै मेहनत गर्थे। उत्तम कुमारजी आफ्नो मेहनतसँगै फिलन्थ्रपीको लागि पनि चिनिन्थे। उनको जीवनबाट कहिले हार नमान्ने एउटा अझ ठुलो शिक्षा पनि मिल्छ। उहाँका सुरुवाती फिल्महरू धेरै चलेनन्, तर उहाँले आफ्नो काममा फोकस गरिराखे। यसैको परिणाम थियो कि उहाँले यति उचाइ हासिल गरे। साथीहरू, मलाई याद छ कि जब म कोलकातामा रोड सो गर्दै थिएँ, तब म उत्तम कुमारजीको घरको अगाडिबाट गएको थिएँ। त्यहाँ मलाई एक व्यक्तिले उहाँको एउटा तस्विर पनि भेट दिएका थिए। म फेरि एकपटक महानायक उत्तम कुमारजीलाई श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँ सधैँ हामी सबैका मनमा राज गर्दै रहनुहुनेछ। यसमा धेरै ठुलो भूमिका छ। महानायक उत्तम कुमार चिरोदिन मानुषेर हृदय राज कोर्बेन। मेरा प्यारा देशवासीहरू, हाम्रा पर्व र चाडपर्व हाम्रा परम्पराहरूसँगै हामीलाई एक अर्कासँग जोडिने अवसर पनि दिन्छन्। आउने दिनहरूमा हामी अझ धेरै महत्त्वपूर्ण पर्व मनाउँछौँ। 4 सेप्टेम्बरमा जन्म अष्टमीको पवन पर्व छ। सेप्टेम्बरमै हामी विश्वकर्म पूजा पनि मनाउनेछौँ। यस अवसरमा आफ्नो छेउछाउका कारिगर, शिल्पकार र विश्वकर्म साथीहरूको सम्मान गर्नुपर्छ। केही महिनापछि दीपावली पनि आउँदैछ। यसका तयारीहरू पनि बिस्तारै सुरु भइरहेका छन्। चाडपर्वको यस मौसममा म फेरि एकपटक तपाईँलाई भोकल फर लोकलको आग्रह दोहोऱ्याउँछु। र भोकल फर लोकलको मतलब केवल माटोको दियो किन्ने मात्र होइन, यसको भिजन धेरै ठुलो छ। हामी आफ्नो घरको लागि जे सामान किन्छौँ त्यसलाई एकपटक अवश्य

0: अवश्य हेरौँ कि त्यो भारतमा बनेको होस्। भारत आत्मनिर्भर बन्ने मार्ग भारतमा बनेका चिजहरूमा गर्व गर्नेबाट नै प्रशस्त हुनेछ। यस सन्देशलाई जति सक्दो बढी मानिसहरूसम्म पुर्याउनु पनि हाम्रो जिम्मेवारी हो। हाम्रा क्रिएटिभ वर्ल्डका साथीहरू, इन्फ्लुएन्सर्स र सेलिब्रिटिजको पनि यसमा धेरै ठुलो भूमिका छ। मेरो तपाईँलाई आग्रह छ कि आफै पनि भोकल फर लोकल अप्नाउनुहोस् र अरूलाई पनि यसका लागि प्रेरित गर्नुहोस्। साथीहरू, तपाईँको वरिपरि पनि यस्ता अनेकौँ मानिसहरू होलान् जो आफ्ना साना साना प्रयासहरूबाट समाजमा ठुलो परिवर्तन ल्याइरहेका छन्। तपाईँ उनीहरूका बारेमा मन की बातका लागि अवश्य लेख्नुहोस्। तपाईँले पठाएको अनुभव देशको कुनै कुनामा कसैका लागि नयाँ प्रेरणा बन्न सक्छ। मलाई तपाईँका सुझाव र अनुभवहरूको प्रतीक्षा छ। धेरै धेरै धन्यवाद। नमस्कार।
1: श्रोताहरूले अहिले सुन्नुहुँदै थियो यस केन्द्रबाट माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।
2: जिंदगी की रोज की दौड़ में
3: हम अक्सर चीजें भूल जाते हैं,
2: पर अच्छा लगता है जब कोई आपका ख्याल रखता है, जैसे कि आरबीआई ख्याल रखता है आपके अनक्लेम डिपॉजिट का।
4: अनक्लेम डिपॉजिट्स मतलब वो बैंक खाते जिसमें 10 साल या उससे अधिक से कोई लेन देन नहीं हुआ हो। ऐसे खाते आरबीआई के DEA फंड में चले जाते हैं। अपने बैंक की किसी भी शाखा में जाकर अपनी KYC अपडेट कराइए और अपना अनक्लेम डिपॉजिट वापस पाइए।
5: आरबीआई कहता है जानकार बनिए,
4: सतर्क रहिए,

समूह शर्मा यो देशभक्ति गीतपछि अब प्रस्तुत छ केही नेपाली लोकगीत विविध शर्मा. त प्रथममा सुन्नुहोस् गायिका गायत्री शर्माको स्वरमा यो लोकगीतलाई.

0: Census 2027. Our census, our progress.
1: अब सुन्नुहोस् गायक बिरेन राईको स्वरमा यो अर्को लोकगीत

अहिले सुन्नुहुँदै थियो विविध स्वरमा केही नेपाली लोकगीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, अब रिले गर्दैछौँ दिल्ली केन्द्रका समाचार लगायत विविध कार्यक्रमहरू। प्रतीक्षा साँझदै गर्नुहोला।